0: वर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले समानान्तर गतिविधि गर्दै आएका छन्। आन्तरिक चलोमा अल्झिएको कंग्रेस गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा 38 सीटमा खुम्चिन पुग्यो। चुनावी नतिजाले सानो बनाएको कंग्रेस समानान्तर गतिविधिका कारण औपचारिक विभाजनको मोड़मा पुगेको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक सोमबार र मंगलबार बस्ने र त्यसैले अबको बाटोबारे निर्णय लिने इतर समूहका नेताहरूले बताएका छन्। बैठकले नयाँ पार्टी निर्माणको बाटो तय गर्ने देउवा निकट नेता मेन विश्वकर्माले बताउनुभयो। विश्वकर्माको भनाई छ, संस्थापन पक्षसँग कुरा नमिलेपछि पार्टी नै फरक बनाएर जाने विषयमा शेरबहादुर देउवाको सहमति रहन्छ। सोही अनुसार सोमबारको बैठकबाट हामी अघि बढ़िसक्यौं। यता कंग्रेस महामन्त्री गुरूराज घिमिरे भन्नुहुन्छ, केन्द्रीय समितिमा मनोनयन गर्न बाँकी 42 जना मध्ये कतिजनालाई अटाउन सकिन्छ त्यसमा हामी सकारात्मक छौं, राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल गर्न सकिन्छ। पार्टी गठनमा जुट्यो देउवा पक्ष शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: असार 16 गतेदेखि देशभर मनसून प्रणाली सक्रिय हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा सरकार गठन भएको 100 दिन पूरा भएको छ। यो अवधिमा सुशासन कायम गर्ने काममा सरकारले केही गति लिएको देखिएको छ। सरकारले शुरूमै 100 दिनभित्र गर्ने कामको सूची सार्वजनिक गरेको थियो, त्यही अनुसार काम भइरहेको सरकारको दावी छ। यस अवधिमा प्रधानमन्त्री बालेन्द्र शाहले आफू नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्र रोकिने समेत बताएका छन्। सरकारले प्रशासनिक सुधार, सुशासन, राजनैतिक नियुक्ति, डिजिटल सेवा, शैक्षिक सुधार लगायत क्षेत्रमा केन्द्रित भएर काम गरिरहेको जनाएको छ। सरकारले अपेक्षित काम गर्न नसके पनि तल्लो स्तरका जनता केही हुनेमा आशावादी छन्, तर संघीय सरकारसँग स्थानीय सरकार भने केही सशंकित देखिएको छ। केही विषयमा संविधानले दिएको एकल र साझा अधिकार प्रयोगमा संघीय सरकारको दबाव खेप्नु परेको गुनासो स्थानीय सरकारको छ। यसबाट स्थानीय तहको एकल अधिकार हनन हुने हो कि भन्ने चिन्ता स्थानीय तहका जनप्रतिनिधिमा देखिएको छ। सेवाग्राहीका अनुसार कर्मचारीको कार्यशैलीमा परिवर्तन कुनै सरकारको 100 दिने उपलब्धि मात्रै बनेर रोकिनु हुँदैन भन्ने छ। त्यस्तै सुकुम्बासीहरू दीर्घकालीन योजना कसरी ल्याउन सकेको बताउँछन्। बालेन्द्र शाह प्रधानमन्त्री हुँदा उनीहरू आशावादी रहेको पनि बताइएको छ। स्थानीय तहका अधिकारमा हस्तक्षेप शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको छ।
0: जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। जापानमा 10 महिना यता 72 नेपालीको मृत्यु भएको छ, त्यसमध्ये 28 विद्यार्थीले आत्महत्या गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि असार तेस्रो सातासम्म 72 नेपालीको ज्यान गएको हो। बिरामी भएर मृत्यु हुनेको संख्या न्यून छ, कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छ तर धेरैजसोमा पत्ता नलागेको अर्थात कारण नखुलेको लेखिएका छन्। जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले पछिल्लो समयमा मृत्युका घटना बढ़ेपछि शव व्यवस्थापन निकै जटिल बनेको बताउनुभयो। जापानबाट नेपालमा शव ल्याउनका लागि झण्डै 12 लाख रूपियाँ लाग्छ। शैक्षिक संस्थाहरूले विद्यार्थी भिसामा गएका विद्यार्थीको शव नेपाल पठाउन लाग्ने खर्च समेत बेहोर्ने गरेका छैनन्। त्यस्ता शैक्षिक संस्थाहरू दूतावासको सम्पर्कमा आउनै गरेका छैनन्।

पेन्सिलले सिक्सको अवसरमा सिजी टिभी नै ल्याएको छ दुई प्लस दुई वर्षको वारेन्टी साथै 36,000 सम्मको क्यास ब्याक सजिलो 0% इएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेल सँगै भरोसा सँगै

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्रपृष्ठका खबर। मध्य प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको बजेटमा टुक्रै योजनाहरू राखिएको भन्दै विपक्षी दलहरूले दुई दिनदेखि प्रदेशसभाको बैठक ठप्प पारेका छन्। सरकारले बजेट संशोधन गरेर नल्याएसम्म प्रदेशसभामा बजेटमाथि छलफल हुन नदिने अडान उनीहरूले लिएका हुन्। विपक्षीहरूले बैठक चल्न नदिएपछि सभामुख राम अशिष यादवले बिहिबारको बैठकबाट अनिश्चितकालका लागि प्रदेशसभाको बैठक स्थगित भएको घोषणा गरेका छन्। राजनीतिक दलहरूबीच सहमति जुट्न नसकेपछि बजेटमाथिको छलफल अन्यल सिर्जना भएको छ।
2: चितवन राष्ट्रिय निकुञ्जको ध्रुवे नामले परिचित जंगली हात्तीले पछिल्लो 24 वर्षमा 25 जनाको ज्यान लिएको छ। वर्षौंदेखि गाउँ बस्तीमा प्रवेश गरी मानिसको ज्यान लिनेदेखि घर भत्काउने, बाली नष्ट गर्ने र सम्पत्तिमा क्षति पुर्याउने ध्रुवे हात्तीको आतंक रोक्न राज्यबाट विभिन्न प्रयास नभएका होइनन्, तर ती प्रभावकारी हुन नसक्दा क्षतिको संख्या बढ़दै गएको छ।
1: मानो रोपेर मुरी फलाउन धान रोप्ने महिना असार सकिने लाग्दा बागमती प्रदेशका अधिकांश किसानका खेतमा रोपाएको छलफल कम देखिन्छ। आकाशतर्फ हेर्दै पानीको प्रतीक्षा गरिरहेका किसानका लागि रासायनिक मल अभावले पीड़ा थपेको देखिएको छ। समयमा वर्षा नहुँदा खेतमा पर्याप्त हिलो बन्न सकेको छैन। यति मात्र होइन, सरकारी अनुदानको मल सहज रूपमा नपाउँदा किसान दोहोरो मारमा परिरहेका छन्।
2: पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत मुगलिन पोखरा सड़कको पश्चिम खण्ड जामुने पोखरा निर्माण सम्पन्न गर्न आयोजनाको म्याद आगामी फागुनसम्म थपिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका इन्जिनियर सहनशिला काष्ठका अनुसार निर्धारित अवधिभित्र निर्माण सम्पन्न हुन नसकेपछि आयोजनाको म्याद 2083 फागुन 11 गतेसम्मका लागि थप गरिएको छ।
1: चार दिनदेखि कड़ाली नदीमा बेपत्ते यात्रुभाग फोर्स गाड़ी खोज तथा उद्धारमा कठिनाईका कारण फेला पार्न सकिएको छैन। दैलेखको चामुण्डा बिन्द्रा सैन्य नगरपालिका साथ सांगेताड़ स्थित कड़ाली राजमार्गबाट कड़ाली नदीमा खसिएको गाड़ी नदीको तीव्र भाव र धमिलो पानीका कारण फेला पार्न नसकिएको हो।
2: बैंक तथा वित्तीय संस्थामा थुप्रिएको कर्जा प्रवाहका लागि सहजीकरण हुने गरी राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति लेखनको अन्तिम तयारीमा जुटेको छ। यसपटक मौद्रिक नीतिको संरचना व्यापक परिमार्जन गरेको राष्ट्र बैंकले आगामी वर्षमा गुणस्तरीय कर्जा विस्तारलाई प्रोत्साहन गर्ने तयारी गरेको छ।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संचार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित बहस भन्दा पनि समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपाल पत्रकार महासंघलाई रचनात्मक सुझावसहित संवादमा आउन आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको बदलिदो परिस्थितिमा प्रेस स्वतन्त्रता, संचार कानून र जिम्मेवार पत्रकारिता विषयमा संचार मन्त्री तिमल सिन्हाले सरकारले प्रेस स्वतन्त्रता, संचार कानून सुधार र पत्रकारितासँग सम्बन्धित सबै विषयमा संवादको का खुल्ला रहेको स्पष्ट पार्नु भएको हो।
2: नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित युवा उद्यमशीलता विकास सम्बन्धी अन्तर्क्रिया तथा नयाँ सदस्य स्वागत कार्यक्रमका अवसरमा युवामा लगानी र उद्यमशीलता मार्फत अर्थतन्त्र सुदृढ़ बनाउन जोड़ दिइएको छ। कार्यक्रममा सहभागी व्यवसायी, नेता तथा युवा उद्यमीले मुलुकको आर्थिक पुनरूत्थान, लगानी विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलताको विकासका विविध पक्षमा छलफल गर्दै आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बारे चर्चा गरे।
1: अब शेयर बजार गत सप्ताह नेप्से परिसूचक अघिल्लो सप्ताहभन्दा 0.15% अर्थात 3.89 अंकमाथि बन्द भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2649.51 बिन्दुमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने 2653.40 बिन्दुमा बन्द भएको हो।

0: समस्तपूर्ण च्यानल प्याकेज बोनस पाऊ विश्वकप हेर्नटिस हो खेलको मजा भित्रवासै हो भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। पेरूकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो विजयसँगै देशमा नयाँ अध्याय शुरू भएको घोषणा गरेकी छन्। पेरूको निर्वाचन सम्बन्धी सर्वोच्च निकायले उनको झिनो मतान्तरको जितलाई औपचारिक रूपमा प्रमाणित गरेको हो। निर्वाचन निकायको घोषणासँगै पेरूको इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनको टुंगो लागेको छ। साथै पछिल्लो एक दशकमा पेरूले नवौं राष्ट्रपतिको नेतृत्व पाउने भएको छ।
3: अब खेल खबर। पाँच पटकको विश्व विजेता ब्राजिलको छैठौं विश्वकप जित्ने सपना फेरि अधुरै बनेको छ। फिफा विश्वकप 2026 अन्तिम स्वर अन्तर्गत गैराति भएको रोमाञ्चक प्रतिस्पर्धामा नर्वेसँग 2-1 पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ। नर्वेका स्टार स्ट्राइकरले खेलेको अन्त्यतिर 2 गोल गर्दै आफ्नो टोलीलाई पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुर्याएका छन्। ब्राजिलका लागि इन्जुरी समयमा नेमारले पेनाल्टी मार्फत 1 गोल फर्काए पनि त्यो टोलीको हार टार्न भने पर्याप्त भएन। त्यस्तै विश्वकपमै ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्ड बीच महाभिडन्त हुने भएको छ। प्रशिक्षक हाबियर अगिरेको नेतृत्वमा रहेको मेक्सिको एलट्री उच्च फममा छ। टोली घरेलु मैदानको फाइदा उठाउँदै क्वार्टर फाइनलमा पुग्न चाहन्छ। आजको खेलमा मेक्सिको र इंग्ल्याण्ड बीच महाभिडन्त हुँदैछ।
2: अब विचार विश्लेषणको पालो। राज्यको वक्र दृष्टिले आहत भूई वर्ग शीर्षकमा विश्वास नेपालीको विचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। नयाँ सरकार बनेपछि काठमाडौँ किनारमा बुलडोजर चल्यो, प्रभाव देशैभर पर्यो। सड़क छेउ, नदी किनारा वा जंगल छेउ बसोबास गर्ने भूमिहीनलाई राज्यको आँखाले अतिक्रमणकारी भूमाफिया वा हुकुमवासी देख्छ। आज आफ्नै देशभित्र असाध्य असुरक्षित महसुस गरिरहेका छन् भूई वर्ग। गरीबी उन्मूलन लक्षित कार्यक्रम तय गरी 6 महिना वा 1 वर्ष वा 2 वर्ष समय तोकेर राज्यले नै उचित वैकल्पिक व्यवस्थापन सहित समस्याको समाधानका लागि पहल थालौं। बरू गरीबको घरवास, ठेलागाड़ा, टेम्पो उठीवास लगाउने कर्मचारीलाई तिनको व्यवस्थापनमा सहजीकरण गर्ने सहजकर्ता बनाएर अघि बढ़न ध्यान दिउं।
3: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अधिकुला 105.4
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्ग जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461224288 र 98463686647।
2: ए नानी, त्यो पानी नपिऊ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा
6: समयको साथमा जितु सुनचाँदी पसल
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
6: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841443842।
2: मूल्य होइन, स्वास्थ्य रोजौ।
0: रेडियो आदि खुला 105.4।

0: गणेशपुर नमस्कार। आजको नेपाली बसबाट खेम्बम उपस्थित भइसकेको छु र नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। त्यसै गरी डिजिटल प्लेटफर्ममा हाम्रो पात्र .com र नेपाली नेटवर्क .com पनि प्रसारण भइरहेको छ। र विशेष गरी नेपाली बसमा हामी देश विदेशका विभिन्न विषयहरूमा चर्चा र परिचर्चा गर्ने गर्दछौं र नेपाली बस तपाईँ देखेर सुन्दै हुनुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण नेपाली बस हरेक नेपालीहरूले मन पराउने कार्यक्रम हो। विशेष गरी यसमा हामी राजनीतिक आर्थिक सामाजिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा अनि परिचर्चा गर्ने गर्दछौं। आदरणीय श्रोता, र विपक्षीको रिपोर्ट कार्ने टिखेर आएको छ। सरकार पपुलिस्ट र स्वेच्छाचारी र असफल भएको भन्ने खालका विषयहरू जोडिएर आएका छन्। सरकार लाइफ भन्दा पनि लाइकतिर लागेको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकार नागरिकको लाइफ जीवन भन्दा सामाजिक सञ्जाल लाइकमा बढ़ी केन्द्रित भएको आरोप लगाउनु भएको छ। त्यसै गरी सरकार गलत दिशामा अघि बढ़ेको प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने दिशामा अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। त्यसै गरी प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले सरकार अधिनायकवादतर्फ अघि बढ़ेको आरोप समेत लगाएको छ। आदरणीय श्रोता, सरकारका 100 दिनका हामी समीक्षा गर्दैछौ। सरकारको मधुमास कस्तो रह्यो भन्ने विषयमा पनि छलफल र परिचर्चा गर्दैछौ। र विशेष गरी सरकारले अब देश र जनताको पक्षमा नागरिकको पक्षमा अगाडि बढ्नुपर्छ। सरकार अब छुट फेल हुने छुट छैन। यो सरकारलाई जसरी नेपाली जनताले मत दिएका छन्, नेपाली जनताले मन पराएका छन्, त्यो अनुसार यो सरकार पनि अगाडि बढ़न सक्नुपर्दछ भन्ने विषयमा हामी चर्चा परिचर्चा विगतदेखि नै गरि नै आएका छौं। र प्रधानमन्त्री बालेन्द्र शाहको आजको यो उपस्थितिलाई लिएर पनि विभिन्न किसिमका टीका टिप्पणीहरू पनि भइरहेका छन्। बालेन्द्र शाहले जसरी प्रधानमन्त्रीको पदको गरिमा जोगाउन सक्नु भएको छ त भन्ने खालका विषयहरू पनि जोड़िएका छन्। आदरणीय श्रोता, डेंगीबाट जोगिनुहोला, किनभने डेंगीको प्रकोप यतिखेर छ। पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढ़ने भएका आवश्यक सतर्कता अपनाउने एपिडेमियोलोजी तथा सर्वरोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ। स्वास्थ्यको एकदम ख्याल गर्नुहोला। डेंगी तराई लगायतका अब धेरै ठाउँहरूमा अहिले काठमाडौँ उपत्यकामा पनि डेंगीको निकै ठूलो प्रभाव छ, किनभने लामखुट्टेहरू काठमाडौँमा पनि भित्रिएका छन्। धेरै छन् ठाउँ ठाउँमा लामखुट्टी छन्, फोहोर छ, अप्ठ्यारो परिस्थिति छ। त्यसैले डेंगीबाट बच्नका निम्ति तपाईँहरूले आफ्नो स्वास्थ्यको समेत ख्याल गर्नुहोला। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। नेपाली चिया निर्यातमा सबै भारतीयको अल्झन छ। सरकारको व्यवस्था न प्रोत्साहन न प्रयोगशाला, भारतीय बजारको मात्र भर पर्दा शास्ति छ। मारमा किसान र उद्योगी तेस्रो मुलुकमा चिया निर्यातका लागि सरकारले मार्ग प्रशस्त गर्छ भन्ने खालका विषयहरू अस्ति आएका थिए, आश्वासनमा आएका थिए ती विषयहरू, तर त्यो आश्वासन किन पूरा हुन सकेन आज हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहसमा आश्वासन कहिले पूरा हुन्छ? सरकारले लाइकमा मात्र हो। सरकार लाइफमा किन अगाडि बढ़िरहेको छैन? नागरिकहरूको लाइफमा सरकार किन जहिले पनि ब्याक छ? सरकारका आलोचनाका विषयहरू, सरकारले राम्रा कामहरू, सकारात्मक ऊर्जाका कामहरूलाई पनि हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, अहिलेको अवस्थामा सरकारलाई अब छुट छैन फेल हुने। सरकार पास हुनुपर्छ, सरकार जनता मैत्री हुनुपर्छ, सरकार जनताको सरकार हुनुपर्छ। जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु भएको छ। बिरामी भएर मृत्यु हुनेको संख्या कम र कतिपय मृत्युको कागजात कारण नफुलाइए पनि धेरै मा चाहिँ पत्ता नलागेको अर्थात अननोन भनेर लेखिएको छ। किन मृत्यु हुन्छ जापानमा नेपालीहरूको? जापानमा धेरै नेपालीहरू छन् र उनीहरू अकालमा मृत्युवरण गर्न बाध्य छन्। आदरणीय श्रोता, मृत्यु भएका वा आत्महत्या गर्ने नेपाली विशेष गरी निर्माण क्षेत्र, होटेल तथा रेस्टुरेन्ट सप्लाई कम्पनीमा कार्यरत रहेका छन्। जापानमा स्थायी आवासीय परिचय पत्रमै पाएका करिब नेपाली 9908 जना रहेको बुझिएको छ। हाल जापानमा रहेका नेपालीहरू 3,992 जना रहेका छन्। जापानको प्रवासी आप्रवासी सूचीमा नेपालीको संख्या 5 औं स्थानमा छ। जापानमा नेपाली विद्यार्थीको संख्या सन् 2025 सम्म 1,16,000 पुगिसकेको छ। जापानमा पनि निकै दुःख छ अहिलेको अवस्थामा नेपालीहरूलाई। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। विद्यालय व्यवस्थापन समितिमा दलका सदस्यलाई निषेध गरिएको छ। विद्यालय खोल्न अनुमति, स्वीकृति र कक्षा थपको अधिकार स्थानीय तहलाई, प्रधानाध्यापक नियुक्ति अब स्थानीय तहबाटै हुने भएको छ। र संशोधित नियमावलीमा के छ त आजको नेपाली बहसमा चर्चा गर्दैछौ हामी। शिक्षक सरूवा 3 वर्षपछि मात्र, सरूवामा अपाङ्गता भएका शिक्षक र गर्भवतीलाई प्राथमिकता, प्रधानाध्यापकलाई 1,000 देखि 3,000 रूपियाँसम्म मासिक भत्ता, हिउँदे र बर्खे बिदा 30 दिन, निजी विद्यालय खोल्ने, धरौटी रकम वृद्धि, ई पेन्सनको व्यवस्था, पीआर र ग्रीन कार्ड भएकाले पेन्सन नपाउने, विद्यार्थीको कपाल काट्न लगाउन नपाइने लगायतका प्रावधानहरू प्रोभिजनहरू आएका छन्। विद्यालयमा चाहिँ अब दलका सदस्यलाई निषेध गर्ने रणनीति सरकारले यतिखेर अख्तियार गरेको छ। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छौ, विश्रामपछि हामी उपस्थित हुनेछौं।
1: समीची हूँ चौदह के में बोधे लोटी पढ़ी रो बैंगे ने विवरण पी भी है मई खाता लिखे हमरो खाई खाई बहु कोई लोटरी भर दिल
2: आई समीज लोटरी पढ़ती हूँ छापता ही गुरी
1: बर्दी आ बर्दी बल लोटरी खाली पढ़ दिन बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बने खाई विषय खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आ रही सुनिए बैंक आप ही बनी आ रही
2: सिद्धार्थ बैंक क्या रे जन हेजरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: हेलो भाई तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
5: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
4: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ भन्छ
5: वालिङ आर केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा भन्छ नि
4: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
4: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
6: मोबाइल नम्बर 9855196076 9861179076 र 9817162223
3: रेडियो आदि खुला 105.4
7: विक्रम सम्वत 2000
8: होइन के भयो किन बन्द भएको गाडी
9: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
8: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
9: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
8: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
9: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
10: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
11: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
10: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
11: फोन नम्बर 0 हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
10: हामी कहाँ एक साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर

0: अन्ठानब्बे पाँच साठी चालिस पाँच सय दुई र अन्ठानब्बे चार साठी एकाउन्न चार सय एक
1: रेडियो आदि खोला एक सय पाँच थोप्लो चार।
2: तर हाम्रो जस्तो मुलुकमा सामान्य मिसन भएको राजनीतिले र नेतृत्वले असामान्य नतिजाहरू दिन दिने सम्भावना हुन्छ भनेर जुन अपेक्षा गर्ने गरिन्छ त्यो नै मैले मुख्य कुरा हो र बेकार कुरा हो। अहिले नै त्यस्तो कुरा भन्ने कुरा अपेक्षा नै गलत हो। सरकार भन्ने कुरा त कर्मकाण्ड हो, त्यो आइरहन्छ गइरहन्छ।
3: अहिले सरकार चाहिँ सही बाटोमा सकि छैन डाक्टर साहब, जस्तो अहिले नेपाली कंग्रेसले भनेछ क्या, सरकार लाइफ भन्दा पनि लाइफतिर बढ़ी लाग्यो भनेर आरोप लगाएछ प्रतिपक्षीले, होइन सरकार गलत दिशामा अघि बढ़िरहेको छ भनेर चाहिँ अब यो नेकपा लगायतका दलहरूले चाहिँ भनिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि सरकारप्रति कतिपय कुराहरू बाहिर नआए तापनि कतिपय विषयहरू चाहिँ सरकारप्रतिका आलोचनाहरू टिप्पणीहरू पनि आन्तरिक रूपमा पनि मतभेदहरू छन्। अब जनताले यति धेरै ठूलो आशा गरेका छ, विश्वास गरेका छ, भरोसा गरेका छ, अब यसबाट पनि सफल भएन भने फेरि द्वन्द्वतर्फ धकेलिन्छ देश भन्ने अन्यलता छ। अब अहिले सही बाटोमा यो सरकार बढ़न सकेन भने त दुःख पाउँछ नि त जनताले साहब।
2: अब त्यो जनताले दुःख पाए भन्नु हुँदैन, किनभने यो जनताको छनौट हो। जनताले दुई तिहाई दिएर अहिलेको राजनीतिलाई चाहिँ सत्तामा पुर्याएका छन्। जे हुन्छ त्यो जनताले सहनुपर्छ, चुपचाप घन्टी छाप त्यस्तो सिङ्गानी कुरा गरेर अब के परिणाम आउँदैन, त्यही पनि अर्को भन्दै
3: होइन। अब सरकारले चाहिँ डेलिभरी दिने कुरामा, होइन महँगी नियन्त्रण गर्ने कुरामा, मैले यहाँ समाचारहरू पढ्दैछु अहिले जहिले पनि यो चिया निर्यातमा होइन सधैँ भारतीयको उल्झन छ। सरकारले अस्ति मात्र भनेको थियो अब हामी चाहिँ नयाँ गन्तव्य पनि खोज्छौं, तपाईँहरू चाहिँ ढुक्क हुनुहोस् भनेर उद्योगीलाई आश्वासन दिएको थियो। मल पाउने नपाउने कुरामा पनि त्यत्तिकै स्थिति अहिले नाजुक अवस्था छ, होइन यही कुराले त हो नि त वितृष्णा जाग्ने नागरिकहरूमा, होइन डाक्टर साहब।
2: त्यो पनि उनीहरूले भन्न पाइँदैन, किनभने उनीहरूलाई पुरानो सत्तालाई पन्थाउन पाउँदा पुगेको थियो, पुरानोलाई दण्डित गर्नेमा उनीहरूको प्राथमिकता थियो। उनीहरूले दण्डित गरेका छन् र नयाँ पात्रहरू सत्तामा आएका छन्। अब पुरानो किन त्यस्ता थिए र नयाँ कसरी उस्तै हुन्,
3: यतिखेर हाम्रो बेसमा डाक्टर सुरेन्द्र केसी
2: भन्ने कुरा अब तुलना गर्ने हो। पुरानोलाई गाली गरेर मात्रै समाधान आउँछ कि आउँदैन, पुरानोसँग पनि केही बाध्यता थियो कि, किनभने पुरानै अत्यन्त भ्रष्ट पात्रहरूका नयाँ भेरिएन्टको रूपमा यिनीहरू छन्। पुरानै सत्तामा कुनै न कुनै कसैका ज्वाई, कसैका छोरी, कसैका भतिजा, कसैका छोरा नयाँ भेरिएन्टको रूपमा यिनीहरू सत्तामा आएको अब एक्सपोज हो नि त। कोही नयाँ मान्छे रहन्छ नि त यहाँ, अरूका छोराछोरीलाई नेपो बेबी र नेपो किड्स भनेर उनीहरूलाई डाँडा कटाइयो, उनीहरूको घरद्वारमाथि आगजनी गरियो, कुटपिट गरियो, सारो कुरा गरियो। अब अहिले हेर्दै जाँदाखेरि त तिनै भ्रष्टहरूका शाखा सन्तानको छन् यिनीहरू त।
3: अनि सही बाटोमा छैन भने भ्रष्टाचार नियन्त्रण गर्छौ, बिचौलियालाई चाहिँ हामी कडकडामा ल्याउँछौ भनेर चाहिँ अस्ति प्रधानमन्त्रीले त त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा अख्तियारलाई पाँच घण्टा होइन पाँच वर्षसम्म चाहिँ हामी थुनेर स्वतन्त्र तयार हुन्छौ जनताको लागि, विकासको लागि भन्नुभयो नि त, होइन
2: त्यो त भइरहेछ नि त। भ्रष्टहरू थुनिएका छन्, विष्णु पौडेलहरू जेलमा छन्, दीपक भट्ट जेलमा छन्, सारा छँदैछन् नि त, होइन जनतालाई त्यसो भने शान्त छ तपाईँको विचारमा? यही हो जनतालाई प्रतिफल दिने वे आउट,
3: जनताले चाहेको यही होइन डाक्टर साहब?
2: अनि त्यो त तपाईँले भन्नुभयो नि त, यता भ्रष्टलाई यहाँ त्यहाँ के भन्नुभयो, अब जनताको गोजीमा पुग्यो त, मालपानी रोजगारी पाए त उनीहरूले, त्यस कारण यो प्रश्न नै होइन कि। प्रश्न मुलुकलाई कसरी औद्योगिकरणलाई जाने भन्ने प्रश्न, कसरी कृषि उपजको व्यापारीकरण र व्यवसायीकरण नियन्त्रीकरण गर्ने भन्ने हो। त्यो भएपछि मात्रै रोजगारी बढ्न थाल्छ, रोजगारी बढ्यो भने मात्रै जनताको गोजीमा, जनताको थैलीमा अलिकति औषधिको लागि, शिक्षाको लागि, स्वास्थ्यको लागि कम जुट्न थाल्छ। अब सरकारले के गरिदियो भने शिक्षामा कर लगाइदियो, स्वास्थ्यमा कर लगाइदियो, विद्युतमा कर लगाइदियो, अनि अब यो बाटो नै उल्टो छ भने जनताले चाहेको कुरा कसरी हुन्छ त्यहाँबाट भन्नु त? त्यसको लागि के गर्नु पर्यो त भन्दाखेरि जो चालु खर्च छ त्यो चालु खर्चलाई न्यूनीकरण गर्नु पर्यो। चालु खर्चलाई न्यूनीकरण गरेपछि मात्रै पुँजीगत खर्च बढ्छ, पुँजीगत खर्च बढिसकेपछि मात्रै बजेट तलसम्म जान्छ, बजेट तलसम्म गयो भने मात्रै मोबिलिटी बढ्छ, जनताहरू जोडिन्छन्, निजी क्षेत्र जोडिन्छ। अब निजी क्षेत्रलाई थर्काएर कुटेर पिटेर जेलमा हाल्नेपछि

0: फ्लाइट हुन्छ क्यापिटल फ्लाइट यहाँ अब तपाईँ ब्याङ्कको ब्याज तपाईँलाई थाहा छ कि थाहा छैन अहिले ब्याङ्कको ब्याज 2% 3% छ 16-17 खरब भन्दा ठुलो पैसा चाहिँ थुप्रेर बसेको छ विदेशी मुद्रा यति सञ्चित छ कि त्यो बाहिर आउन सक्ने स्थिति नै छैन अब सिमानामा 2,000-5,000 को सामान वारबार गरेर मान्छेहरू पेट पाल्थे 100 रुपियाँ भन्दैछ यतातिर 100 रुपियाँ भनेपछि उता चिनी बन्द गर्थ्यो किनभने चिट फर च्याट नहुन्छ त्यस कारणले अब यो जनताले चाहेको यसबाट जनताले पाउँछन् भन्ने अपेक्षा हो र मान्छेको पाइन्छ र यसरी
1: होइन अब यो अहिलेको यो सरकारले जुन तरिकाले आफ्नो बाटो आफ्नो गतिलाई अगाडि बढ़ाउन खोजेको छ तर यो जनता मैत्री छैन होइन शासकीय सुधारका 100 कामहरू चाहिँ 100 दिनमा हामी पूरा गर्छौं भनेर जसरी सरकार अगाडि बढ़ाएको थियो ती कामहरूमा कति नम्बर दिनुहुन्छ डाक्टर साहब अहिले यसो हेर्दा
0: अब के नम्बर दिनु पर्यो अब नम्बर अघि मैले भने नि म त्यो भयो भने मात्रै नम्बर दिने नदिने कुरा भन्छु जुन प्रश्न छ त्यसको त्यो अनुरूपको उत्तर आउन थाल्यो भने नै नम्बर दिने नदिने कुरा सोच्ने होला तपाईँले सोध्नु भएको छ लिपु लेक नेपालको कुन जिल्लामा पर्छ तपाईँले फिरिममा पर्छ भने उत्तर दिनु भने कति नम्बर दिने
1: तपाईँ
0: अब कन्फ्युज तपाईँलाई नै कन्फ्युज होला लिपु लेक वास्तवमा कहाँ छ भनेर त्यस्तो हो भने तपाईँले 28 नम्बर हालिदिन सक्नुहुन्छ अब म चाहिँ कपी पनि काटेर आएको अथवा कपी काट्न त मलाई के दिन्थे कपी यसरी काटिन्छ भन्ने मैले सुनेको किन कपी पनि यिनीहरू पार्टिसन आधारमा दिन्थे अब अहिले पनि दिने आधार तपाईँ देखि नै रहनु भएको
1: छ हजुर अहिले पनि त्यस्तै हो अवस्था
0: हजुर पत्रकार भन्नुहुन्छ कस्तो प्रश्न मलाई गर्नुहुन्छ त्यो प्रधानमन्त्रीको कुन सल्लाहकारको बहिनी यस्तो भन्ने सुन्नु भयो नि तपाईँले
1: होइन कुमार बेन्जीको त अस्ति आयो
0: अनि अब उनी त हुन् नि आफ गरेको राजीला मै गरेको क्यारेक्टर दिएर त्यस्तो हुन्छ उस्तै मान्छेहरू नि यिनीहरू जस्तो अब 7-8 भिसीहरू नियुक्त गरियो धेरै जस्तो इन्जिनियरिङ ब्याकग्राउन्डबाट छन् निमित्त उपकुलपति पनि इन्जिनियरिङ ब्याकग्राउन्डको मान्छेलाई पनि दिइरहेको छ किन प्रधानमन्त्री इन्जिनियरिङ छन् अब त्रिभुवन विश्वविद्यालय कहाँबाट ल्याएर अब त्रिभुवन विश्वविद्यालयमा कहाँ केयुमा चाहिँ काम गरिसकेको उनीहरूले ल्याएर किन बनायो होला भनेको त प्रधानमन्त्रीको पिएचडीको गुरु शोध निर्देशक रहेछन् फेरि भने एउटै कुरा त भयो नि हिजो पनि यही गर्थे आज पनि यही
1: गरिरहेको छ अब भन्ने चाहिँ कुन एउटा चरीको दुधको नाम मात्रै बोतेछ भाइ मेरिटोक्रेसीमा गर्ने प्रतिस्पर्धा गर्ने होइन अब चाहिँ हामी छनौट गर्दाखेरि चाहिँ राम्रो खालको विज्ञ आउँछन् भन्दै थियो नि त नारा
0: भनेको एमालेको एउटा चुनाव हारेको लठवालाई सेवा आएको अध्यक्ष बनाएका थिए अहिले पनि चुनाव हारेको लागि नै सेवा आएको अध्यक्ष बनाएको उही कुरा भयो नि त आफ गरे त राशिलाई मै गरे क्यारेक्टर त्यस्तो हुन्छ त्योभन्दा पहिला सेवा आएको अध्यक्ष एमाले एउटा जवलपरासीमा चुनाव हारेको लठवालाई लगेर भ्रष्टाचारको अखडा बनाइदियो आफू पनि दिवंगत भइदियो त्यो पीडले गर्दाखेरि चुनाव हारेको मान्छेलाई एमाले पनि सेवा आएको अध्यक्ष बनाउँथ्यो अहिले पनि साझा विवेकशील पार्टीको काठमाडौँबाट चुनाव हारेको मेयरको उम्मेद्वारलाई सेवा आएको अध्यक्ष बनाइदियो के फरक भएको छ यसमा
1: यो त केही पनि फरक भएन नि त डाक्टर साहब जो आए पनि उस त एउटै खालको होइन एउटै ढ्याङको सरकारमा गइसके पछाडि अस्ति यहाँले सुन्नुभयो होला प्रधानमन्त्रीको सचिवालयले झण्डै पासपोर्ट ठेक्कामा पनि व्यापक खालको चाहिँ घोटाला हुँदै थियो पछि रविजीले थापाएर चाहिँ त्यसलाई नियन्त्रणमा लिनुभयो भन्ने खालको कुरा आयो होइन जर्मनबाट खोसेर फेरि फ्रान्सलाई दिन खोजेको सचिवालयले सचिवालयबाट बाहिर बर्खास्त गर्नुपर्छ धेरै सदस्यहरूलाई भन्ने विषय पनि आयो हेरफेर गर्छु भन्नुभयो प्रधानमन्त्रीले भन्दा त्यो ठाउँमा गइसकेपछि सबैले यस्तै गर्ने भए त अनि किन चाहियो र नयाँ सरकार किन चाहियो नयाँ अनुहार किन चाहियो नयाँ सोच होइन हिजो चलित रहेको थियो साहब त्यसो भए त
0: त्यसै मैले भने यो कर्मकाण्ड हो जनताको छनौट हो अब किन चाहियो कसरी चाहियो भन्ने प्रश्न हुँदैन किनभने विधिको यो डेमोक्रेटिक सिस्टममा आवधिक निर्वाचन हुन्छ निर्वाचन गएपछि जनताले चाहिँ मतादेश बदल्छन् त्यो अनुसार अहिले पुराना दलहरूले गलत गरे पुराना भ्रष्ट थिए नेपो थिए इत्यादि थिए भनेर पुरानालाई चाहिँ जनताले अस्वीकार गरेर नयाँलाई सत्तामा ल्याए अब अहिले हामी 100 दिनमा यो आउँछ 3 महिनामा ऊ हुन्छ भनेर अपेक्षा पनि नगरौँ त्यसरी डिबेट पनि नगरौँ किनभने 100 दिनमा मै प्रधानमन्त्री भए पनि केही हुँदैन खालि मर्निङ सो द देश खालि प्रारम्भिक कुरा कस्तो छ त भनेर हामी आकलनसम्म गर्न सक्छौँ प्रारम्भिक चाहिँ उस्तै छ केही भ्रष्टहरूलाई कारवाही गर्ने जस्तो देखिएको छ किनभने तिनीहरू भ्रष्ट थिए भन्ने जनमानसको बुझाइ थियो त्यो सेन्टिमेन्टलाई मात्रै सरकारले टेकेको जस्तो देखिन्छ जस्तो केपी ओली र यो रमेश लेखक अनि यो कहाँको एउटा छपाई सम्बन्धकै कहाँको एउटा अरियाल कि के भन्ने केटा चाहिँ
1: छुनेरै
0: राजधानीवाला अब यी तिनजनालाई डन्का ए नाङ्लो संसार यिनीहरूले भनेका थिए अब अदालत आइपुग्यो रिलिज गरिदिइहाल्यो कुरै सिद्धिको होइन अब भनेपछि त एउटा यिनीहरू दण्डित हुनुपर्छ भन्ने जनमानसको एउटा अपेक्षा हो तर उनीहरूले त्यसलाई पनि प्रक्रिया सम्मत नगरिदिइसकेपछि त्यो सम्भव भएन अब अझै केही उद्यमीहरूलाई थुन्चेक गर्ने उनीहरूलाई डाम्ने अब जस्तो त्यही ए प्रधानमन्त्रीको गाडी चढेको भनेको एउटा मालपानी भन्ने एउटा फटास आउँथ्यो कताको त्यसमाथि 4 करोडको बिगो चाहिँ कर छलेको भन्ने कुरा पुष्टि भयो तर अख्तियारलाई कारवाही नगर भन्ने दबाब गयो भन्ने छ अब अख्तियारको प्रमुखले पनि त्यो कारवाही गर्न सक्दै सक्दैन किनभने यसको यस पछि लगत्तै उसकै पालो आउँदैछ ऊ पनि उस्तै मान्छे छ
1: अख्तियार प्रमुखको सातो त अस्ति प्रधानमन्त्री कार्यालयमा खाइ नै सक्यो नि होइन 5 घण्टासम्म
0: अब त्यहाँ पनि प्रक्रिया पुगेन प्रधानमन्त्रीले बोलाउने भने रुख अख्तियार टिमले त्यहाँ जाने नै होइन उनीहरू आत्तिए किनभने उनीहरू त्यो पद किनेर त्यहाँ पुगेका थिए उनीहरूको विगत ठिक थिएन मनोगत रूपमा उनीहरू सन्त्रस्त र चाहिँ शिथिल थिए त्यस कारणले नेपाली भनेका आधारभूत रूपमा उस्तै मानिसहरू हुन् एक्का दुक्का काहीँ छन् भने तिनीहरू दबेर बसेका छन् यिनीहरू चाहिँ सिनमा आएकै छैनन् त यी मानिसहरूबाट त्यत्रो अपेक्षा गर्ने कुरा बेकार हो तर अहिलेको अहिले चाहिँ म गए पनि केही हुँदैन कल कारखाना खोल्नु पर्यो धानको बिउ राख्नु पर्यो रोप्नु पर्यो पानी लगाउनु पर्यो बाँदरबाट बचाउनु पर्यो पहिरोबाट बचाउनु पर्यो अनि धान टिप्ने कुरा हुन्छ एकैचोटि धान टिप्नेवाला क्या हामी चाहिँ नयाँ प्रधानमन्त्री आए अब घुरुरुरुरुरु भगारी भरिन्छ भन्ने रोज सोचाइ छ हाम्रो त्यस्तो हुँदैन नि त पर्खिनु पर्यो एक दुई वर्ष कमसे कम
1: होइन अलिकति अब यो आलोचनाका विषयहरू पनि उठे डाक्टर साहब बीचमा होइन जस्तो गृहमन्त्रीमाथि सम्पत्तिको विषय जोडियो उहाँले चाहिँ जुन चाहिँ सम्पत्ति विवरण सार्वजनिक गर्नुभयो त्यो अप्रत्याशित देखियो भनेर चाहिँ आवाज उठ्यो त्यसपछि मलाई लाग्छ उच्च अदालतका न्यायाधीश पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वको समिति बन्यो त्यसको प्रतिवेदन बाहिर आउन सकेका छैन अब अर्थमन्त्रीमाथि बिवाईडी गाडीको विषयमा चर्चा परिचर्चा भयो उहाँले चाहिँ उल्टै रोस्टमबाट अन्य नेताहरूलाई धम्क्याइयो धम्क्याउनु भयो म पनि खोल्छु तपाईँहरूका फाइल म पनि हेर्छु भन्ने खालको भाषा बोल्नुभयो भनेर त्यो पनि आयो प्रधानमन्त्रीले सीमाको विषयमा पनि त्यहाँ चाहिँ बोलिदिनुभयो तर चाहिँ पछि त्यसको बारेमा चाहिँ स्पष्टीकरण दिनुपर्ने स्थिति आयो परराष्ट्र मन्त्रालयले अहिले मैले प्रधानमन्त्री कार्यालयमा भनिहालेँ जर्मनबाट खोसेर फेरि फ्रान्सेललाई दिने किसिमको निकै ठूलो तिक्रम भएको थियो अरे त्यहाँभित्रभित्र भन्दा यस्तो खालको कामहरू त यो 100 दिनमा देखिए नि त डाक्टर साहब
0: अब त्यसैले त्यो हिजो पनि देखिन्थे गिरिजा कोरेलामाथि कति आरोप आयो माधव कुमार नेपालमाथि पनि आरोपै थियो केपी ओलीमाथि पनि आरोपै थियो देउपामाथि पनि आरोपै थियो आरजुमाथि पनि आरोपै थियो अहिले चाहिँ प्रधानमन्त्रीको श्रीमतीले सेक्युरिटीलाई ब्याग बोकाइन् भन्ने कुरा आयो हिजो राष्ट्रपति विद्या भण्डारी हुँदा उनको जुत्ता सेनाले बोक्यो भन्ने कुरा आयो के नयाँ कुरा छ त भन्ने कुरा कर्मकाण्ड हो उस्तै हुन् उनीहरू त्यस्तै कुरा भइरहेछ खालि हाम्रो अपेक्षा ठुलो थियो अपेक्षा गरे अनुसार भयो कि भएन भन्नको लागि अहिलेको अहिले नतिजा आउँदैन अघि मैले भने नि मै जस्तो म भिसी भएर गएँ युनिभर्सिटीमा त्यहाँका टिचर तिनै हुन् त्यहाँको कर्मचारी तन्त्र त्यही हो हाम्रो जनमानस यही हो के हुन्छ त अहिलेको अहिले के हुन्छ त उनीहरू 5 वर्ष पर्ख्यौँ
1: सुशासनमा केही मोर्निङ सो अफ द डे भने जस्तो केही परिवर्तन हुन खोजिरहेको छ
0: मलाई त्यस्तो लाग्दैन किनभने त्यही कर्मचारी संयन्त्र हो त्यही प्रहरी हो त्यही सेना हो कोही नेपाली पनि देशप्रति चाहिँ जहाँसम्म म नेपालीलाई चिन्छु देशलाई लिएर उनीहरू चिन्तन गर्दैनन् आफूलाई लिएर नै उनीहरू चिन्तन मनन गर्छन् उनीहरूले मुलुकलाई एउटा प्लेटफर्म जस्तो बनाएका छन् सबैसँग या त ग्रिन कार्ड छ या त पीआर छ छोराछोरी विदेशमा त छँदैछन् हाम्रै पनि छोराछोरी विदेशमा छन् किनभने यहाँ एउटा साधारणभन्दा साधारण सुविधा र अवसर पनि योग्यता क्रमको आधारमा पाइँदैन तपाईँलाई थाहै छ त हामीहरूको हामीहरूले पनि त कुनै न कुनै अवसर पाउँछन् रवि लामिछाने त सुरेन्द्र केसी जस्तो मान्छेलाई घरैमा गएर हामी अगाडि बढाउँछौँ अवसर दिन्छौँ भनेको थियो 4 वर्ष भयो त अहिले खोइ त केपीले नै नियुक्त गरेका भिसीलाई त्रिवीको केयुको भिसीलाई त्रिवीको भिसी बनाए त अनि खोइ त भने हामी
1: यो विद्यालय व्यवस्थापन समितिमा दलका सदस्यलाई निषेध भनिएछ त्रिवीले पनि एउटा पत्र लेखेको छ अब विद्यार्थी संगठनहरू तिमीहरूका चाहिँ यो कार्यालयदेखि लिएर चाहिँ अन्य क्रियाकलापहरू अब बन्द गरेर 7 दिनभित्र हटाऊ भनेछ यो सरकार यो चाहिँ सही गरे हो डाक्टर साहब
0: अब त्यो त्यसको त्यो चाहिँ जनमानसमा तिनीहरू बेइमान गर्छन् तिनीहरू चाहिँ काम ठक्छन् अनि त्यो आवरणमा वैयक्तिक फाइदा र महत्वाकांक्षा साँच्छन् त्यस कारण तिनीहरू दण्डित हुनुपर्छ भन्ने कुरा जसरी काङ्ग्रेस एमाले दण्डित हुनुपर्छ भन्ने जनमानसमा एउटा मनोविज्ञान थियो त्यसरी नै तपाईँले भन्नुभएको क्षेत्रमा पनि तिनीहरू दण्डित हुनुपर्छ भन्ने मनोविज्ञान थियो र त्यही मनोविज्ञानमा खेलेका हुनुहुन्थ्यो किनभने ती आफ्ना थिएनन् ती ट्रेड युनियनहरू आफ्ना थिएनन् ती विद्यार्थी संगठनहरू आफ्ना थिएनन् र बदनाम थिए जसरी समाजमा काङ्ग्रेस एमाले माओवादी बदनाम थिए सत्य के हो भने आजको गणतन्त्र माओवादीले नै ल्याइदिएको हो आजका संवैधानिक संरचनाहरू उनीहरूले नै परिकल्पना समावेशीयता दलितलाई चाहिँ सामाजिक न्याय दिनुपर्छ सबै एजेन्डा त माओवादीहरूकै त थिए नि त त्यसपछि लोकतन्त्रको प्राप्ति दलहरूको लामो त्याग लगानी बलिदानबाट प्राप्त भएको थियो र जेएनजीको कुरा गर्दाखेरि पनि विद्यार्थीहरूकै बलिबाट यो विद्रोह चाहिँ सम्भव भएको थियो अनि तिनै विद्यार्थीबाट सत्तामा जाने अनि तिनीहरूमाथि नै प्रतिबन्ध लगाउने कुनै मोरल कुरा हुन्छ र त्यो
1: डाक्टर साहब यहाँलाई पनि अघि तपाईँले कोट्याउनु भएको थियो नि होइन जस्तो अब सुरेन्द्र केसीलाई हामी सुरेन्द्र केसी जस्ता मान्छेलाई अगाडि सार्छौं भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले बोलिरहँदाखेरि यसपाला पनि तपाईँ भिसीमा छुट्नुभयो नि त होइन कसैले पनि खबर गरेन केही पनि भनेन कसै कोही पनि आएन डाक्टर साहब
0: होइन त्यो त तपाईँहरूको फेरि तपाईँहरूको बुझाइ नै गलत छ क्या उनीहरूले चाहिँ भिसीमा के अरे विज्ञापन निकाले होइन विज्ञापन निकालेपछि जो जो मान्छे उम्मेद्वारको रूपमा त्यहाँ गए र ज जसको बीचमा प्रतिस्पर्धा भयो तिनीहरू छानिए म त्यो प्रक्रियाकै विरुद्धमा हो नेसनले अडिट गर्नुपर्छ सोसाइटीले अडिट गर्नुपर्छ सोसाइटीले र नेसनले अडिट गरेको व्यक्ति चाहिँ नियुक्तिहरूमा प्रतिबिम्बन हुनुपर्छ भन्ने मेरो स्कुल अफ थट हो त्यो त लोकसेवा खर्दारले नेपालमा त्यो सचिव हुनेले पुलिस हुनेले इन्सपेक्टर हुनेले पो विज्ञापनमा सहभागिता दिने हो त अब यसरी त्यस्तो भनौँ न एकदम ब्रिलियन्ट व्यक्ति टेक्निकल्ली ब्रिलियन्ट व्यक्ति चाहिँ प्रतिस्पर्धामा गयो भने त टेक्निकल्ली ब्रिलियन्ट व्यक्तिले नै उत्तीर्णाङ्क प्राप्त गर्थ्यो स्वतः छ नि त तर विगत समयमा प्रचण्डले पनि यस्तो नाटक गरेको थियो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको हकमा तीनजना माओवादीहरू मात्रै उत्तीर्ण भएको थियो र माओवादीहरूकै बीचमा प्रतिस्पर्धा गराएर माओवादी मध्ये पनि दुई नम्बरकोलाई प्रचण्डले भिसी बनाएका थिए माओवादी मात्रै पास हुने क्षमता राख्छन् त माओवादी कति यो परीक्षा सम्बन्धी कुरामा माओवादीको कति बुद्धि हुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन र मूर्ख हो र हामी बुझ्दैनौँ र नेपालीले चिन्दैनौँ र हामी तीनजना माओवादी मात्रै उत्तीर्ण भए प्रचण्डले त्यसमा पनि अन्याय गरेर वरियता मिचेर दुई नम्बरकोलाई भिसी बनाइदिए देखिहाल्नुभयो त्यसपछि तपाईँ के भयो रोइलो गर्न थाले त्यहाँ पठालो समाचार समाप्त हुन थाल्यो अब अहिले पनि त्यही कुरा हो अब उनीहरूले चाहिँ अब विज्ञापन गरे परीक्षा भयो होइन त्यही व्यक्ति उत्तीर्ण भयो जो व्यक्तिलाई केपीओले पनि उत्तीर्ण गराएको थियो भनेपछि कुरा त उही त रहेछ नि त अब अहिले राजदूतमा पनि केही गर्ने भन्दैछन् त्यस कारण यो प्रक्रियासँगै हाम्रो सहमति छ नि यसरी होइन योग्य व्यक्तिलाई नेसनले चिन्नु पर्यो समाजले पनि चिन्नु पर्यो
1: यसको मतलब एक्जाम लिया जस्तो पनि गर्ने प्रक्रिया त्यो थालनी गर्ने तर आउने चाहिँ राजसभा मात्रै आउने वा चाहिँ उहाँको नजिकको मात्रै आउने नातागोता मात्रै आउने प्रचण्डले माओवादी मात्र उत्तीर्ण गरा जस्तो राजसभाको एक्जाममा पनि राजसभा मात्रै आउने
0: त्यो त देखिन्छ नि बुर्लाकोटीले भनेकै थियो सबैले अवसर पाउँछन् तर जसले राजसभालाई भोट हालेको छ उनीहरूले पाँच नम्बर बढी पाउँछन्
1: भन्नुभएको थियो
0: अब एक नम्बरमा प्रतिस्पर्धा हुन्छ पाँच नम्बरै बढी दिएपछि त स्वतः ऊ भइहाल्यो नि त
1: स्वतः हुन्छ
0: त्यस कारणले यो प्रक्रिया नै गलत छ यसरी होइन अब मुलुकको प्रतिनिधित्व गरेर सरकारको नीतिलाई प्रतिबिम्बन गर्न विदेशमा राजदूतहरूको नियुक्त गरिन्छ अब प्रतिस्पर्धामा ठ्याक्कै सरकारको मिसन भिजनसँग चाहिँ किनभने योग्य व्यक्तिले त आफ्नो नाम त योग्यताको आधारमा निकाल्छ त्यस्तो बेलामा त उसले राजसभाको नीति कार्यक्रम भन्दा पृथक धारणा राख्ने व्यक्तिले नाम निकाल्यो भने त उही राजदूत भएर अमेरिका जानेको अनि उसले सरकारको नीति कार्यक्रम त्यहाँ प्रतिबिम्बन गर्न सक्छ त मोरल्ली पनि सम्भव हुँदैन अब उसको विश्वासको आधारमा पनि त्यस्तो कुरा सम्भव भयो त सरकारको नीतिलाई विदेशमा प्रतिबिम्बन गर्नको लागि राजदूतहरूको परिकल्पना गरिएको हुन्छ प्रतिस्पर्धाबाट आएको त्यो व्यक्तिले सरकारको त्यो नीतिलाई त्यहाँ प्रतिबिम्बन गर्न कसरी सम्भव हुन्छ त त्यस कारणले प्रक्रिया नै मेरो भिन्न मत छ भिन्न प्रक्रिया को कुरामा म परेँ कि परिन भन्ने कुरा एकदमै त्यो मूर्खतापूर्ण अपेक्षा हो. अब उनीहरूले किनभने सबै नेपाली चोर हुन्छन्, बदमास हुन्छन्, भ्रष्ट हुन्छन्, पथखोर हुन्छन्, अराष्ट्रिय हुन्छन् भन्ने एउटा भाष्य बन्यो कि समाज. त्यस्तो कुरा होइन. एउटा दुईवटा नेपालीहरू अहिले पनि देशभक्ति लिएर सोच्छन्, एउटा दुईवटा नेपालीहरूमा अहिले पनि देशभक्ति छ, एउटा दुईवटा नेपाली अहिले पनि नैतिक मान्छन्. सत्ता सब समाज कहाँ भ्रष्ट हुन्छ र भ्रष्टहरूको प्रभुत्व छ. त्यो कुरा मैले माने. अब अहिले चाहिँ एकदम दुष्प्रचारबाट अरूको चरित्र हत्या गरेर होइन आगजनीमा आएको छ. अहिले त सिंहदरबार जलाइदिन्छु भनेर चाहिँ सत्ता हत्याउने चरणमा यो देश आइपुग्यो. त्यो कुरा सत्य हो. तर अहिले पनि एक्का दुक्का मानिसहरू देशलाई लिएर सोच्ने संवेदनशील मान्छेहरू, चिन्तनशील मानिसहरू, जवाबदेही मानिसहरू चाहिँ सकिसकेको कुरा म मान्दिनँ. अहिले पनि एक्का दुक्का मान्छेहरू छन्. ती मानिसहरूलाई हेरेर हामीले चित्त बुझाउनुपर्छ र यो देशको सोझो गर्नुपर्छ. यसलाई मर्न दिनु हुँदैन. प्रधानमन्त्रीले भने जस्तो नेपालले पनि विदेशी भूमि मिचिएको छ र नेपाली चाहिँ त्यसमा विभाजित हुने. मिचिएको छ एक थरी भन्ने, मिचेको छैन अर्को थरीले भन्ने र नेपाली नेपालीको बिचमा द्वन्द खडाइदिएर यसलाई सिक्कौ सिक्किम बनाइदिने. यस्तो कुराको भ्रममा हामीले लाग्नु हुँदैन. आफ्नो ठाउँमा सतिसाल भएर उभिनुपर्छ. पछि गएर त्यसले चाहिँ परिणाम निकाल्छ. जस्तो बिपीलाई पनि भारतको दलाल भन्थे, पुष्पलाललाई नै यिनै हरामीहरू चाहिँ गद्दार भन्थे. नभनेको होइन नि त, हामीलाई पनि कसैले दरबारिया भने, पदको लागि भने, अहिले पनि सूर्यनारायण केसी भिसीको लागि भन्छन्, राजदको लागि भन्छन्. बिस्तारै उनीहरू थाक्छन्, त्यसपछि हाम्रो दिन आउँछ. हामी पनि एक दिन हुन्छौ. वी क्याल ओभरकम वान डे. हामी निराश छैनौ. पर्खेर बसेका छौँ.
1: डाक्टर साहब, अब यो राष्ट्रिय महाधिवेशन, ऐतिहासिक महाधिवेशन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ अब अहिलेको अवस्थामा उनीहरूले प्रदेश संरचना सम्भवतः खारेज, प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र स्थानीय तह दलबिन बनाउने एजेण्डा अगाडि सारेको छ. यसमा यहाँको भन्नु के छ डाक्टर?
0: स्थानीय निकाय दलबिन हुनु चाहिँ नराम्रो होइन, किनभने त्यसको अति दलीयकरण भयो. सञ्चालक समितिको अध्यक्ष पनि पार्टीको हुने, अनि अब न्याय व्यवस्था हिजो पनि कहाँ एउटा नगरपालिकामा पुगिरहेको थिएँ, उहाँ बैतडी पाटनको नगरपालिकामा मेरो भ्रमणको क्रममा एउटा स्वागत कार्यक्रम थियो, त्यहाँ मैले भित्तामा देखिरहेको थिएँ. त्यो न्याय सम्पादन गर्ने निकाय चाहिँ नगरपालिकामा डिपुटी मेयरको चाहिँ अध्यक्षतामा एउटा कमिटी गठन गरेको हुँदो रहेछ. अब अमुक पार्टीको डिपुटी मेयर हुने बित्तिकै त फैसला पनि अमुक पार्टी अनुकूल नै दुष्प्रभावितको खतरा हुन्छ. अब न्यायाधीश त सेटिङको आधारमा न्यायाधीश हुने बित्तिकै त फैसला सेटिङको आधारमा हुने भने स्वतः सिद्ध नै छ. त्यसपछि यो दलीय अति दलीयकरणको कारणले स्थानीय निकायहरू पनि अत्यन्त बदनाम भएको कुरा सत्य हो. र यस्तो बेलामा निर्दलीय एउटा प्रवृत्ति हावी हुनुपर्छ कि भन्ने एउटा जनमानसको बुझाइ चाहिँ हो. तर उपकुलपतिहरूको नियुक्तिले के देखायो भने यिनीहरू पनि उस्तरी नै नियुक्ति गर्दा रहेछन् र यिनीहरू पनि उस्तै मान्छे रहेछन् भन्ने देखाइसकेपछि निर्दलीय हुने बित्तिकै त्यो जादुको छडी हुन्छ भन्ने कुरा त भ्रम हो. तर यो एउटा प्रश्न चाहिँ हो. स्थानीय निकायकै प्रशासनिक संयन्त्रहरू, प्रहरीहरू, न्यायालयहरू, बौद्धिक क्षेत्र, मिडिया पनि, तपाईँहरू अप्ठ्यारो मान्नुहुन्न भने तपाईँहरू पनि नन पार्टी हुनु जरुरी छ. तपाईँहरूमा पनि विवेकले काम गर्नु जरुरी छ. किन राजनीतिबाट पर त कोही पनि हुँदैन. अब तर यहाँ राजनीति भन्ने बित्तिकै तेरो मेरो गुटबन्दी बाह्रभाइ बाह्रभाइ भन्थे नि त. कान्तिपुरमा एउटा लेख छाप्न पनि, टिभीमा एउटा अन्तर्वार्ता प्रसारित हुन पनि, पार्टीको सदस्य चाहिने हो भनेदेखि मान्छेले त घृणा गर्ने नै हो त. भएको चाहिँ त्यो हो. अब त्यस एउटा मनोबनोटमा राष्ट्रपालले खेल्न खोजेको मात्रै हो. तर त्यो गर्ने बित्तिकै नेपालीहरू सुध्रिहाल्छन् भन्ने कुरा चाहिँ होइन. हाम्रो चरित्रमा नै रूपान्तरण ल्याउनु पर्यो. हामी नै बदलिनु पर्यो. जहाँ चाहिँ विवेक प्रिभेल गरोस्, यहाँ चाहिँ स्वार्थ प्रिभेल गरोस्. जाति पातिमा आइसक्यो अहिले मान्छे, लिङ्गमा आइसक्यो मान्छे, जातीय हिसाबले सोध्छ, भेगीय हिसाबले सोध्छ. त्यो चाहिँ समस्याको जड हो. प्रणाली आफै समस्या हो भन्ने कुरा म चाहिँ मान्दिनँ. आचरण संस्कार समस्या. अहिले यहाँ संविधान संशोधन, संविधान संशोधन भन्छन् नि. सुधार्नुपर्ने, संशोधित हुनुपर्ने चाहिँ चरित्र छ. उनीहरू संविधानमा समस्याको जड देख्छन्. संविधानमा के समस्या? हिजो एपिओले संवैधानिक व्यवस्था अन्तर्गत हाउस विघटन गरेका थिए र सिंहदरबार जलाउने कुरा संविधानभित्र भएर, त्यो त संविधान भन्ने कुरा त एउटा जस्तो बेलायतमा वेस्ट मिनिस्टरी सिस्टमबाट अनुप्राणित भएर अहिलेको वेस्ट मिनिस्टरी सिस्टम हामीले अवलम्बन गरेका छौँ. यसको स्रोत भनेको चाहिँ बेलायत हो. बेलायतमा संविधानै छैन त, अनि के फरक परेको छ त? संविधान बिना पनि बेलायत चलिरहेछ. त्यस कारणले यो पन्छाउने यो एउटा विधि हो, सब समस्याको जड मान्छेको मन हो, मान्छेको आचरण हो, मान्छेको संस्कार हो। जबसम्म त्यो बदलिँदैन, निर्दलीय बनाए पनि त्यही हो, रासो पाए पनि त्यही हो, बालनसा भए पनि त्यही हो, बोले पनि त्यही हो, नबोले पनि त्यही हो। अघि मैले भने सेवा आएको अध्यक्ष एमाले चुनाव हारेको लठौला लगेर बनाउँथ्यो, अहिले पनि त्यही कुरा
1: भयो।
0: केपी ओलीले भोला थापालाई भिसि केहीमा बनाउँथे, यिनले पनि भोले थापालाई बनाए, अनि आप गरे त रासलीला, मै गरे त क्यारेक्टर लीला, त्यस्तो हुन्छ। त्यस कारणले चरित्रमै हामीले रूपान्तरण ल्याउनु पर्यो। जबसम्म चरित्रमा हामी रूपान्तरित हुँदैनौ, तबसम्म कुनै प्रणालीले पनि काम गर्दैन र त्यसले जनतालाई फल दिँदैन। अब अहिलेको हकमा चाहिँ जनताले दुई तिहाईबाट यो नयाँ सत्ता संरचना ल्याएका छन्। पाँच वर्ष उनीहरूले पर्खिनुपर्छ, अहिले हतार गर्नुको केही पनि अर्थ छैन। अहिले के देख्न बाँकी छ उनीहरूले पर्खेर बसौँ न उनीहरू, अनि थाहा हुन्छ उनीहरूले के गरेका थिए भनेर। अहिले थाहा हुँदैन, हतार गर्नु हुँदैन।
1: अब डाक्टर साहब, एउटा यो प्रदेश संरचना खारेज गर्नुपर्छ भन्ने खालको जुन आवाज उठ्या छ, यसमा यहाँ पनि ओके हो, यो ठिक छ, अहिले प्रदेश अलिकति व्यवहार थप्ने एउटा संस्था मात्र बन्यो भन्ने खालको आवाजहरू आइरहेको छ नि डाक्टर
0: साहब। अब प्रदेश संरचनाको बदनाम भएको छ त्यो कुरा सत्य हो, किनभने यस्तै कारणले हाम्रो बजेटको 60% चालुतर्फ विनियोजित छ। अब अहिलेको अर्थमन्त्री चाहिँ एकदम हार्वर्डबाट पढेर आएको, विश्व ब्याङ्कमा काम गरेको, सुट लाउने, अङ्ग्रेजी बोल्न जान्ने, अब त भन्थे। तर पुरानो यो सडक छाप अर्थमन्त्रीले पनि पुँजीगत खर्च 20% नै गरेका थियो, चालु खर्च 60% नै विनियोजन गरेका थियो। अहिलेकोले पनि 60% नै चालु खर्च विनियोजन गरेको छ, किनभने सबै पैसाहरू तलब, भत्ता, सुविधा इत्यादिमा जान्छ। अब कमसे कम अहिलेको अर्थमन्त्रीले त्यो चालु खर्चलाई घटाएर 40 नगरे पनि 50% मात्रै गरिदिएको भए ए खुबी रहेछ अर्थमन्त्रीको भन्नुहुन्थ्यो। अब तलबाट मान्छे माथिबाट मुहानमा तपाईँले जे संकलित गर्नुभएको छ प्रभावित त त्यही त हुने होला नि। तपाईँ बजेटै त्यस्तो प्रकारले विनियोजन गर्नुभएको छ, तल विकास निर्माण भएन भनेर चाहिँ 60% नेपालीहरू कसरी विकास निर्माण हुन्छ? भनेपछि यो राष्ट्रिय सभा चाहिँ एकदम बोजिलो भयो, चुनाव हारेका लटैतहरूलाई त्यहाँ लगेर, नेताका सालीहरूलाई, गर्लफ्रेन्डहरूलाई त्यहाँ लगेर थुपारिएको छ, त्यो राष्ट्रिय सभाको औचित्यै केही छैन। अब प्रदेश संरचनाको कुरा पनि त्यसलाई यति बदनाम गरायो यिनीहरूले, केन्द्रमा चाहिँ श्रीमान मन्त्री छ, प्रदेशमा श्रीमतीलाई मन्त्री बनाइदियो। अब यहाँबाट त्यो केन्द्रको मन्त्री जनकपुर गयो, 100 गाडीको काफलाले स्वागत गरेर चाहिँ सेक्वा खुवाएर, जारसी खुवाएर बजेट सिद्ध्यायो, हामी देखिरह साइकल बाँध्ने भन्यो, भ्रष्टाचारै गर्यो। त्यसपछि सम्पूर्ण व्यवस्थाहरू एकदमै बदनाम भए। त्यसपछि जनमानसमा के थियो भने यिनीहरू बोझिला रहेछन्, यिनीहरू पन्छे पनि हुन्थ्यो भन्ने कुरा जनमानसको मनोविज्ञान थियो, र त्यो मनोविज्ञानमाथि यिनीहरूले खेल्न आँटे जस्तो मलाई लाग्छ। र रासोपाको महाधिवेशनमा त्यो कुरा आएर तीव्र प्रतिक्रिया भयो। अब मधेसवादीहरूकै स्वार्थको लागि त्यो ल्याइएको थियो, सिद्धान्त त संघीय व्यवस्था एकदमै राम्रो थियो किनभने त्यो पावर सेयरिङसँग सम्बन्धित थियो, तर यहाँ त चाहिँ सुविधा पद प्रतिष्ठासँग चाहिँ त्यसलाई सम्बन्धित बनाइदिइसकेपछि यसको केही पनि अर्थ छैन भन्ने कुरा हो। तर अब रवि लामिछाने आत्तिए, अब सिके राउतले सेनैको विघटन गरिदिनुपर्छ पनि भन्न भ्याए, अघिल्लो दिनद्वारा ये बन्दा त अलगै हे, ऐसा महान त प्रधानमन्त्री हुवाइ नै छ भनेर कर्किदिए चितवनमा गएर, आफूले भने जस्तो नहुने बित्तिकै अब बर्बराउन थालिहाल्यो, यस्तो त नेता छ यो। यसकारण समस्याको जड यहाँ हो, यो कुरा बुझ्नुपर्छ र तदनुरूपको नेतृत्व निर्माण गर्नु पर्यो, तदनुरूपको समाज परिकल्पना गर्नु पर्यो, तदनुरूपको आचरण गर्नु पर्यो, त्यो मुख्य कुरा हो। अब हामी अन्य किनभने एउटा भिजन छैन, होइन अब पदभन्दा पर्तिर सोचेकै छैन, तेरो मेरो भन्दा पर्तिर सोचेकै छैन, अब त्यो तहको मान्छेबाट त हुने कुरा यही नै हो। त्यसकारण त्यहाँ हामी केन्द्रित हुनु पर्यो, जबसम्म त्यहाँ हामी पुग्दैनौँ तबसम्म यस्ता विचार विमर्शबाट कुनै पनि परिणाम आउँछ भन्ने कुरा बेकार हो, आउँदैन। अब यो सकिने कुरा मात्रै हो, कि सकिनु पर्यो कि सकिनु पर्छ, दुईटा मात्रै विकल्प छ नेपालीसँग, कि सकिनै पर्छ होइन भने सकिनुपर्छ, के छनौट हो उनीहरूले गरून्, मैले चाहिँ एउटा वास्तविकता देखाइदिएको। छनौट उनीहरूको
1: यहाँको महत्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद डाक्टर साहब नमस्कार सुरेन्द्र केसी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौं विश्रामपछि पुनः उपस्थित हुनेछौं
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई
3: सरा किन बोलाएको मलाई
4: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
3: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाउँछ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु तनी
2: हाम्रा विशेषताहरू
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
2: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्ना सुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
3: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
2: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मेर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806161052
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
6: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
5: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
6: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308929
7: रेडियो आदिखोला 105.4
8: Yeah.

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: आईएमई गरौ आईएमई गरौ
3: यो नेपाली रेडियो नेटवर्क
4: हरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईबी बैंक सबैका लागि बैंक डिसोम फाइबरनेट
5: यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक हरी शर्मा हुनुहुन्छ। शर्माजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। शर्मा सर, अहिलेको अब 100 दिनको समीक्षा गरौं, सरकार कस्तो बाटोमा छ, सरकारले के कसरी आफूलाई अगाडि बढ़ाइरहेको छ, जनताका भावनाहरू आकांक्षाहरू सुशासन तत्कालीन बेला फागुन 21 अगाडि दिएका वाचा घोषणा पत्र 100 शासकीय सुधारका काममा सरकार एग्रेसिभ भएर अगाडि बढ़िरहेको हो यहाँको विचारमा?
6: धेरै धेरै धन्यवाद। यो गएको निर्वाचनले जुन भदौको जेएनजी आन्दोलनपछि जुन भएको फागुन 21 गते भएको निर्वाचनले एक किसिमको ठूलो म्यान्डेट दिएको, झन्डै दुई तिहाई अथवा दुई तिहाईकै सरकार अहिले हाम्रो बीचमा छ र यसले जनताको बीचमा आफूले गर्ने कामहरू 100 दिनमा गर्ने कामहरू भनेर एउटा फेरिस्ता पनि लिएर आएको थियो। हुन त अब त्यो फेरिस्तालाई के भयो के भएन भनेर टिक मार्क लगाएर हेर्ने प्रक्रिया एउटा हुन्छ, होइन, कति गर्न सक्यो कति गर्न सकेन भनेर। तर मलाई के लाग्छ भने राजनीति अथवा मुलुकको परिवर्तनहरू टिक लगाउने कुरा मात्रै होइन, किनभने कतिपय हुन त हो लामो यात्राको लागि पहिलो कदम जरुरी हुन्छ, दोस्रो कदम त्यसपछि जरुरी हुन्छ, विस्तारै हिँड्नुपर्ने हुन्छ। तर जसरी यो 100 बुँदालाई प्रस्तुत गरियो त्यो सबै चाहिँ सबै चिजको औषधि जस्तो चाहिँ होइन। त्यही भएर यस दुई मन छ मेरोमा, यसलाई मैले सकारात्मक पनि लिएको छु र यतिमै भर पर्ने हो कि 100 दिनमै यत्रो संरचनात्मक परिवर्तनहरू गर्नको निम्ति के चाहिन्छ भन्ने कुरामा चाहिँ समाजमा मतमतान्तर छ। हामीसँग अहिलेसम्म कुनै पनि यस्तो वैज्ञानिक रूपमा गरिएका सर्वेहरू खुला रूपमा आइसकेका छैनन्, किनभने एउटा यस्तो परिस्थिति जनताको अभूतपूर्व के भन्ने एउटा मतका आधारमा विजयी सरकार छ, मानिसहरूलाई यत्रो प्रचण्ड जनताले विश्वास गरेको सरकारका बारेमा बोल्न टिका टिप्पणी गर्न अलिकता संकोच भएको मैले देखिराखेको छु। त्यसको लागि चाहिने के थियो भने कि विभिन्न सरकारी निकायहरू या गैर सरकारी संघ संस्थाहरू या युनिभर्सिटिजहरू अथवा तपाईँको हरूबाट एउटा पब्लिक ओपिनियन सर्वे, जनमतको ओपिनियन, जनताको विचार के छ भनेर चाहिँ साइन्टिफिक एउटा सर्वे भएको भए हामीसँग 100 दिनलाई आकलन गर्ने एउटा वस्तुगत डाटाहरू वस्तुगत नम्बरहरू हामीसँग हुन्थ्यो। अब हामी जे जति कुरा गर्छौँ हामीले हाम्रो ठाउँमा बसेर देखेको लागेको कुराहरूबाट गर्ने हो, अनि कति त्यसमा हाम्रो भित्र लुकेको अन्तरकुन्तरमा लुकेको केही बायसेसहरू अथवा कुनै पक्षको विपक्षको कुराहरू हामीसँग बसेको हुनसक्छ। त्यस कारण के छ भने सबभन्दा ठुलो कुरो त नेपाली समाजले ज्ञानलाई सूचनालाई विचारलाई कसरी लिन्छ भनेर हेर्नुपर्ने हुन्छ, होइन? त्यो सन्दर्भमा म अहिले कतिपय कुरा मलाई व्यक्तिगत रूपमा राम्रो लागेको हुनसक्छ, कतिपय कुरा मलाई नराम्रो लागेको हुनसक्छ। सार्वजनिक वित्तमा
5: होइन सर, अब जनताको चासो छ नि त, होइन, जनताको भरोसा छ, यो सरकारप्रति विश्वास छ, होइन, यत्रो दुईटै
6: तपाईँले
5: सरकार फेल हुने छुट त छैन नि त अनि सर?
6: होइन होइन, उसलाई फेल हुने छुट छैन भन्न पर्यो, सुर होइन कि उसलाई छुट छैन। यत्रो विश्वास गरेर जनताले मत दिएको सरकारले जनताको मतमा र विश्वासमा तुसारापात गर्न सक्दैन, यो सही बाटोमा हिँड्नुपर्छ। त्यस कारण के हो भने हरेक मैले भोट हालेको पनि हुनसक्छ यो सरकारलाई, नहालेको पनि हुनसक्छ, होइन? तर के हो भने एउटा सामान्य नागरिकको हैसियतले मैले यो सही बाटोमा हिँडोस्, के अरे कुनै पनि गल्ती कमजोरीहरू गर्यो भने सुधार्ने बाटो त्यो होस् भन्ने छ. विडम्बना यहाँनिर छ. यत्रो व्यापक तपाईँको मत लिएर चाहिँ जनताको विश्वास लिएर आएको छ. तर संसदमा अब यसलाई दुई तरिकाहरू हेर्नु. जनताको विश्वास आफ्नो ठाउँमा छ, तर राजनीतिक संस्थाहरू पार्लियामेन्टहरू यसले गभर्मेन्टले चलाउनु पर्ने संस्थाहरू कसरी चलिरहेको छन् भन्ने छन् होइन. त्यसमा धेरै कुराहरू मति विमति हुन सक्छ. तर पर्सेप्सन के हो भने जनताको पर्सेप्सन यो गर्न आएको सरकार हो यसले गर्छ भन्छ. सय दिन को दिने भन्ने एउटा पारम्परिक तरिका हो. के सय दिन यसको मापन गर्ने सही यन्त्र हो त? त्यही भएर अहिले मैले सुरुमा भने कि मानिसहरू के सोचिरहेका छन् म के थाहा पाउनु होइन. घर घरमा गएर कुरा गरेको अथवा समाजमा टोलमा आजभरि छलफलै छैन, किनभने यो सरकार अहिले प्रश्नको घेराभन्दा बाहिर छ. यत्रो अभूतपूर्व विश्वास छ, यसकारण प्रश्नको घेरा बाहिर छ. यसकारण यहाँ डर छ. जुन सरकार अथवा जुन परिवेश प्रश्नको घेराभन्दा बाहिर छ त्यसलाई प्रश्न गर्न बडा गाह्रो छ के बुझ्नु भएन. त्यही भएर दुइटै पक्ष छ. एकातिर उत्साह छ, एकातिर संशय पनि छ. यत्रो मत छ, कतै मत खेर जाने हो कि होइन, यत्रो विश्वास छ खेर जाने कि हो कि होइन, यसलाई निगरानी गर्ने कुराहरू के हो भने अर्को फेरि समाज अहिले यति ठुलो विभाजनमा छ, पुरानो र नयाँ भन्ने कुरा. हरेक कुरो पुरानो खराब, हरेक कुरा नयाँ सम्भावना हो, नयाँ सम्भावना सहित हुन्छ. तर हुने बिरुवाका चिल्लापात मर्निङ सोज द डे भने जस्तो केही कुराहरूमा यसले आफ्नो बाटो लिन खोजेको देखिन्छ. जस्तो फर इक्जाम्पल सुशासनको ठुलो ठुलो चर्को नारासँग आएको छ र डिजिटल गभर्नेन्सका कुराहरू यावत कुराहरू यसले जनतालाई सितो चाँडो सुविधा दिने कुराहरूमा लागेको देखिन्छ. तर के छ भने यो भएन भनेर भन्ने मान्छेहरूलाई त्यतिकै खेदिँदै गरेको पनि पत्र पत्रिकामा हामी देखिरहेका छौँ. किनभने अहिलेको समय मान्छेहरूको बीचको कुराकानीबाट मात्रै निर्देशित छैन. सामाजिक सञ्जाल भन्ने एउटा अमूर्त संसार छ, जहाँ मान्छे सही पनि हुन सक्छन्, गलत पनि हुन सक्छन्, उनी मानिसहरू पनि हुन सक्छन्, मसिनबाट सिर्जना गरिएका विचारहरू पनि हुन सक्छन्. त्यसले गर्दाखेरि के छ भने बडो जटिल चाहिँ तपाईँको सूचनाको परिवेशमा हामीहरू छौँ. जस्तो फर इक्जाम्पल घर घरमा राजधानी पुर्याउने भनेर भने त राजधानीको हालत त हामी देखिरहेछौँ. ठेक्कापट्टा रोकेर यत्रो कुरा भएको छौँ. एकातिर घरमा राजधानी पुग्यो भनेर हामीलाई श्रव्य दृश्यमा देखाइएको छ, फोटो देखाइएको छ, कुनै गाउँमा चाहिँ मान्छे गरिदिएको छ. अब सुनेको कुरा भन्दा देखेको कुरा विश्वास गर्नुपर्छ भन्ने पुरानो मान्यता थियो. देखेको कुरा पनि यो टेक्नोलोजीको कारणले कतिपय फेक न्युज बनाउने कारणले मर्फिङ गर्ने कारणले मर्फिङ भनेको मतलब तपाईँको एउटा एआईबाट चाहिँ तपाईँको श्रव्य दृश्यहरू बनाउने कारणले गर्दाखेरि कति सही हो होइन भन्ने विश्वास गर्न पनि गाह्रो परिस्थिति छ. एकातिर भयो भन्ने आशा पनि जागेको छ, हो कि होइन भन्ने प्रश्न पनि उठेको छ. अब यही प्रश्न मैले गरेँ भने यो अहिलेको समय तपाईँको डिजिटल मिडियाले अथवा यो सूचना प्रविधिले यो भिडियोहरू बनाउने कुराले मान्छेलाई चाहिँ भ्रम पनि सिर्जना गरेको छ. त्यसकारण म सबै कुरो विश्वास गर्दिनँ भनौँ भने त्यत्रो जनताले विश्वास गरेर ल्याएको कुरामा प्रश्न गर्नुपर्ने हुन्छ हो. त्यही भएर हामी बडा दुविधा र जटिलको समयमा छौँ. तर अब यतापट्टि संरचनात्मक कुराहरू हेऱ्यो भने सरकारले भ्रष्टाचारको नाउँमा पक्रेर लिएर गएको कुनै पनि मुद्दा अगाडि बढ्न सकेको छैन. अब कुरा त्यो भने के भन्छ भने होइन अदालत
5: सरकार चाहिँ भ्रष्टाचारका विरुद्ध निर्मम भएको देखियो होइन. अब एउटा कुरा के छ भने जस्तो अब गृहमन्त्रीमाथि पनि आलोचनाहरू भए होइन, समिति नै बन्दुपर्ने स्थिति आयो, उहाँलाई चाहिँ दुध धोई पकाली गरियो, फेरि त्यही फर्किनुभयो.
6: अब
5: आज बिवाईडीको कुरा अर्थमन्त्रीमा बिवाईडीको कुरा सँगसँगै जोडेर सीमामा प्रधानमन्त्री बोलेका विषय आयो, करका दर हेरफेरदेखि लिएर चाहिँ तपाईँको प्रधानमन्त्रीको सचिवालयले यहाँलाई थाहा छ राम्रोसँग होइन, त्यो पासपोर्ट ठेक्कामा जर्मनबाट छुटाएर चाहिँ फेरि फ्रान्सेलीलाई दिने विषयहरू पनि जोडिएर आए, त्यसमा हस्तक्षेप गर्नु पर्यो पार्टीले भन्दा. अनि मर्निङ सो अफ द डे हो त यो शर्माजी?
6: होइन त्यो होइन कि, अब त्यही त समस्या छ. तपाईँले यो सबै कुरा गर्यो भने तपाईँले यो भनेको कुरा सुनिदिने को छ भन्नुहोस् त मलाई. जनता सुसूचित गर्नेमा तपाईँ पुरानै पक्षको चाहिँ पक्ष पोषण गरिरहनु भएको छ भने तपाईँसँग के आधार छ भन्नुहोस् त?
5: होइन, पुराना पक्षहरूले त नराम्रो गरेर त नयाँ आयो नि त, फेरि जान्नेले छान्ने होइन त हरिसर
6: हो त. त्यही भएर म के भन्दैछु भने गभर्नेन्सको कुरामा केही गर्न सक्यो तर प्रश्नहरू उठिरहेको छन् भनेर होइन, त्यो प्रश्नहरूलाई हामी कसरी हेर्ने होइन. मैले दुई पक्ष भन्छु, एउटा पर्सेप्सनको पक्ष र विचारको पक्ष, होइन समग्र समाजले सोचिरहेको पक्ष। सोचिरहेको पक्ष के छ भने भर्खर चुनाव भएको छ, 100 दिन भएको छ, यिनीहरू आएका छन् गर्छन् भनेर मान्छेले भोट हालिरहेको छ। तर तपाईँ हामी जस्तो पढे लेखेको मान्छेले पुरानो नयाँ नभनौँ, संस्थाहरू चलेका छन् कि छैनन् भन्दा त चलेका छैनन् भन्नुपर्ने स्थिति आउँछ के, कुरो बुझ्नु भएन?
5: कस्तो छ होइन, किसानले मल पाएको छ कि छैन, चिया निर्यात भइरहेको छ कि छैन,
6: सुन्नु न,
5: खुसी छन् कि छैनन्,
6: पक्नु न, राजनीतिक रूपमा ठूलो विश्वास साथ आएको छ। तर के छ भने आर्थिक क्षेत्रमा तपाईँले भन्नुभयो चियाको निर्यातको कुरा, महँगीको कुरा, अब महँगीको कुरा भनेर तपाईँले मैले एउटा अस्ति कुनै ठाउँमा यसो चिया पसलमा चढ्यो, महँगी त एकदम बढ्यो नि भनेर कसैले भन्दै थियो, अनि यो सरकारले हो त गल्फ वार गरेको भनिदिन्छ क्या। भने तपाईँ के छ भने व्हाट्सएप आउटरी चलेको छ भनेको त यसो गर्यो भने, जस्तो फर इक्जाम्पल अब तपाईँले मलाई के कारणले बोलाउनु भयो तपाईँले जानुहोस्, मैले केही कुरा भने त यो 20 वर्षसँग अघिल्लो सत्तासँग बसेको मान्छे यसले त विरोधै गर्छ भन्छ। त्यही भएर अहिले के छ भने कहिले काहीँ के हुँदो रहेछ भने सुपर मेजोरिटी, यति ठुलो बहुमत लोकतन्त्रको लागि सैद्धान्तिक रूपमा घातक हुन सक्ने देखिँदो रहेछ। त्यही भएर तपाईँले अहिले बोल्ने मान्छे देखिरहनु भएको छैन, तपाईँहरूले बोलाउन खोजिरहनु भएको छ, होइन, बोलाउन खोजिरहनु भएको। तर के छ भने दुविधा के छ भने 3 महिना पनि भएको छैन, यत्रो प्रचण्ड बहुमत लिएर आएको छ, पार्लियामेन्ट बनेको छ, तर के छ भने साथीहरू जो आउनु भएको छ काम गर्नलाई, उहाँहरू के भन्छन्, हामी नयाँ छौँ सिक्दैछौँ भन्छ। एउटा पार्टी जसले आफ्नो सम्मेलनमा जम्मा भएका मानिसहरूको सबै मानिसहरूले भोट हाल्न सक्ने स्थितिको निर्माण गर्न सक्दैन, त्यसले हामीलाई कसरी हेर्छ भन्ने प्रश्न गर्ने ठाउँ छ प्रशस्त। तर एट द सेम टाइम त्यो भन्दा के भन्छ भने हामी नयाँ छौँ, भर्खर हामी अधिवेशन गरेका छौँ, 4 वर्ष भयो हाम्रो पार्टी बनेको, 70 वर्षदेखि चलेका पार्टीको हालत हेर भनेर जुन
5: नयाँ हुनुहुन्छ त्यो ठिक छ कि होइन। डाक्टर सुरेन्द्र केसीसँग म भयोभन्दा अगाडि भर्खरै तपाईँभन्दा अगाडि म कुरा गर्दै थिएँ होइन, उहाँले भन्नुभएको छ कि अब हिजो सेवा आयोगको सेवा आयोगमा चाहिँ एमाले हारेको मान्छेलाई नियुक्त गर्थ्यो, आज राज्यसभाले विवेकशील भएर काठमाडौँमा हारेको मान्छेलाई नियुक्त गर्यो होइन। हिजो चाहिँ अब प्रचण्डले पनि अलिकति ल्याउन खोजेका थिए, प्रचण्डले पनि हिजो माओवादीहरूलाई नियुक्त गरे, अब अहिले राज्यसभाले राज्यसभालाई नियुक्त गर्दैछ, खै त परिवर्तन भन्नुभएको थियो क्या डाक्टर साहबले?
6: होइन, परिवर्तन खै त होइन, मान्छे तिनै त हुने समाजमा, त्यो पार्टीमा लाग्छु विचारको एकबद्धता नभइकन उनीहरूको कार्यक्रम, अहिलेको समस्या अर्को त्यो पनि छ, यो नयाँ जुन सरकारमा भएको पार्टी छ त्यो राष्ट्रपाको सरकार हो या पार्लियामेन्टको सरकार हो, प्रश्न त्यहाँ पनि उठ्छ। प्रधानमन्त्री जो बोल्दैन, जो देखिँदैन, पार्लियामेन्टमा जाँदैन, भयो जो गरेका संरचनाहरूप्रति उसको विश्वास छ कि छैन भन्ने हाम्रो मनमा जबसम्म प्रश्न उठिरहन्छ। अनि यहाँले नै भन्नुभयो कि पासपोर्टको केसमा पार्टीले हस्तक्षेप गर्न पर्यो, होइन, प्रश्न त्यही प्रश्न अगाडि बढाउँदै जाँदाखेरि उठ्छ कि यो बजेट स्वर्णिम भागलेको बजेट हो, यो बालनको बजेट हो, या यो राष्ट्रपाको बजेट हो। जुन किसिमको बहस राष्ट्रपामा सरकारको नीति कार्यक्रमलाई लिएर हुनुपर्थ्यो त्यो भएको देखिँदैन, ताली मात्रै बजाएको देखिन्छ। यस कारण के छ भने अलिकता मनमा हामी जस्तो पुरानो मान्छे, तथाकथित परम्परावादी मान्छेहरूमा, जो डिपार्चर हुन नसकेका मान्छेहरूमा कता कता शङ्खा उठिरहेको छ। तर के हो भने शङ्खा उठ्दैमा त्यो प्रश्नको निराकरण गर्दै हुनुपर्छ। अब छाती पिटेर हिँड्न सक्ने क्षमता हामीसँग छैन अहिले, तर के हो भने प्रश्न गर्नु लोकतन्त्र, जहाँ प्रश्न मर्छ त्यहाँ लोकतन्त्र मर्छ भन्ने हामीले बुझिराखेको होइन। यस कारण के छ भने कता कता के लागेको छ भने प्रधानमन्त्री बोल्दैनन्, देखिँदैनन्, होइन, तर के छ भने उनले अधिकांश समय सिंहदरबारमा बिताएका छन् भन्ने पत्र पत्रिकामा अथवा के सोसल मिडियामा आउँछ। त्यसले गर्दा एउटा मनले के भन्छ, होइन प्रधानमन्त्री त कटिबद्ध छन् प्रशासकीय सुधार गर्नमा, होइन, अब यसलाई कसरी गर्छन्, तर शासकीय सुधारका सन्दर्भमा हेर्ने हो भने यो भएन है भनेर प्रश्न गर्ने, अथवा प्रशासन यन्त्रका मानिसहरूको मनोबल के छ भनेर सोध्यो भने सबैले डराएको मनोबल भनेर एकातिर अर्को न्युज आउँछ, होइन। त्यस कारण हामी बडो विविधतापूर्ण समयमा हामी छौँ, तर कुरा के हो भने एब्सोल्युट मेजोरिटी लाई क्वेसन गर्न सकिएन भने अझ हामी भड्खालोमा जान्छौँ। यसकारण यसको प्रथम दायित्व सरकारको के हो भने यो बढी से बढी ट्रान्सपरेन्ट हुनु पर्यो। ट्रान्सपरेन्ट हुने भने उसले सूचना निकालिरहेको छ, म यो गरे भने छ, ऊ गरे भने, तर के भने सार्वजनिक बहसमा, पार्लियामेन्टको डिबेटमा सरकारले जवाब दिनुपर्ने विषयहरूमा यो उपस्थित भएको छैन, समस्या त्यहाँनिर आयो, होइन। यसले के देखेको छ भने हामीलाई आजसम्म पार्टीको संरचना किन चाहियो, सङ्घ संस्थान किन चाहियो भने आफूले सरकारले गरेको अथवा कुनै दल विशेषको विचार विशेषलाई सम्प्रेषण गर्नको निम्ति जनतामा पुर्याउनको निम्ति हामीलाई संगठनहरू चाहिने, संस्थाहरू चाहिने। अब त्यो नचाहिने भएको छ टेक्नोलोजीको कारणले। तपाईँले राति 12 बजे ट्विट गरे पनि भयो, बिहान 6 बजे ट्विट गरे पनि भयो, सञ्चार माध्यममा चाहिँ तपाईँको सरकारको विज्ञप्तिहरू तपाईँको सामाजिक सञ्चार मार्फत आउन थालेको छ भने सरकारी संयन्त्र चाहियो कि चाहिएन प्रश्न यहाँनिर उठ्यो क्या। यत्रो ब्युरोक्रेसी छ होइन, अब ब्युरोक्रेसीको माथि अब मन्त्रीजीहरूले के डिसाइड गर्नुहुन्छ कहाँ गर्नुहुन्छ थाहा छैन। अब सानो मान्छेहरूको समूहले प्रधानमन्त्रीलाई राखेको छ भने पासपोर्टको केसमादेखि लिएर सबै केसमा हामीले सुन्न आयो, ती मानिस को हुन्, तिनको जवाबदेहिता कोसँग हो, हामीले चिन्ने त हामीले भोट हालेर लिएर आएको नेतृत्वलाई चिन्ने हो, गल्ती गरे पनि सही गरे पनि हामीहरू त्योसँग त्यसलाई देख्ने हो, त्यसलाई बुझ्ने हो, त्यसलाई मान्ने हो होइन। तर
7: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
8: यस समयको साथमा जितु सुनचाँदी पसल
9: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
10: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
7: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिला आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खुला खबरको साथमा हिमाल सुन चाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङ उद्योग वाणिज्य संघको मतगणना सम्पन्न, अध्यक्ष तिवारीको सम्पूर्ण प्यानल विजयी। वालिङमा जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण शुरू, पहिलो चरणमा रामबाछाका सेवाग्राही लाभान्वित। र 40 घण्टापछि वालिङ र भिरकोटमा बिजुली बल्यो, दीर्घकालीन समाधानको माग गर्दै व्यवसायीद्वारा ज्ञापन पत्र बुझाइयो। आधी खोला खबर अब विस्तारमा। वालिङ उद्योग वाणिज्य संघको अध्यक्षमा अनुपमा ढुङ्गाना तिवारी निर्वाचित हुन भएको छ। वालिङ उद्योग वाणिज्य संघको नवौं अधिवेशनबाट अध्यक्षमा तिवारी निर्विरोध निर्वाचित हुन भएको हो। अध्यक्षमा तिवारी निर्विरोध निर्वाचित हुन भए पनि अन्य सबै पदहरूमा निर्वाचन भएको निर्वाचन अधिकृत लक्ष्मी प्रसाद रेग्मीले जानकारी दिनुभयो। अध्यक्ष पदमा 3 जनाको मनोनयन परेको भए पनि अन्य 2 जना अध्यक्षका आकांक्षीले उम्मेद्वारी फिर्ता लिएपछि तिवारी निर्विरोध निर्वाचित हुन भएको हो। वालिङ उद्योग वाणिज्य संघ स्थापना भएदेखि तिवारी पहिलो महिला अध्यक्ष बन्न सफल हुन भएको हो। गैराती सम्पन्न मतगणनाबाट अध्यक्ष तिवारीको सम्पूर्ण प्यानल नै विजयी भएको छ। वरिष्ठ उपाध्यक्षमा शंकर डुम्रे निर्वाचित हुनु भएको छ। उहाँले 439 मत सहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी प्रकाश सरियालले 301 मत प्राप्त गर्नुभएको हो। उपाध्यक्षमा सुवेन्द्र गुरूङले 426 मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी शिवा पंगिनी गोरेले 310 मत ल्याउनु भएको छ। महासचिवमा तिवारी प्यानलकै विमल अरियाल विजयी हुनु भएको छ। अरियालले 462 मत प्राप्त गर्नुभएको हो। वहाँका प्रतिस्पर्धी खिमानन्द पराजुलीले 270 मत प्राप्त गर्नुभएको हो। त्यस्तै सचिवमा अशोक पौडेलले 500 मत प्राप्त गर्नुभएको हो भने वहाँका प्रतिस्पर्धी दुर्गा नेपालीले 223 मत प्राप्त गर्नुभयो। त्यस्तै कोषाध्यक्षमा केशव पराजुलीले 525 मत ल्याएर विजयी हुँदा वहाँका प्रतिस्पर्धी चिरञ्जीवी रेग्मीले 201 मत प्राप्त गर्नुभयो। सहकोषाध्यक्षमा गोविन्द तिवारीले 526 मत ल्याएर विजयी हुनु भएको हो। वहाँका प्रतिस्पर्धी लोकप्रसाद काफ्रेले 159 मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रेग्मीले जानकारी दिनुभयो। सदस्यहरूमा पनि 9 जना सबै तिवारी प्यानलका उम्मेद्वारहरू विजयी हुनु भएको छ। सदस्यहरूमा सबैभन्दा धेरै मत ल्याएर विजयी हुनेमा स्वीकार कोइराला हुनुहुन्छ। उहाँले 557 मत ल्याउनु भएको छ। त्यस्तै सदस्यहरूमा पार्वती पंगेनीले 538, विनोद पराजुलीले 534, नितु झिहणी राणाले 497, छायादेवी लुइटेल अधिकारीले 481, अनिरूद्ध पाण्डेले 480, सुन्दर विकले 460, रमेश भूषालले 469 र सुन्दर नेपालीले 397 मत ल्याएर विजयी हुनु भएको हो। 9 जना सदस्यका लागि भएको निर्वाचनमा सूर्यप्रसाद रेग्मीले 320, शान्ति श्रेष्ठले 311, देवराज गैरीले 302, राज भट्टराईले 285, देवरूपा जुम्रेले 279, रूपमागत गहिरीले 251 र धनबहादुर कुँवरले 241 मत प्राप्त गर्नुभएको हो। वालिङ उद्योग वाणिज्य संघको आइतबार हिजो भएको मतदानमा कुल 787 मत खसेको थियो। संघमा कुल 931 मतदाता रहेका छन्। स्याङ्जाको वालिङ नगरपालिका एक रामबाछाबाट जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण कार्य औपचारिक रूपमा शुरू गरिएको छ। विशेष नापिक कार्यालय तानसेन पाल्पाले आइतबार आयोजित कार्यक्रममा पहिलो चरणमा करिब 2 दर्जन जग्गा धनीलाई प्रमाण पूर्जा वितरण गरेको हो। कार्यक्रमका प्रमुख अतिथि स्याङ्जाका प्रमुख जिल्लाधिकारी निराजन घिमिरेले नागरिकको सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्न जग्गा धनी प्रमाण पूर्जा वितरण महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। वहाँले आधुनिक प्रविधिको प्रयोग मार्फत नाप नक्सा सम्पन्न गरी प्रमाण पूर्जा वितरण गरिनु राज्यको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। विशेष नापी कार्यालय अन्तर्गत सात नम्बर नापी टोली प्रमुख ज्योति कुमारी शाह महतोले स्वागत मन्तव्य सहित पुनः नापी कार्यको प्रगति प्रस्तुत गर्दै पाल्पा जिल्लामा द्वन्दकालका बेला भूमि सम्बन्धी लगत तथा अभिलेख जलेर नष्ट भएपछि ती अभिलेख पुनर्स्थापना गर्ने उद्देश्यले विक्रम सम्बत 2071 सालदेखि विशेष नापी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। महतोका अनुसार उक्त कार्यक्रम अन्तर्गत स्याङ्जाको वालिङ नगरपालिकामा 2076 सालदेखि पुनः नापी कार्य शुरू गरिएको हो। हाल वडा नम्बर 1-3 नाप नक्सा सम्पन्न भइसकेको छ भने करिब 75% कार्य सम्पन्न भएको छ। वहाँले नापी सम्पन्न भएका वडा नम्बर 1-4 जग्गाको प्रमाण पूर्जा तयार गरी वितरण प्रक्रिया अगाडि बढ़ाइएको उल्लेख गर्नुभयो। वडा नम्बर 1 मात्रै कुल 1021 किता जग्गा दर्ता भएको र तीमध्ये 531 वटा जग्गा धनी दर्ता प्रमाण पूर्जा तयार भइसकेको जानकारी दिँदै महतोले आजैदेखि नियमित रूपमा सम्पूर्ण पूर्जा वितरण गरिने बताउनुभयो। वितरण कार्य अब सम्बन्धित वडा कार्यालय मार्फत निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रममा भूमिहीन तथा जग्गा धनी प्रमाण पूर्जा नभएका नागरिकका लागि पनि सरकारले आवश्यक प्रक्रिया अघि बढ़ाएको जानकारी दिइएको छ। हाल जिल्लाभर 1062 जना भूमिहीन सुकुम्बासीको प्रारम्भिक तथ्याङ्क संकलन भएको र उनीहरूको लगत प्रमाणीकरण भेरिफिकेशन कार्य यही असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जनाइएको छ। त्यसपछि उनीहरूलाई जग्गा धनी प्रमाण पूर्जा सहित भूमि उपलब्ध गराउने प्रक्रिया अगाडि बढ़ाइने सम्बन्धित अधिकारीले बताएका छन्। डिजिटल प्रविधिको प्रयोगबाट नापनक्सा सम्पन्न गरी प्रमाण पूर्जा वितरण शुरू गरिनु वालिङका नागरिकका लागि महत्वपूर्ण उपलब्धिका रूपमा खेरिएको छ। यस्तै वर्षदेखि प्रमाण पूर्जाको प्रतीक्षामा रहेका जग्गा धनीलाई कानूनी स्वामित्व सुनिश्चित गर्न सहज हुने अपेक्षा गरिएको छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: ए नानी, त्यो पानी नपिउ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
4: सार्वजनिक हितका लागि रेडियो आदिखोला।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। स्याङ्जाको वालिङ 6 मिर्दीमा रहेको सब स्टेशनमा प्राविधिक खराबी आउँदा अवरूद्ध भएको विद्युत आपूर्ति झण्डै 40 घण्टापछि सुचारू भएको छ। सब स्टेशनको 3 MVA क्षमताको मुख्य ट्रान्सफर्मरमा अचानक समस्या देखिएपछि वालिङ र भिरकोट नगरपालिका क्षेत्रका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका थिए। लामो समयसम्म विद्युत अवरूद्ध हुँदा वालिङ र भिरकोट क्षेत्रका सर्वसाधारण उद्योगी तथा व्यवसायीहरू निकै मर्कामा परेका थिए। अवरूद्ध विद्युत सेवालाई सुचारू गर्न रूपन्देहीको भैरहवाबाट अर्को ट्रान्सफर्मर मगाएर जडान गरिएपछि हिजो राति पाउने 9 बजेदेखि मात्र यस क्षेत्रमा नियमित विद्युत आपूर्ति शुरू भएको हो। मिर्दी सब स्टेशनमा ट्रान्सफर्मर बिग्रने समस्या यो पहिलो भने होइन। यसअघि ठिक 2 महिना अगाडि पनि ट्रान्सफर्मरमा ठूलो समस्या आउँदा यस क्षेत्रमा लगातार 4 दिनसम्म बिजुली बन्द भएको थियो। सो समयमा बुटवल पावर कम्पनी बीपीसीले नयाँ ट्रान्सफर्मर ल्याएर जडान गरेको थियो भने अहिले पुनः समस्या आएपछि पहिले बिग्रेर मर्मत गर्न राखिएको ट्रान्सफर्मर ल्याएर जडान गरिएको सब स्टेशन स्रोतले जनाएको छ। बारम्बार दोहोरिने यस्तो प्राविधिक गडबड़ीले गर्दा स्थानीय उपभोक्ताहरू निकै आक्रोशित बनेका छन्। विद्युतको अनियमितता र बारम्बार हुने शास्तिको दीर्घकालीन समाधान खोज्न माग गर्दै वालिङ क्षेत्रका व्यवसायी र स्थानीय उपभोक्ताहरूले बुटवल पावर कम्पनी बीपीसीका केन्द्रीय कार्यालयका भाइस प्रेसिडेन्ट तथा अपरेशन इन्चार्ज प्रकाश श्रेष्ठलाई झण्डै 100 उपभोक्ताहरूको हस्ताक्षर सहितको ध्यानकर्षण पत्र ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्र बुझाउँदै व्यवसायीहरूले सामान्य प्राविधिक कारण देखाएर उपभोक्तालाई पटक पटक शास्ति दिनु गैर जिम्मेवारपन भएको भन्दै अबका दिनमा यस्तो समस्या नदोहोरिने गरी स्थायी व्यवस्थापन गर्न कम्पनीको कड़ा ध्यानकर्षण गराएका छन्। गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक वर्ष 2082-83 संघ संस्था संघको सहकारीमा संचालित मागमा आधारित सिपमूलक तालिम अन्तर्गतको 3 महिने आयमूलक सिलाई कटाई तालिम वालिङमा सम्पन्न भएको छ। दलित समुदायको परम्परागत कला तथा सिप विकास संस्था वालिङ आर्ट स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिकाको समन्वयमा उक्त तालिम संचालित भएको थियो। जेठ 15 गतेदेखि चलाएका छन्। गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक वर्ष 2022

बजार राधे राधे चोकमा संचालन भई गत भदौ 20 गते सम्पन्न भएको थियो। तालिम समापनको यही असार 20 गते सम्पन्न भएको थियो। तालिम समापनको औपचारिक कार्यक्रम आइतबारका दिन आयोजना गरिएको हो। कार्यक्रममा वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गहिरेले तालिममा सिकेको सिपलाई केवल प्रमाणपत्रमा मात्र सीमित नराखी व्यावसायिक रूपमा अगाडि बढ़ाएर आर्थिक उपार्जन र आत्मनिर्भरतातर्फ लाग्न सहभागीहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा कार्यपालिका सदस्य युगमाया पंगेनी र कार्यपालिका सदस्य गीता रन्पा लगायतले तालिम निकै फलदायी रहेको बताउनुभयो। कार्यक्रम दलित समुदायको परम्परागत कला तथा हस्त विकास संस्थाका अध्यक्ष लालबहादुर रन्पा अध्यक्षतामा सम्पन्न भएको थियो। खबरको अन्त्यमा खेल समाचार। वालिङ युवा क्लबले जेठ 28 देखि असार 1 गतेसम्म सञ्चालन गरेको श्याम स्मृति फुटबल प्रतियोगिताको आईबीआई सार्वजनिक गरेको छ। क्लबद्वारा वालिङ खेल मैदानमा सञ्चालित प्रतियोगितामा 5,25,189 रूपियाँ बचत गर्न सफल भएको प्रतियोगिताका आर्थिक संयोजक सुरेश श्रेष्ठले जानकारी दिनुभयो। आर्थिक संयोजक श्रेष्ठका अनुसार कुल नगद रू 15,09,274 आमदानी भएको छ। प्रतियोगितामा पुरस्कार स्टेशनरी अफिसियल प्रसार प्रसार लगायतमा रू 9,84,085 खर्च भएको र नगद रू 5,25,189 रूपियाँ बचत भएको हो। यसबाहेक रू 1,97,560 उठ्न बाँकी रहेको आर्थिक संयोजक श्रेष्ठले बताउनुभयो। यो रकम उठेपछि प्रतियोगिताको कुल आयमा पनि जोड़िनेछ भने हाल हुन आएको बचतमा पनि थपिनेछ। बाँकी रकम उठेपछि रू 7,22,749 बचत गर्न सफल भइने क्लबले जनाएको छ। विभिन्न संघ संस्था तथा व्यक्ति विशेषको सहयोगबाट उक्त आमदानी गरिएको हो। अब अन्तिमादी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वालिङ उद्योग वाणिज्य संघको मतगणना सम्पन्न, अध्यक्ष तिवारीको सम्पूर्ण प्यानल विजयी। वालिङमा जग्गा धनी दर्ता, प्रमाण पूर्जा वितरण शुरू, पहिलो चरणमा रामबाछाका सेवाग्राही लाभान्वित। र 40 घण्टापछि वालिङ र भिरकोटमा बिजुली बल्यो, दीर्घकालीन समाधानको माग गर्दै व्यवसायीद्वारा ज्ञापन पत्र बुझाइयो। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती।

को लागि पहिलो सम्भव तपाईको आजबाट आज मिति 2083 साल असार महिनाको 22 गते सोमबार तदनुसार सन् 2026 जुलाई 6 तारीक असार कृष्ण पक्षको षष्ठी तिथि बिहान 9:39 बजेपछि सप्तमी तिथि बारे राशि फलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा खर्च बढ्नुका साथै अर्थ अभाव खड्किन सक्छ। पर्सीका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। व्यवसायमा लगानी बढ़ाउनु पर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। तर भनिसकेको काम दोहोर्याउनु पर्ला। टाढाका साथीभाइसँग सम्पर्क बढ़नुका साथै यात्राको साइज जोड्न सक्छ। वृष राशि हुनेहरूको लागि नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनज्ञ धन लाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ भने आय स्रोत समेत बढ़ने समय छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। संचित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। सोचेभन्दा बढ़ी नै लाभ हुने सम्भावना छ। मिथुन राशि हुनेहरूको लागि मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ़नेछ। भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन् तर साइनो गास्नेहरूले भने धोका दिन सक्छन्। कर्कट राशि हुनेहरूको लागि चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला। परिस्थिति सोचे जस्तो उपलब्धि प्राप्त नहुन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। सहयोगीहरूले साथ दिए पनि काममा स्वयं सक्रिय रहनुपर्ला। मेहनत गर्दा सामान्य प्रतिफल प्राप्त हुनेछ। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्न सकिनेछ। सिंह राशि हुनेहरूको लागि पहिलेका समस्या दोहोरिनाले अलमल बढ़न सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ तर समस्या दर्शाउँदा शुभचिन्तकले साथ दिनेछन्। मेहनत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। गोपनीयतामा अलि ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा आंशिक काम सम्पादन हुनेछ। कन्या राशि हुनेहरूको लागि दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथले आशा जगाउनेछ। गृहस्थी सुखद र यात्रा रमाइलो रहनेछ। तुला राशि हुनेहरूको लागि रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ़नुहोला। विस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा केही गुमाउनु परे पनि विजय भइनेछ। लामो यात्राका लागि केही रकम खर्च हुने समय छ। वृश्चिक राशि हुनेहरूको लागि परिस्थिति बसिताएको काममा अलमल हुनेछ। कामको मेच नमिल्दा योजना पूर्ण नहुन सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ। आफ्ना मेहनतबाट अरूले फाइदा उठाउलन्। स्वास्थ्य चिन्ताले सताउन सक्छ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ। व्यवसायमा आंशिक फाइदा हुनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। धनुराशि हुनेहरूको लागि परिस्थिति अनुसार चल्न नसक्दाले दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। मिश्रमा दिएको वचनले अप्ठ्यारो पर्न सक्छ। अरूको फाइदाका लागि उपयोग हुने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोग लिँदा काममा फाइदा उठाउन सफल भइनेछ। मकर राशि हुनेहरूको लागि पुरूषार्थी काम गर्दै नाम दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु प्रास्त हुनेछन् भने प्रतिस्पर्धीहरू

ती हट्नेछन्। अग्रज तथा सहयोगी जुटनाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनत सफलताको उसाईमा पुर्याउनेछ। आश गरेको नतिजा भने सकारात्मक नहुन सक्छ। कुम्भ राशि हुनेहरूको लागि आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट भने सावधान रहनुहोला। किनमेलमा खर्च बढ़न सक्छ। संयमित रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा लाभ उठाउन धेरै मेहनत गर्नु परे पनि सिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोड़िएका परिवारजनसँग भेटघाट हुनेछ। हजुर, यति रहे तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बाह्र राशिफलमा जे जे लेखिए तापनि जे जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ्नुहोस्, निरन्तर लागि बढ्नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उपप्राध्यापक लक्ष्मी प्रसाद बराल फली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बाह्र राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब भने हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364140285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364140285 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आधी खुला 105.4
1: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आख्या घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परिम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
2: सतर्क तन ठगे तब त क्या जोगिना
3: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
5: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
6: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ
5: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
6: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
5: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
5: मोबाइल 9849618921 र 9842939399
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363443031 मोबाइल 9856553031
6: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
8: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
5: ए अँ साँच्चै है मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो म पनि हजुर सँगै जान्छु है
8: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
5: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हर्दीनाथ JK 33 33 64 44 अनि झार मार्ने बिसारी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ
8: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
5: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856051068 र 9836707071
8: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो

0: नमस्कार हल्दर साहब, क्या नाम? तपाई त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
1: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
0: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भई, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि।
1: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
4: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461-24288 र 98463-86647।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: होइन, के भयो, किन बन्द भएको गाडी?
9: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
8: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
9: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
8: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
9: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
11: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, NS तार, RO फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भनेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
11: फोन नम्बर 063-441-502, मोबाइल 98560-40502 र 98460-51401।

गर्ने जति सबै सुकिया छन् नेता जति सबै चोर देश लुटिखान् आमाको साडीमा कटु सोची मुटिरहेछन् खाने बेला गर्ने बेला फुटिरहेछन् नाङ्ग्रेस नेपाले नाउँ बाँधी सबै मिली घुमी देश खाउँ बाढी हामी सधैँ चिरे फुकी जस्तो केस निबिगारी सस्तो साडी महँगो गाडी कानुन कायदालाई नाङ्गो बाङ्गो पारिँदै उगारी नारीमा कुमारी जोगाउने बलात्कारी खाडीमा चिनारी लुटाउने सधैँ हामी बाढीमा बिरामी फुकाउने त्यही पानी देशको कर्मचारी सबै शक्तिशाली सरकारी 30,000 को तलब 30 घर बारी 20,000 को

एउटा युवा कलम थामी सोरेयाना सही कुरा सुन सोची साराले उमरीमा बौतारी भविष्य अभिभारा के हुन्छ एउटा नाराले सपनाको साराले भन्न हो बाँकी छ बुद्ध साम्झिन्छ गोपी र मास्टारके फुल्छ त्यो डालीमा आँसु र रगत लुकेको छ।

0: इन्टरनेसनल
1: होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
1: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
1: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 9842698145।
2: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9856501119 र 9856332446।
0: कस्तो सास गनाएको तिम्रो त?
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
5: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
6: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
6: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
6: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963 98560 55104 र 98028 47723।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू:
7: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटलको खुल लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
9: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
7: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
8: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0635900 25 मोबाइल 98604078 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: अनि तयो कागज के मे थिए वा
2: अ झिल्काई
1: के पर्सनल नम्बर ब्लक लै वा दिए
2: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई
1: अनि बैंगरी
2: बैंगरी
1: अ
2: सर चाहिँ तले ललपर्दी
1: सम ललपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दग्या सचेत तल परिम
2: सतर्क तना ठगी तब्द क्या जोगी न
3: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
0: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
5: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
4: लौ अब कहाँ दिनुभयो मैले बैरेघारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
4: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
4: प्रोपराइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
4: मोबाइल नम्बर 9806641870 र 9865494997
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता

0: वालिङ सिटीको लेखिलेखमा डाक्टर आउने सूचना।
1: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइरोइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
0: सम्पर्क फोन नम्बर 0364415994, मोबाइल 9856732804, 9842448609।
1: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
2: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468832809 र 9856052171।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक सोरुम, अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 9849618921 र 9842349399।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन? यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि।

0: आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
2: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
3: सम्पर्क मोबाइल 97484-34484।
4: चुरी घरको मौरी घार उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा।

0: उमेरले नेटो काट्न थालिसके, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
2: सम्पर्क फोन नम्बर 0364 41 6024।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।

0: माइला बा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
3: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नुपर्छ साफेर गर्न पनि सजिलो होस्
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ
4: सुखको गहना दुःखको खजना
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
4: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250
5: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
6: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितो सुन चाँदी पसलमा मात्रै पाइन्छ
5: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
6: हो त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुन चाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुन चाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पदेना तर्फ जाने बाटोमा कुनाको साइडमा
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
7: ला सरा किन बोलाएको मलाई हेर न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
8: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु तनि हिँड
9: हाम्रा विशेषताहरू
10: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
9: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नाश हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
10: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
9: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
10: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
9: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
10: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162

0: ए अंकल, गाला मा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861868251।
3: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ECG सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान: मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक, पुलको नजिकै।
4: फोन नम्बर 0364-41087, मोबाइल 9849-6174-44। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कुल कलेजका लागि स्कुल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार।
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
5: मोबाइल नम्बर 9864-86005।

0: दिदी पक्नुस्ता भनेको होइन, हतार हतार गर्दै कता हो र?
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
0: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा।
0: मोबाइल 9856309888 र 9856555988।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनु पर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा।
3: मोबाइल 9815546496।
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा, फोन 063-440-594।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9817969611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: बस ना अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना। पूर्वी र मध्य तराईमा हावाहुरी समेत चल्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह। प्रविधि मार्फत निगरानी बढ़ाउँदै ट्राफिक प्रहरी, नियम उल्लंघन गर्ने गाड़ी चालकमाथि विशेष निगरानी। भरतपुर अस्पतालद्वारा आईसीयूमा प्रतीक्षारत बिरामीको नाम डिस्प्ले बोर्डमा राख्न शुरू। आईसीयू शैया उपलब्ध भए नभएको जानकारी एसएमएस मार्फत दिइने। इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकी दबाव, 13 देशका प्रतिनिधि सहभागी भएन। र मेक्सिकोलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश। ब्राजिलियन खेलाड़ी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा। नेपाल खबरमा अब पूरा खबर। देशका केही ठाउँमा अहिले हल्का पानी परिरहेको छ। आज दिउँसो र राति भने मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेको भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोग मार्फत निगरानी बढ़ाएको छ। सीसीटीभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेशन एएनपीआर प्रणालीको प्रयोग गरी नियम उल्लंघन गर्ने गाड़ी चालकलाई निगरानी गर्दै कार्यवाहीलाई तीव्र बनाएको हो। कार्यालयका अनुसार प्रविधि मार्फत निगरानी बढ़ाएपछि कार्यवाहीमा पर्ने चालकको संख्या उल्लेख्य बढ़ेको छ। एक वर्षमा कुल 38,778 जना चालकलाई कार्यवाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। ट्राफिक प्रहरीका अनुसार सड़कमा नियम उल्लंघन गरेर भाग्ने गाड़ी चालकलाई क्यामेरा मार्फत पहिचान गरी जरिवाना तथा कानूनी कार्यवाही गर्दै आएको छ। यस्तै एएनपीआर क्यामेराले गाड़ीको नम्बर प्लेट मात्र नभई चालकको गतिविधि समेत निगरानी गर्ने गरेको छ। कार्यालयको तथ्याङ्क अनुसार 2082 वैशाखदेखि 80 असार 20 गतेसम्म एएनपीआर क्यामेराको सहायताले 15,954 जना चालकलाई कार्यवाही गरिएको छ। यस्तै यही अवधिमा सीसीटीभी क्यामेराको निगरानीबाट 22,824 जना चालकलाई जरिवाना सहित कार्यवाही गरिएको हो। आधुनिक प्रविधिले ट्राफिक व्यवस्थापनसँगै दुर्घटना अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ। भरतपुर अस्पतालले सघन उपचार कक्ष आईसीयूमा सेवामा पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतीक्षारत बिरामीको विवरण डिस्प्ले बोर्ड विद्युतीय सूचना पार्टी मार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गरेको छ। नयाँ व्यवस्था अनुसार आईसीयू शैया उपलब्ध भएपछि सम्बन्धित बिरामी वा उसका आफन्तलाई मोबाइल फोन मार्फत सन्देश एसएमएस पठाई जानकारी समेत गराइनेछ। अस्पतालमा आईसीयू शैया प्राय खाली नहुने भएकाले बिरामी आईसीयू सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले प्रतीक्षारत रहेको नाम र विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ। भरतपुर अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाले आईसीयू जस्तो अति संवेदनशील सेवामा पारदर्शिता, निष्पक्षता तथा प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न यस्तो व्यवस्था लागू गरिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आउँदो आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका धेरै विषयलाई समावेश गर्न सरकारवालाहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभाको अर्थ समितिको हिजोको बैठकमा पूर्व गवर्नर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायीका छाता संगठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेट्नुपर्नेमा जोड़ दिएका हुन्। पूर्व गवर्नर दिवेन्द्र बहादुर छेत्रीले मौद्रिक नीतिले देशको खसखदो अर्थतन्त्रलाई स्थिर बनाउने गरी तय हुनुपर्ने बताउनुभयो। यस्तै पूर्व गवर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमान योग्य हुने भएकाले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्ने उल्लेख गर्नुभयो। पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपालले केन्द्रीय बैंकको स्वायत्तता र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्मान गर्नुपर्ने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले केही विशेष सम्बोधन गरे पनि निजी क्षेत्रका बाँकी माग मौद्रिक नीति मार्फत समाधान गर्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय आउँदो साउन 3 गतेसम्मका लागि थप गरेको छ। कांग्रेस महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकले नवीकरण गरी अध्यावधि गर्न छूट भएका तथा नयाँ क्रियाशील सदस्यताको विवरण अनलाइन माध्यमबाट पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि समयावधि थप गर्ने निर्णय गरेको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार यसअघि क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि अस्ति 20 गतेसम्म तोकिएको थियो। वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाहको काम भइरहेको तथा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावका आधारमा समयावधि थप गरिएको हो। विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दीवास आसपासका क्षेत्रमा केही वर्ष यता सर्पदंशको उपचार लिनेको संख्या घटेको छ। बर्दीवास 3 गौरी डाँडामा रहेको सर्पदंश उपचार केन्द्रमा पछिल्ला 4 वर्ष यता उपचार लिनेको संख्या घटेको तथ्याङ्कले देखाएको छ। 2071 साउन 31 गतेदेखि सेवा थालेको केन्द्रमा आर्थिक वर्ष 79-80 यता उपचार लिनेको संख्या निकै कम भएको हो। अमेरिकाले विभिन्न देशहरूलाई इरानका पूर्व सर्वोच्च नेता आयतल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा सहभागी नहुन कूटनीतिक दबाव दिएको इरानी संचार माध्यमहरूले जनाएका छन्। यसअघि कम्तीमा 13 देशले आफ्नो सहभागिता रद्द गरेका वा प्रतिनिधिमण्डलको स्तर घटाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकाले समारोह अघि विदेशी सरकारहरूलाई सहभागी नहुन आग्रह गरेको टाइम्स अफ इण्डियाले लेखेको छ। रिपोर्ट अनुसार विदेश मन्त्री मार्को रुबियोले अमेरिकी दूतावासहरूलाई यसबारे गोप्य निर्देशन दिनुभएको हो। 3 पूर्वी युरोपेली, 5 अफ्रिकी, 2 खाड़ी क्षेत्रका अरब र 2 प्रमुख पूर्वी एसियाली देशसहित कम्तीमा 13 देशले दबावपछि आफ्नो सहभागिता फिर्ता लिएको र प्रतिनिधिको स्तर घटाएको दावी गरिएको छ। अब खेल खबर। मेक्सिकोलाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। इंग्ल्याण्डले मेक्सिकोलाई 3-2 गोल अन्तरले पराजित गरेको हो। मेक्सिको सिटी स्टेडियममा केही बेर अघि सम्पन्न खेलमा मेक्सिको पहिलो पटक पराजित भएको छ। इंग्ल्याण्डका लागि जुड बेलिङ्घमले 2 र ह्यारी केनले 1 गोल गरेका छन्। मेक्सिकोका जुलियन क्युनेसले गोल फर्काएका थिए। यसँगै विश्वकपमा केनले 6 गोल गरेका छन्। इंग्ल्याण्डले क्वार्टर फाइनलमा अब नर्वेको सामना गर्नेछ। 5 पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे यसैकि नै क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। यसैबीच ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। सन् 2026 फिफा विश्वकपको अन्तिम स्वरमा नर्वेसँग 2-1 गोल अन्तरले पराजित भएर ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि 34 वर्षीय नेइमारले राष्ट्रिय टोलीसँगको आफ्नो 16 वर्ष लामो यात्राको अन्त्य भएको बताएका हुन्। नेइमारले सन् 2010 अमेरिकासँगको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए। त्यसर्थ उनले राष्ट्रिय टोलीका लागि 130 खेल खेल्दै 80 गोल गरेका छन्। यद्यपि विश्वकप उपाधि जित्ने उनको सबैभन्दा ठूलो सपना भने अधुरै रहेको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आजकै ठाउँमा ठूलो वर्षाको सम्भावना, पूर्वी र मध्य तराईमा हावाहुरी समेत चल्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह। प्रविधि मार्फत निगरानी बढ़ाउँदै ट्राफिक प्रहरी, नियम उल्लंघन गर्ने गाड़ी चालकमाथि विशेष निगरानी। भरतपुर अस्पतालद्वारा आईसीयूमा प्रतीक्षारत बिरामीको नाम डिस्प्ले बोर्डमा राख्न शुरू, आईसीयू शैया उपलब्ध भए नभएको जानकारी एसएमएस मार्फत दिइने। इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकी दबाव, 13 देशका प्रतिनिधि सहभागी भएनन्। र मेक्सिकोलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश, ब्राजिलियन खेलाड़ी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 MHz।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर

0: सित कहाँ बनाउँछन् होला?
1: ए कुरो त्यस्तो भो, पीर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469 18921 र 98462 39399।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
6: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015 23050, सहयोगका लागि मोबाइल 98015 23051।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
7: मोबाइल नम्बर 98560 54313 र 98141 43 42।
2: मूल्य होइन स्वास्थ्य रोजौं।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 37644331। मोबाइल 98560 55331।
9: साथै कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: यो पालि यस्तै भयो क्यारे, अर्को साल पक्कै बिहे गर्छु ल।
1: ब्याङ्किङ खैमत बिले चौधे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्के ङेल पर्दिमो न्यो तने सतर्क तना ठजरिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
2: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162223।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595076044044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड, फोन नम्बर 9844-85411। होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसे भनेरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415502 मोबाइल 98560405502 र 98460151
8: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
0: हैन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको छ त
8: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
0: नातिनुहोस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काफ्नो तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
0: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
2: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98560 85 667

0: दिस श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
1: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
1: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
1: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 9842698145।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9856501119 र 9856033246।
0: कस्तो सास गनाएको तिम्रो त?
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856303029।
6: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
7: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
6: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
7: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
7: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
7: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
6: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
7: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
6: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
7: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
6: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मिर्दि स्याङ्चा
7: फोन 0363 4600
8: हजुर बुवा यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
9: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
8: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
9: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
10: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
9: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
10: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ 8 कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847069386
11: पर्वत जाने गेट सहारा एग्रोभेट
12: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ
13: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका पिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
12: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
13: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
12: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली वालिङ 8 मोड
13: फोन 0364-41-258
14: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
15: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
14: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 भिआइपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
15: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
14: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
15: हाम्रा सेवाहरू
14: दाँत तथा मुखको परीक्षण
15: दाँतको एक्सरे
14: दाँत सफा गर्ने
15: दाँत टल्काउने
14: मुख गनाउने समस्याको उपचार
15: दाँत रङको सिमेन्ट भर्ने
14: दाँतको जरेदेखिको उपचार
15: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
14: साधारण दाँत निकाल्ने
15: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
14: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
15: गिजाको शल्यक्रिया
14: कृत्रिम दाँत राख्ने
15: दाँत रङको वा मेटलको
16: खुर लगाउने,
17: बच्चाहरूको दाँतको विशेष उपचार
16: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
18: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
19: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
20: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ला। तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
4: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
4: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
4: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
4: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
4: मोबाइल नम्बर 98 0661 48 870 र 98 6 65 94 497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
6: बिग्रीका बनाएर हुने भए बनाम्ला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
5: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, हायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
6: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
5: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98 5 60 55 271, 98 4 68 32 809 र 98 5 60 50 271।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
0: उमेरले नेटो काट्न थालिसके, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी भने जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
6: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: बीबीजा मुई खातली खाई हमरो खाई खाई बहु कोई लोटरी भर दिलवा
1: आंगी समझो लोटरी पर दिम छापताई गुदी
0: भर दे आ भर दे बा लोटरी खाली पर दिम बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खाई बिसा खाई मै विश्वास आलन फोने खाले पनि आफै विवरण खाई मै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खाई मै आरी सुमी बैंक आफै बने आरी
2: सतर्क सन छबिर देखि आफसैना
1: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
5: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
4: अच्छा ज्ञानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
5: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
6: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ
7: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
6: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493 552-494-582-778

0: होइन, यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एक रुममा जाऊ न त। त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98 73 70 771।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्ग जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98461 24 288 र 98463 86 646।
3: रेडियो आदिखोला 105.4।

0: Bank Limited. Access to all.
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: किरा चरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 200 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
4: होइन, के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
4: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पँधेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जयसी पँधेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 0364145002, मोबाइल 9850704502 र 9860501।
8: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
9: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
8: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
9: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469701-7।
2: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनु पर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओरालोमा।
4: मोबाइल 98135-56496।
6: रेडियो आदि खोला 105.4।

0: भुक्तानी गरौं।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805-23050, सहयोगका लागि मोबाइल 9805-23051।
5: रेडियो आदिखोला 105.4

0: सुनत न अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: अपलोचार मेरा हाउसको रेडियो अनि खोलेर चाहिँ क्या हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगा।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
0: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469 18921 र 98469 39399।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63 40 33 31। मोबाइल 98560 55 33।
0: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: सामाजिक सञ्जाल जी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलो ल खैबी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिगो वेबसाइट न URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परे म नुए तोए तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लान
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँभरिलाई।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागु हुनेछन्, जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।

0: माइलाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: लौ फेरि कहाँ के भयो गाडीको छतबाट यात्रु खसेरे
3: सावधान तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला
4: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज ए अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
5: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
4: दाँत सफा गर्ने टल्काउने
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
4: दाँतको जरासम्म सफा गरी भर्ने
6: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
4: दाँतमा खोल राख्ने
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
4: बाङ्गो टिङ्गो दाँत मिलाउने
6: बच्चाहरूको दाँतको विशेष उपचार
4: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
4: मोबाइल 98460-21629 र 98461-68251
7: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
0: होइन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको छ त
7: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
0: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
7: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
0: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फोक्सो रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
7: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 98560-85667

0: ओई एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रोपराइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: सुन्नु न
4: भन त
3: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
4: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9856031966
5: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
6: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
5: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
6: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
7: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज

0: कार्यक्रममा थियो। अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन। कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856332446।
2: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल।
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 9847621380।
2: च्या, कस्तो सास गनाएको तिम्रो त?
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
1: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
6: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
6: मोबाइल नम्बर 9460686005।

0: देखि स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308329।
2: ए नानी, त्यो पानी नपिउ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
4: सार्वजनिक हितका लागि रेडियो आधी खोला।
0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0363 44 600।
5: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
6: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
5: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
6: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
7: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
7: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9570062866 र 9470029686।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: सधैं सामान्य कपड़ा लगाएर हिड़ने मं आज तो राम्रो कोट पैंट लगाएर हिड़े छौ तो ये राम्रो कोट पैंट कहाँ सिलायो तिमीले
1: दिमाग हुनु पर्छ दिमाग कपड़ा जस्तो कुरा सधैं सिलाइदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ मेरो छनोट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
0: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट पैंट स्कूल कलेज तथा संपूर्ण अफिशियल कपड़ा दक्ष कारीगर तैयार करमर्जेन्सी कपड़ा र रेडीमेड कोट पैंट पनि उपलब्ध छ
1: प्रोप्राइटर बीपी चोक को रामुदाई स्टाइल सटिंग सुटिंग टेलरिंग सेन्टर वालिंग आठ मोड गरिमा बैंक को ओरालो
0: मोबाइल 9815 56496
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
3: किन चिन्ता लिएकी तिमीले अब झगडा आउने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
2: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
3: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच ईसीजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइरोइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार
3: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-44594
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
5: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ आठ मोड
6: फोन 063-44146-258
7: किन मुख छोपेर हाँसी के हो र सबिना दाँतमा समस्या भयो कि के हो
8: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
8: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
8: हाम्रा सेवाहरू
7: दाँत तथा मुखको परीक्षण
8: दाँतको एक्सरे
7: दाँत सफा गर्ने
8: दाँत टल्काउने
7: मुख गनाउने समस्याको उपचार
8: दाँत रङको सिमेन्ट भर्ने
7: दाँतको जरेदेखिको उपचार
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
7: साधारण दाँत निकाल्ने
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
8: गिजाको शल्यक्रिया
7: कृत्रिम दाँत राख्ने
8: दाँत रङको वा मेटल को खुल लगाउने
7: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
7: वालिङ ओरल
4: एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य बैङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
8: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635 90 025 मोबाइल 9860 40 78 22 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजेका छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आधी खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4
4: यसलाई तत्काल राहत दिने सरकारको तयारी मानव वन्यजन्तु द्वन्दको दीर्घकालीन समाधान खोजी नेपाल खबरमा अब पूरा खबर। आज भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी तथा खोलाहरूमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज रूकुम पश्चिम सल्यान जाजरकोट दैलेख सुर्खेत बाँके बर्दिया अछाम डोटी बैतडी डडेलधुरा कैलाली कञ्चनपुर र आसपासका क्षेत्रहरूमा बाढ़ीको आकस्मिक जोखिम छ। यस्तै भोलि र पर्सि कोशी बागमती गण्डकी र मधेस प्रदेश भई बहने नदीहरूमा बहाव आकस्मिक बढ़न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती गण्डकी सुदूरपश्चिम प्रदेशका पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अस्ति शनिबार भरतपुर महानगरपालिका तेज चितवन बेलहाटीमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरत बोटेका परिवारसँग भेटघाट गर्दै मन्त्री गौतमले पीड़ित परिवारलाई प्रति व्यक्ति 10 लाख रूपियाँका दरले राहत उपलब्ध गराउने बताउनुभयो। आवश्यक प्रक्रिया पूरा भई राहत रकम यही 25 गतेभित्र हस्तान्तरण गर्ने तयारी भइरहेको उहाँको भनाई छ। मन्त्री गौतमले राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको मानव वन्यजन्तु द्वन्दको स्थायी समाधानका लागि सरकार गम्भीर रहेको भन्दै वन्यजन्तुको गतिविधि नियन्त्रण तथा निगरानीका लागि आधुनिक प्रविधिको प्रयोग गरिने बताउनुभयो। उहाँले निकुञ्ज आसपासका क्षेत्रमा कमजोर घर संरचनाका कारण मानवीय क्षति बढ़दै गएको उल्लेख गर्दै सुरक्षित र बलिया आवास निर्माण आवश्यक रहेको बताउनुभयो। साथै समग्र गाउँवासीको सुरक्षाका लागि एकीकृत बस्ती र सुरक्षित संरचना निर्माणको योजनामा समेत अघि बढ़ेको उहाँको भनाई छ। स्थानीय बासिन्दाहरूले निकुञ्ज मध्यवर्ती क्षेत्र र सामुदायिक वन आसपासका बस्ती उच्च जोखिममा रहेको भन्दै कानूनी तथा प्राविधिक जटिलता हटाई दीर्घकालीन समाधानका लागि सरकारबाट प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ़दो चुनौती देखिएपछि सरकारले जलवायु मैत्री प्रविधिको प्रयोग उन्नत बिउ सिंचाई विस्तार र कृषि आधुनिकीकरण मार्फत धानमा आत्मनिर्भर बन्ने लक्ष्य अघि सारेको छ। कृषि विभागका अनुसार नेपालमा झण्डै वार्षिक करिब 70 लाख मेट्रिक टन धन आवश्यक पर्ने भए पनि झण्डै 60 लाख मेट्रिक टन मात्रै उत्पादन हुने गरेकोले 10 लाख मेट्रिक टन धान अपुग हुने गरेको छ। यही कारण वार्षिक 30 देखि 35 अर्ब रूपियाँ भन्दा बढ़ीको धान तथा चामल आयात भइरहेको छ। यस वर्ष मनसून कमजोर हुँदा देशभर धान रोपाई गएको वर्षको तुलनामा घटेको छ। जलवायु परिवर्तनका कारण खडेरी अनियमित वर्षा बाढ़ी तथा डुबानले उत्पादनमा प्रत्यक्ष असर परेको सरकारी निकायले जनाएको छ। सरकारले जलवायु मैत्री प्रविधि रैथाने बिउ संरक्षण उन्नत बिउ उत्पादन सिंचाई विस्तार किसानलाई अनुदान तथा मौसम सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै धान उत्पादन वृद्धि गर्ने योजना अघि बढ़ाएको छ। कृषि विज्ञहरूले समयमै मल बिउ सिंचाई र आधुनिक प्रविधिको सुनिश्चितता गर्न सके धानमा आत्मनिर्भरता हासिल गर्न सक्ने बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाव आज पनि सामान्य घट्यो। सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराउँस रोपियो लगायतका खबर बाँकी नै छन्।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज पश्चिमका नदी खोलाहरूमा बाढ़ीको जोखिम, जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुन चाँदीको भाव आज पनि सामान्य घटेको छ। हप्ताको पहिलो कारोबार दिन हिजो 400 रूपियाँले घटेको सुनको भाव आज 900 रूपियाँले घटेको छ। सुन आज तोलाको 2,89,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,90,300 रूपियाँ थियो। यस्तै आज चाँदी पनि तोलामा 20 रूपियाँले घटेको छ। चाँदी 20 रूपियाँले घटेर 4,585 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 4,605 रूपियाँ थियो। म्याग्दी जिल्लाको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोड़ीलाई नगदसहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट हिजो आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोड़ीलाई प्रति जोड़ी 3,500 रूपियाँसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष भेग प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्वको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँसका बिरूवा रोपिएको छ। हरियाली प्रवर्धन, वातावरण संरक्षण तथा पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। गाउँपालिकाका अनुसार पछिल्लो समय मुन्दुम पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ। पदमार्गलाई थप हरियालीयुक्त, आकर्षक र जल वातावरण मैत्री बनाउने लक्ष्यसहित लालीगुराँस रोपिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो। अब विदेशको खबर। इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि आज राजधानी तेहरानमा विशाल शोक जुलुस शुरू भएका छन्। खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएका कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रक मार्फत तेहरानका मुख्य सड़क हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले शुरू गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा खामेनीको ज्यान गएको थियो। इरानी राज्य संचार माध्यमहरूका अनुसार जुलुस शुरू भएको छ भने सरकारप्रति जनसमर्थन प्रदर्शन गर्ने उद्देश्यले ठूलो संख्यामा नागरिकलाई सहभागी गराइएको छ। शोक अवधिभर मध्यनजर गर्दै सड़क, हवाई क्षेत्र तथा सार्वजनिक गतिविधिमा विशेष प्रतिबन्ध लगाइएका छन्। अन्त्येष्टिका बीच खामेनीको ज्यानको बदला लिनुपर्ने आवाज पनि चर्किएको छ। जुलुसमा सहभागी केही शोकाकुल व्यक्तिहरूले बोकेका प्लेकार्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरूद्ध तीव्र आक्रोश व्यक्त गरेका प्लेकार्ड बोकेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज सम्पन्न खेलपछि इंग्ल्याण्ड र नर्वेले अन्तिम 8 स्थान बनाएका छन्। यी दुई टोलीबीचको क्वार्टर फाइनल खेल जुलाई 12 अर्थात आउँदो आइतबार बिहान अमेरिकाको मियामीमा हुनेछ। आज भएका खेलमा इंग्ल्याण्डले सह आयोजक मेक्सिकोलाई 3-0 गोलले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गर्यो। अर्को प्री क्वार्टर फाइनल खेलमा नर्वेले 5 विश्व विजेता ब्राजिललाई 2-1 स्तब्ध पार्दै विश्व फुटबलमा ऐतिहासिक सफलता हात पारेको छ। हारसँगै मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक राष्ट्र बनेको छ। यसअघि अर्को आयोजक क्यानाडा पनि अन्तिम 16 बाहिरिएको थियो। 28 वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा स्थान बनाउँदै नयाँ इतिहास समेत रचेको छ। अर्कोतर्फ ब्राजिल सन् 1990 यता पहिलो पटक क्वार्टर फाइनल पुग्नु अघि नै विश्वकपबाट बाहिरिएको छ। विश्वकपबाट अप्रत्याशित रूपमा बाहिरिएसँगै ब्राजिलका चर्चित फरवार्ड निमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। विश्वकपमा आज राति 1:15 पोर्चुगल र स्पेन तथा भोलि बिहान 6 बेल्जियम र अमेरिकाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पश्चिमका नदी तथा खोलाहरूमा बाढ़ीको जोखिम, 3 दिनसम्म ठूलो वर्षाको सम्भावना, हात्ती आक्रमणका पीड़ितलाई तत्काल राहत दिने सरकारको तयारी, मानव वन्यजन्तु द्वन्दको दीर्घकालीन समाधान खोजिने, जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य, वार्षिक झण्डै 10,00,000 मेट्रिक टन धान अपुग, खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस, ट्रम्प र नेतन्याहू विरूद्ध इरानी नागरिकको तीव्र आक्रोश, र विश्वकपमा इंग्ल्याण्ड र नर्वे बीचको क्वार्टर फाइनल खेल आउँदो आइतबार हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अहिलेको त साँच्चै एक सय पाँच थप्लो चार मेगा हर्जको रेडियो आधी खोलेर
1: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगा।

0: हतार हतारमा छोराको बिहे आँटियो। अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: अनि तयो कागज केमा थिए वा?
3: झिल्काई
2: के पर्सनल नम्बर ब्लक लै भी
3: पर्सनल मोबाइल नम्बर मी उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई।
2: अनि बैंगरी
3: बैंगरी चढ चाहिँ तले लल्पर्दी
2: चम लल्पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदिएर ब्लक तयार भिसा आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
3: सतर्क तना ठगी तब्द क्या जोगी न
4: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी त

0: किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त। म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467213380।
2: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
0: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
0: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
4: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन्ड वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443482।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443331, मोबाइल 9855054331।
3: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
4: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी भने जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू,
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
5: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
6: सम्पर्क फोन नम्बर 0363441624।

0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
4: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
3: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
4: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
3: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पदेना तर्फ जाने बाटोमा कुनाको साइडमा।
3: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
0: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
0: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा।
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
0: मुटुको जाँच, ईसीजी सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
0: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
0: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
0: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
0: फोन नम्बर 0364-41-087, मोबाइल 9849-7071-44।

0: छ्या कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
3: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 र 582780
0: ए दिदी पक्लिस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
6: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
6: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
0: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856309888 र 9856555988
6: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
6: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 0364 12 133

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
1: फोन 063-441-258।
2: वालिङ सत्रपोले क्लिनिकमा डाक्टर आउने सूचना।
0: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइरोइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
2: सम्पर्क फोन नम्बर 063-441-594, मोबाइल 98-560-32-804, 98-472-48-699।
0: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
3: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो? दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 सेवा प्रदान गरिनेछ।
6: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
5: हाम्रा सेवाहरू:
6: दाँत तथा मुखको परीक्षण,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत टल्काउने,
6: मुख गनाउने समस्याको उपचार,
5: दाँत रङको सिमेन्ट भर्ने,
6: दाँतको जरेदेखिको उपचार,
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
6: साधारण दाँत निकाल्ने,
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
6: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
5: गिजाको शल्यक्रिया,
6: कृत्रिम दाँत राख्ने,
5: दाँत रङको वा मेटलको खुल लगाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार
5: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
6: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
5: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि
5: प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
5: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
5: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
5: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
5: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
5: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
5: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
5: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
5: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
5: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364414769 र 0364412068।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
5: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नु।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवादन पठाउँछौ कार्यक्रम गाम्भीर्या भाग्यकै सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम गाम्भीर्या भाग्यको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घडी मेटाउनका लागि सधैँका वर्षहरूमा जस्तै आज पनि घडीले दिउँसोको एक बजाइसकेको छ अनि हामी यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेका छौं। विशेष गरी आजको व्यवसायमा पनि उपस्थित भएकी छु म आरती। कार्यक्रम गाम्भीर्या भाग्य यहाँहरूले साँझ जिल्लाको पहिला आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्भीर्या भाग्यको हामी साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न व्यवसायको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्भीर्या भाग्यको दोस्रो श्रृंखला अर्थात सोमवारीय श्रृंखलाको सुन्दर व्यवसायमा छौं। सोमवारीय व्यवसायमा रहेर हामी दबहर समक्ष पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़ने विश्वास दिलाउँदै अब भने कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो घार्छौ। सुमधुर खालको यो भाकाबाट सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

आहा झर्ने फूल रहेछ तिमलाई मैले नजिकको सम्झनु मेरै भूल रहेछ यस्तो मधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मुसिका भाकामा विमल राज छेत्री विष्णुमाझीको आवाजमा सजिएको यी सुमधुर खालको भाका तपाईँहरू समक्ष जोड्यौं र सोही सुमधुर खालको भाकासँगै कार्यक्रमको शुभारम्भमा दैलो पनि उभार्यौं। आजको व्यवसायमा रहेर हामी तपाईँहरू समक्ष यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा जोड्ने विशेष गरी पुराना भाकाहरू रहनेछन् र यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौ। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्राम पछि पुनः पास्त सुनाइनेछौ। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
3: फोन नम्बर 0364145002 मोबाइल 9856405002 र 9847151401
0: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
4: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रोपराइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9462-9145
3: सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ स्याङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ स्याङ्जा
5: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
5: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
7: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
7: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ 8 मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364142046 मोबाइल 9560501019 र 9560333246
8: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
8: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोस्टाक बगैसा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।
8: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
0: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
8: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउ न त।
0: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
8: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, मोबाइल 9856051068 र 9836707071।
8: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
9: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहेबाट चेक जाँच हुन्छ नि, प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बात, फोक्सो रोग विशेषज्ञ MD कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ECG पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
9: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 9846485411।
10: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम काम सिका भाकामा। आज हामी कार्यक्रम काम सिका भाकाको सोमबारी व्यवसायमा छौं। सोमबारी व्यवसायमा रहेर हामी सुमधुर खालका पुराना पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गरिरहेका छौं र तिनै भाकाहरूलाई क्रमबद्ध रूपमा पस्किँदै अगाडि बढ्नेछौं यो विश्वास दिलाउँदै। यति बेलाको क्रममा हामी अर्को सुमधुर खालको भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा राम्री घरकै छ रूप हेरेर के गर्नु दिलमा अर्कै छ नडुलाऊ त्यो मन जलिरहेको मनलाई आगो नथपा झल्ने यो मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ जलिरहेको मनलाई आगो नचलाउन आग्रह गर्दै गरेको यो भाका त भर समक्ष जोड्यौं यिनी अनि यस्तो मधुर खालका भाकाहरूलाई कार्यक्रममा हिस्दै अगाडि बढ़िरहेका छौं देवहरू पनि कार्यव्यस्ततामा फुर्सदको समयमा जहाँ जे जस अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ यो विश्वास राख्दै यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौं विश्रामपछि पुनः उपस्थित हुने नै छौं यहाँहरू पनि हामीसँगै रहनुहोला

0: कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364 41 696।
2: के भयो दाई हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050, सहयोगका लागि मोबाइल 9801523051। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।

0: blessings to all.
1: Benji, I must believe. क्योंकि एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खाई बिले तो ही माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो ताने सतर्क तना ठग्र क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
2: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
3: किन मुख छोपेर हाँसेकी हो र शबिना दाँतमा समस्या भयो कि के हो दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
3: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल पालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
3: हाम्रा सेवाहरू
4: दाँत तथा मुखको परीक्षण
3: दाँतको एक्सरे
4: दाँत सफा गर्ने
3: दाँत टल्काउने
4: मुख गनाउने समस्याको उपचार
3: दाँत रङको सिमेन्ट भर्ने
4: दाँतको जरेदेखिको उपचार
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
4: साधारण दाँत निकाल्ने
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
3: गिजाको शल्यक्रिया
4: कृत्रिम दाँत राख्ने
3: दाँत रङको वा मेटलको खुल लगाउने
4: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
5: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
4: वालिङ ओरल एण्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0363590025 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं
2: रेडियो आदिखोला 105.4

हजुर कार्यक्रम को क्रम में राखी स्थित व्यापारिक विश्राम संगे पुनः स्वागत करते कार्यक्रम का मिश्रा भाग में आज हामी कार्यक्रमका विषयका भाकाको सुन्दर व्यवसाय सोमबार व्यवसायमा रहेर पुराना पुराना लुगी भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै उहाँहरूसँगै सहयात्रा गरिरहेका थियौं र अब पनि हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा आइपुगेका छौं। उहाँहरूमाझ रहेर नै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लुगी भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्ण लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति पनि विशेष आभारको शब्द व्यक्त गर्दै जाँदा जाँदै तपाईँहरू समक्ष यो सुमधुर खालको भाका छोड्दै आजकै सुन्दर व्यवसाय सोमबार व्यवसायबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते। जय गीत, जय संगीत।

0: सुनत ना, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: from the Zaka. I know you to start a year here, part of the Tarmina, or career, you are the
1: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोकलायो तपाईं यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगाहर्ट्ज
2: समी चो चौदह के में बोधे लोटी पड़ी रो पहले ने विवरण पी विषय मुई खाता लिखे हमरो खाई खाई बहु कोई लोटरी बढ़ दिलवा
3: आंगी समी जो लोटरी पड़ी हूँ छापता ही गुदी
2: बढ़ दी आप बढ़ दी बाल लोटरी खाली पड़ी बा सहेली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई विषय खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्थे के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
3: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
5: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
6: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
5: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
6: गोली स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग आठ नया बजार चोकईमा गोली स्टार कंपनी का पार्टी सुज स्कूल तथा ऑफिशियल सुज हरू स्पोर्ट्स सुज लेडीज जेंट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
5: गोली स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग आठ नया बजार चोक
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
5: मोबाइल 9849918921 र 9842349390
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
7: होइन के भयो र किन हल्लाखोर गरेको हो
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
7: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
7: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट तीन घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856055104 र 9008447723
8: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
9: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
8: हो र दाई मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
10: हैन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
9: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
10: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9815230050 सहयोगका लागि मोबाइल 9815230051
11: छिटो भनेको वर्ल्ड लिङ्क

0: कति राम्रो सोफा हो, चिटिक्क परेको।
1: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
4: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन? यो घर कहाँबाट ल्याउनु भएको?
5: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चौरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
4: ए हो र अंकल, अनि यो चौरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
5: सुन नानी, भिरकोट चौरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
4: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
6: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
7: सम्पर्क मोबाइल 97484-34484।
8: चौरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
9: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 063-44-331, मोबाइल 98565-55331। कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
10: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि, होइन? यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्यौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
10: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी पनि जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
10: हाम्रा सेवा तथा सुविधाहरू,
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
10: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
11: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
9: सम्पर्क फोन नम्बर 063-44-641-624।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर।

0: सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साखफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: सरा किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तल्लामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-54-123 र 98-066-61-52।
5: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा इपिएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98-461-2288 र 98-463-86-647।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861068251।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइ रहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव बंगालका विशेषज्ञहरू पनि आउँछन्।
5: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
5: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9855685667।
6: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
6: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
6: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
7: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
6: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
7: मुटुको जाँच, ईसीजी सेवा,
6: भाँचिएको हड्डी प्लास्टर सेवा,
7: डिजिटल एक्सरे सेवा,
6: चिरफार गर्ने,
7: थाइराइड जाँच,
6: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
7: सर्वसुलभ फार्मेसी सेवा।
6: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक, पुलको नजिकै।
7: फोन नम्बर 63441087, मोबाइल 9864609747।
8: वालिङ सिटी पोली क्लिनिकमा डाक्टर आउने सूचना:
9: हरेक महिनाको 4th शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइराइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइराइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको 4th शनिबार।
8: सम्पर्क फोन नम्बर 63441045094, मोबाइल 9856032804, 9472448609।
9: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको 4th शनिबार।
7: छ्या, कस्तो सास गनाएको तिम्रो त,
10: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
7: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
10: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
7: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
11: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
12: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
13: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
12: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
13: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
12: ल, ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
13: पाण्डे सु सेन्टर, वालिङ बजार,
12: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
13: मोबाइल नम्बर 9846086005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्चा।
1: फोन 0 63 44 600।
2: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन हाट जोडी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, सलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोडी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 0 63 44 00 87, मोबाइल 98 4 69 70 01 74। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार। ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98 5 60 30 988 र 98 5 60 55 988।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 98 135 56 496।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
0: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
0: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
0: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
6: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
7: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिवार।
8: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063 440 594।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516635 र 9813969611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटवाल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन। विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना रोक्यो। 25,000 रूपियाँ पाउन आजसम्म निवेदन दिनुपर्ने। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51%, अर्थतन्त्रको आकार 31 अर्ब रूपियाँले बढ़्यो। अस्ट्रेलिया र फिजीबीच रक्षा सम्झौता भएपछि चीनद्वारा प्रशान्त क्षेत्रमा क्षेप्यास्त्र परीक्षण। दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिमाथि नयाँ बहस शुरू। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका महत्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। मनसून जन्य जोखिमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनु पर्नेमा सभामुखले जोड़ दिनुभएको छ। यसैबीच सांसदहरूले कर्णालीका सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद रमेश प्रसाईले कर्णाली राजमार्गमा बारम्बार भएका गाड़ी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले कर्णाली क्षेत्रको सड़क पूर्वाधारको दयनीय अवस्था र बढ़दो दुर्घटनाप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका नागरिकले सड़क असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति जनाउनुभयो। वर्षाका कारण निर्माणमा समस्या आउने भएकाले अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा रातको समयमा गाड़ी बन्द नगरिने भएको छ। निर्माणलाई तीव्रता दिन आजदेखि 15 दिन रातको समयमा गाड़ी आवागमनमा रोक लगाउने निर्णय भएको थियो। तर सड़क खण्डमा पहिलो चरणको कालोपत्र गर्नका लागि बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म बन्द गरिएकोमा केही दिन त्यो काम गर्न नसकिने अवस्था आएको कार्यालयले जनाएको छ। केही दिनको वर्षाका कारण भएको क्षतिले यसअघि तय भएको कामको तालिका फेर्नुपर्ने भएको इन्जिनियर सीताराम बुढाथकीले बताउनुभयो। अर्को मितिबारे जिल्ला सुरक्षा समितिले निर्णय गर्नेछ। सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई दिँदै आएको खाना बन्द गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न सुकुम्बासी बस्ती हटाएपछि विस्थापित भएकाहरूलाई राखेका होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गरेको हो। यस्तै लजमा राखेका सुकुम्बासीलाई पनि संचालकहरूले तत्काल लज छाड्न भनेका छन्। खानाको व्यवस्थापन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्दै आएको थियो। समितिले असार 19 गतेदेखि नै खाना बन्द गर्न भनेकोमा क्यान्टिन संचालकहरूले हिजो वा केहीले आजदेखि खाना दिएका छैनन्। सरकारले होल्डिङ सेन्टर छाडेर व्यवस्थापन गर्नका लागि यसअघि शुरूमा 5 दिनको समय अवधिभित्र 12 गतेसम्मको समय दिएको थियो। त्यसपछि 19 गतेसम्मका लागि समय अवधि थपेको थियो। सरकारले व्यवस्थापनका लागि तत्काल 25,000 रूपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँका दरले रकम दिने भनेको छ। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना निकालेर पर्सि बुधबारसम्म खर्च बुझ्न भनेको छ। त्यसको लागि निवेदन दिने समय आज अन्तिम हो। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियर संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटका कारण समग्र वृद्धि दर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 को वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेखनीय वृद्धि भएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.65% रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्सिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64 खर्ब 27 अर्ब रूपियाँबाट बढ़ेर 64 खर्ब 65 अर्ब रूपियाँ पुगेको कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कञ्चनपुरको बेलौड़ी नगरपालिकाले आगलागी कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न बेलौड़ी, कलकत्ता र गोकुलपुर बजारमा घड़ी 3 फायर हाइड्रेन्ट जडान गरेको छ। प्रति हाइड्रेन्ट 75,000 रूपियाँको लागतमा फायर हाइड्रेन्ट जडान गरेर परीक्षण गरेको नगरपालिकाको विपद सम्पर्क व्यक्ति अशोक पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार फायर हाइड्रेन्ट सड़क किनार वा सार्वजनिक स्थानमा जडान गरिने पानी आपूर्ति प्रणाली भएकोले आगलागी भएको अवस्थामा दमकलले ट्याङ्कीमा पानी भर्न समय खर्च नगरी सिधै हाइड्रेन्टमा पाइप जडान गरेर निरन्तर पानी आपूर्ति गर्न सकिन्छ। गोकुलपुरका स्थानीयवासी रामबहादुर चौधरीले हाइड्रेन्ट जडानपछि आकस्मिक आगलागीमा तत्काल उद्धार तथा नियन्त्रण गर्न सहज हुने बताउनुभयो। अब विदेशको खबर। चीनले आफ्नो रणनीतिक आणविक पनडुब्बीबाट डमी अर्थात नक्कली वार हेड जडित ब्यालिस्टिक क्षेप्यास्त्र प्रशान्त महासागरतर्फ परीक्षण गरेको छ। अस्ट्रेलियाले प्रशान्त महासागरीय टापु राष्ट्र तथा छिमेकी देश फिजीसँग नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गरेको केही घण्टापछि नै चीनले क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी विदेश मन्त्री पेनी बोङले चीनमाथि यस क्षेत्रलाई अस्थिर बनाएको आरोप लगाउनु भएको छ। चीनले भने यसलाई आफ्नो वार्षिक सैनिक कार्यक्रमको नियमित हिस्सा भनेको छ। सन् 2022 चीनले सेलोमन टापुहरूसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेपछि अस्ट्रेलियाले प्रशान्त क्षेत्रका आफ्ना सम्बन्धहरू सुदृढ़ बनाउने प्रयास गरेको छ। चीनको सम्झौताले यसले भविष्यमा त्यहाँ स्थायी सैनिक अखडा स्थापना गर्न सक्ने आशंका निम्त्याएको छ। यसैबीच क्षेप्यास्त्र परीक्षणले जापान सहित देशहरूमा चिन्ता बढ़ाएको र दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिमाथि नयाँ बहस शुरू भएको खबरमा उल्लेख छ। जापानले परीक्षणको निन्दा गर्दै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 विजेता स्पेन खेल्दैछन्। यो खेल राति पाउने 1 अमेरिकाको डालस रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 गोलले हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह के को उपविजेता र स्पेन समूह यसको विजेताको रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2010 स्पेनले पोर्चुगललाई 1-0 हराएको थियो। यस्तै सन् 2018 दुवै टोलीबीच खेल 3-3 बराबरीमा सकेको थियो। यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुई फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 41 वर्षका र स्पेनका लामिन यामल 18 वर्षका छन्। रोनाल्डोले सन् 2006 पहिलो पटक विश्वकप खेल्दा यामल जन्मिएकै थिएनन्। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान पाउने 6 बजे अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। नकआउटमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभेनियालाई 2-0 र बेल्जियमले सेनेगललाई 3-2 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। अमेरिका समूह डी र बेल्जियम समूह जी को विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोली बीच तेस्रो पटक भेट हुन लागेको हो। यसअघि सन् 1930 अमेरिका 3-0 र 2014 बेल्जियम 2-1 विजयी भएका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारले सभामुखको निर्देशन। विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे सांसदलाई जानकारी गराउनु पर्ने। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना रोकियो। 25,000 रूपियाँ पाउन आजसम्म निवेदन दिनुपर्ने। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51%, अर्थतन्त्रको आकार 38 अर्ब रूपियाँले बढ़्यो। अस्ट्रेलिया र फिजी बीच रक्षा सम्झौता भएपछि चीनद्वारा प्रशान्त क्षेत्रमा क्षेप्यास्त्र परीक्षण। दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिमाथि नयाँ बहस शुरू। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
5: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
6: सामाजिक सञ्जालजी छानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी बिमिलो खन यामो बिमारी छानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आख्या घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
7: सतर्क तन ठगे तब त क्या जोगिना
8: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
10: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
11: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
10: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुम कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
11: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
10: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
11: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
10: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
11: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
10: मोबाइल नम्बर 9806641870 र 9865494497।
11: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
10: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
12: हो र, मैले नि राम्रो लागेर गोलिस्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
10: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
12: गोलिस्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोलिस्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
10: गोलिस्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
12: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
10: मोबाइल 9849618921 र 9842939।

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468032809 र 9856052171।
2: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन हाड जोडी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथिन्त राज उन्त आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, ठिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोडी, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ।

0: आठ तल वालिंग प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नंबर 0364-41-051 मोबाइल 98-55-52-49
1: स्मरण रहोस डाक्टर आउने दिन यही असार 27 गते शनिवार सूचना विशिष्ट नापी कार्यालय पाल्पा अन्तर्गत 7 नम्बर नापी टोली वालिङ साङ्जाबाट वालिङ नगरपालिका वडा नम्बर 1 साविक बराहा कालिका गाविस भित्र पर्ने पुनः नापीमा दर्ता भएका जग्गाहरूको यही असार 22 गते सोमबारबाट कार्यालय समयमा वालिङ नगरपालिका वडा नम्बर 1 को कार्यालयमा रहेको नापी टोलीले पुर्जा वितरण गरिरहेकोले उल्लेखित वडा भित्र जग्गा दर्ता गरेका सम्बन्धित जग्गा धनीहरूलाई आफ्नो नयाँ लाल पुर्जा बुझी लिन हार्दिक अनुरोध गर्दछौ। विशिष्ट नापी कार्यालय पाल्पा 7 नम्बर नापी टोली वालिङ साङ्जा।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आर्ट बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
2: मोबाइल नम्बर 98-55-54-313 र 98-41-43-42।
0: मूल्य होइन स्वास्थ्य रोजौं।

0: होइन यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
1: ए साँच्चै है मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो म पनि हजुर सँगै जान्छु है
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
1: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू युएस 312 युएस 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हरदीनाथ जेके 3333 6444 अनि झार मार्ने विषादी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
2: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856051068 र 9863707071
2: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो
3: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
4: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
3: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
4: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
5: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
6: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
5: अच्छा ज्ञानम मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूगोल सैनिकका लागि स्वास्थ्य सेवा ईसीएचएस स्वास्थ्य सेवा पनि छ नि
6: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
7: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूगोल सैनिकका लागि स्वास्थ्य सेवा ईसीएचएस स्वास्थ्य सेवा उपलब्ध छ
8: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ईसीएचएस कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
7: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-78
9: ओ माइलाबा बिरामी हुनुभयो कि कसो
10: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
9: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरुबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
10: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
9: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9844 85411।

0: निशान फार्मेसी में डाक्टर आउने सूचना। यही असार 27 गते शनिवार का दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
1: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु डुकडुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0363441163। मोबाइल 9841198070।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 27 गते शनिवार।
2: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश। जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: सरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कति छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू।
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 200 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
7: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
7: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
7: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
7: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 9842698145।
8: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
7: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
8: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9857383829।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
4: फोन 0364142558।
5: प्रसन्न मेडिको फर्मा, भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
6: यही असार 27 गते शनिबारका दिन
5: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू: कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल भर्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नु पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: प्रसन्न मेडिको फर्मा, भिरकोट बैरघारी मेन बजार। प्रोप्राइटर प्रदीप आले। मोबाइल 9857072971 र 9847100867।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।
4: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं।
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
4: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउँ।
5: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
5: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
5: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनो, अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: सुख दुःखका तरेलीहरूसँग रम्दै
3: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
2: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
3: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
2: 105.4 मेगाहर्ज।
4: अनि तपाईँको कागज केमा थिए वा झिल्काई केही पर्सनल नम्बर ब्लक लैबी पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लगाएर खर्खाई अनि बैङ्गरी बैङ्गरी चार चाहिँ तली लग पर्दी सङ्गल पति न आफै न मोबाइल नम्बर फेरिया बधेर ब्लक तयार भिस आफै न ब्याङ्क देवी जानकारी पिन पर्यम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल पर्यम
5: सतर्क तना ठगी तब्द क्या जोगी न
6: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
9: होइन के भयो र किन हल्लाखोर गरेको हो।
8: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन। राम्रोसित कहाँ बनाउँछन् होला।
9: ए कुरो त्यस्तो भयो पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ।
9: स्याङ्गा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
8: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963 98560-55104 र 98028-47723।
10: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन यो घर कहाँबाट ल्याउनु भएको।
11: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि।
10: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला।
11: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने।
10: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली खार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
12: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 63-691-0004।
13: सम्पर्क मोबाइल 97484-34484।
14: चुरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका साथ सेन्जा।
15: के तपाईँ घर बनाउँदै हुनुहुन्छ। यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63-44-331 मोबाइल 98560-55331।
16: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0364 41 6024।
3: आहा, कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा, सम्पर्क नम्बर 0364 41 6096।
5: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। उक्त दिन जिउ चिलाउने, एलर्जी, डन्डिफोर, सेतो फुस्रो दाग, अनावश्यक कोठी आउने लगायत छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन 0364 41 006। मोबाइल 98565226।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9864221629 र 9864168251।
6: पलङ, लोबे, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
7: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु, बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
6: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
7: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9856031966।
8: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको त?
8: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिबुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट। मोबाइल 9856085667।
9: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
10: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
9: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
0: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
9: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
0: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
9: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
0: मुटुको जाँच, ईसीजी सेवा,
9: भाँचिएको हड्डी प्लास्टर सेवा,
0: डिजिटल एक्सरे सेवा,
9: चिरफार गर्ने,
0: थाइराइड जाँच,
9: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
0: सर्वसुलभ फार्मेसी सेवा।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856332446।
2: चिया कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
6: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर दिनेश कुमार विक आउँदै हुनुहुन्छ।
7: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, सलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्ने दुख्ने, सुनिने, पुरानो बाथ, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामी सम्पर्क गर्न सक्नुहुनेछ।
6: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
7: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुन्छ।
6: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 063441044, मोबाइल 9864601173।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।
8: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
9: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
8: बाबु, बरु कहाँबाट ल्याइदियो जुत्ता?
9: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
8: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
9: पाण्डे सु सेन्टर, वालिङ बजार।
8: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
9: मोबाइल नम्बर 9846086005।
10: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हॉस्पिटल मा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागु हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
11: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
12: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
13: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
12: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0
2: ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी? त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुङ भिरकोट 1 बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 9856303988 र 9856555988।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै एमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
5: मोबाइल 9815564696।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
0: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
0: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
0: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ECG, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 0 63 44 594।
7: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
8: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
7: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
8: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
8: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू:
7: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटलको खुल लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
9: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
7: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
8: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0365900 25, मोबाइल 9860478-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
10: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 0365900018, मोबाइल 9840516635 र 9813969611।
10: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
11: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
12: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
11: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
13: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
11: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
13: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
14: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050, सहयोगका लागि मोबाइल 9801523051।
15: रेडियो आदिखोला 105.4

0: सुमित अहिले हाम्रो गर्नेमा पाँच बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: बैंकी खैमत बिले चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तो माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क तना ठज रे क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदै भरिलाई।
2: हतार हतार में छोरा को बीहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो मैले बैरेघारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न।
2: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 98061 4870 र 98665 94 97।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो।
4: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469 18921 र 98462 39 399।

0: लौहेर आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052171।
4: हरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
5: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
5: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
5: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
4: मोबाइल नम्बर 9856054313 र 9141443842।
5: मूल्य होइन स्वास्थ्य रोजौं।
6: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
5: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
6: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
5: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
4: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
5: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856051068 र 9836707071।
4: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: 5551068 र 9876707171।
1: एक पटक आएर त हेर्नुहोस्, तपाईलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन हाट जोड्ने नसा तथा बाथ विशेषज्ञ डाक्टर प्रदीप काफले आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, सलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने नसा तथा पात्रोक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ 6 मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 0364140087, मोबाइल 9849701740।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615855905
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, रचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
4: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 9864485411।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98-461-24-288 र 98-63-86-647।
3: सरा, किन बोलाएको मलाई?
4: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466-54-123 र 98-066-61-52।
7: ए अङ्कल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
8: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
7: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अङ्कल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
9: उपलब्ध सेवाहरू
10: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
9: दाँत सफा गर्ने टल्काउने
10: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
9: दाँतको जरासम्म सफा गरी भर्ने
10: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
9: दाँतमा खोल राख्ने
10: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
9: बाङ्गो टिङ्गो दाँत मिलाउने
10: बच्चाहरूको दाँतको विशेष उपचार
9: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
10: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
9: मोबाइल 9846021629 र 9461668251
11: वालिङ सेटिपोले क्लिनिकमा डाक्टर आउने सूचना
12: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट छाती मुटु सुगर प्रेसर थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ उक्त दिन सुगर प्रेसर दम थाइरोइड लामो समय निको नभएको ग्यास्ट्रिक सास फेर्न गाह्रो हुने पुरानो दम पेट छाती मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार
11: सम्पर्क फोन नम्बर 0364415094 मोबाइल 9856320804 9842648699
12: स्मरण रहोस् डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङ्टै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856333246।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट। वालिङ साना सहरे खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं।
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
5: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: सुनत न अहिले हाम्रो गर्नेमा
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदि खोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द। 25,000 रूपियाँका लागि निवेदन दिने म्याद सकियो। 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई।
0: असारको चौथो हप्ता शुरू भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै। अबका केही दिन रोपाईका लागि उपयुक्त वर्षा हुने मौसमविदको अनुमान।
1: असारको चौथो हप्ता शुरू भइसक्दा चालू आर्थिक वर्षको खाता बन्दी हुन 3 दिन बाँकी। पूँजीगत खर्च 36.5% मात्र। अब साउनदेखि नै बजेट कार्यान्वयन शुरू गर्न विज्ञको सुझाव।
2: साउन 1 गतेदेखि 2 गतेदेखि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा लग्यो भने अन्तिममा गएर बढ़ी खर्च गर्नुपर्ने, अन्तिममा गएर हतारो गर्नुपर्ने स्थिति आउने थिएन।
0: श्रीलंकामा कारागारभित्र दुई समूह बीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गयो, 100 जना भन्दा धेरै घाइते।
1: र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: मेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। काठमाडौँ उपत्यका नदी खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित बनाएको सरकारले अहिले उनीहरूलाई खाना दिन बन्द गरेको छ। बसिरहेको ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखेको सरकारले आजदेखि खाना दिन बन्द गरेको हो। काभ्रेको बनिपा, भक्तपुरको खरीपाटी, नगरकोटको खानेपानी केन्द्र, इचंगु अपार्टमेन्ट लगायत होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीलाई आजदेखि खाना बन्द गरेको छ। उनीहरूले आज बेलुकादेखि खाना पाउने छैनन्। बस्नका लागि भने केही दिन ठाउँ दिने जनाएको पीड़ितहरूले बताएका छन्। सरकारले 19 गतेसम्म को मात्र पैसा दिने भनेपछि होटलमा राखिएका सुकुम्बासीसँग होटल संचालकहरूले 4 दिनको पैसा माग्दै आजदेखि खाना नदिने बताएका छन्। सरकारले होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई असार 19 अर्थात गएको शुक्रबारभित्र राहत रकम लिएर खाली गर्न सूचना टाँसेको थियो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले दोस्रो पटक म्याद थप्दै असार 19 गतेभित्र 25,000 रूपियाँका लागि निवेदन दिन र होल्डिङ सेन्टर खाली गर्न सबै होल्डिङ सेन्टरहरूमा सूचना टाँसेपछि होल्डिङ सेन्टरहरूले खाना खुवाउन छाडेका हुन्। होल्डिङ सेन्टरमा र बाहिर रहेका सुकुम्बासीहरूमध्ये 1,400 भन्दा धेरै परिवारले हिजो बेलुकासम्म 25,000 रूपियाँका दरले रकम दिएका छन्। आजसम्म निवेदन दिनेले रकम पाउने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी महर्जनले जानकारी दिनुभयो। सरकारले सुकुम्बासीहरूलाई शुरूमा व्यवस्थापनका लागि 25,000 रूपियाँ र सुकुम्बासी प्रमाणित भए थप 3 महिनासम्म मासिक 15,000 रूपियाँ दिने निर्णय गरेको छ। त्यही निर्णय अनुसार रकम बुझेर होल्डिङ सेन्टर खाली गर्न भनिएको आयोजनाले जनाएको छ।
1: यसैबीच भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो। काठमाडौँ उपत्यका विभिन्न ठाउँ र नदी किनाराबाट हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाई छ। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री रावलले अहिलेसम्म 1,03,140 भूमिहीन दलित, 1,86,860 भूमिहीन सुकुम्बासी र 9,54,065 अव्यवस्थित बसोबासी गरी कुल 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेको बताउनुभयो।
0: सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका महत्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। जोखिमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्नेमा सभामुखले जोड़ दिनुभएको छ।
1: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले कर्णालीका सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न माग गरेका छन्। आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद रमेश प्रसाईले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सड़क पूर्वाधारको दयनीय अवस्था र बढ़दो दुर्घटनाप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका नागरिकले सड़क असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति जनाउनुभयो।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई नाफा नोक्सानको दृष्टिकोणबाट हेर्न नहुने बताउनु भएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले स्वास्थ्य बीमा नाफामूलक व्यवसाय नभई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम भएको बताउनुभयो। सरकारले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 15 अर्ब रूपियाँ विनियोजन गरेको मन्त्री मेहताले जानकारी दिनुभयो। चालू आर्थिक वर्ष 10 अर्ब रूपियाँ विनियोजन गरेको भए पनि 23 अर्ब रूपियाँ भन्दा बढ़ी दावी भुक्तानी गरेको उहाँको भनाइ छ। 2082 सालको मंगिर मशान्तसम्म बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक संस्थाको दावी भुक्तानी फर्स्युट भइसकेको र त्यसपछिको भुक्तानीका लागि आवश्यक बजेट तथा दिगो स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। धेरै सो बिरामी व्यक्ति मात्र बीमामा आबद्ध हुँदा कार्यक्रमको दिगोपनामा चुनौती थपिएको उहाँको भनाइ छ। स्वास्थ्य बीमा सुधारका लागि मन्त्रालयले अल्पकालीन र दीर्घकालीन रणनीति अघि बढ़ाएको उहाँले जानकारी दिनुभयो।
1: समयमा पानी नपर्दा यस वर्ष धान रोपाईमा ढिलाइ भइरहेको छ। कृषि विभागका अनुसार अहिलेसम्म देशभर 32.38% मात्रै रोपाई भएको छ। नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर मध्ये अहिलेसम्म 4,43,595 हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई गरिएको हो। गएको वर्ष यही अवधिमा देशभर 45% रोपाई भइसकेको थियो। धान उत्पादनको भण्डारण मानिने मध्यप्रदेशकै अवस्था चिन्ताजनक रहेको छ। विभागका अनुसार मधेसको 3,85,933 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म 60,346 हेक्टरमा मात्र रोपाई भएको छ। यो कुल क्षेत्रफलको जम्मा 15.6% हो। गएको वर्ष मधेसमा यही अवधिमा 25.1% मात्र रोपाई भइसकेको थियो। अहिलेसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 57.9% रोपाई भएको छ। सुदूरपश्चिममा गएको वर्ष यही अवधिमा 82.8% रोपाई भइसकेको थियो। यस्तै अहिलेसम्म गण्डकी प्रदेशमा 41%, कर्णाली प्रदेशमा 40.5%, लुम्बिनी प्रदेशमा 37.3%, बागमती प्रदेशमा 33.2% र कोशी प्रदेशमा 31.5% रोपाई भएको छ। यस वर्ष औसतभन्दा ढिला प्रवेश गरेको मनसून फैलन पनि ढिलाइ भएको थियो। पछिल्लो हप्तामा भने वर्षा भएर रोपाई भइरहेको छ।
0: यसैबीच अहिले बागमती प्रदेशको काठमाडौँ उपत्यकासहित चितवन र दोलखा जिल्लाका आसपासका क्षेत्र, कोशी प्रदेशको सोलुखुम्बु र मोरङ जिल्ला, लुम्बिनी प्रदेशको रोल्पा, अरखाँची र पाल्पा जिल्ला, कर्णाली प्रदेशको मुगु जिल्ला तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला र आसपासका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। केही ठाउँमा ठूलो पानी पनि परेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। भोलि र पर्सि पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556493 4953555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिनजेल हामीले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द, 25,000 रूपियाँका लागि निवेदन दिने म्याद सकियो, 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई, सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन, विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने, असारको चौथो हप्ता शुरू भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, चालू आर्थिक वर्ष 2082-83 सकिन अब 3 दिन मात्र बाँकी छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ, जस अनुसार असार 25 गते राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। तर खाताबन्दीको समय नजिकिँदा सरकारले विकासीय बजेट भनिने पूँजीगत बजेटको 37% खर्च गरेको छ। अझ महत्वपूर्ण कुरा, सरकारले असारको पहिलो 15 दिनमै झण्डै 3.5% अर्थात 67.5 अर्ब रूपियाँ बजेट खर्च गरेको छ। यसरी सरकारले लामो समयदेखि विवादित बनिरहेको असारी विकासलाई निरन्तरता दिएको हो। आर्थिक वर्षको अन्त्यतिर अत्याधिक खर्च हुँदा कामको गुणस्तर कम हुने र कतिपय काम कागजमा मात्र सकिने जानकारहरू बताउँछन्। साथी हृदय रिमालले असारमा पूँजीगत खर्च धेरै हुनुलाई कसरी लिने भनेर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठलाई सोध्नु भएको छ।
11: हाम्रो पूँजीगत खर्च व्यवस्थापन, विकास आयोजना व्यवस्थापनको कमजोरी हो। काम सम्पादन भइसकेपछि छिटो नै पेमेन्ट गरिदिनुपर्ने हो। कतिपय त कामको सम्पादन भएर पनि भुक्तानी अन्तिममा गर्ने प्रवृत्ति छ। कतिपय कामै पनि ढिला गर्ने, जब समय घर्किन लाग्छ अनि हतार हतारमा गर्ने प्रवृत्ति छ। त्यसले गर्दा पनि काम पनि अलिक बढी असारमा हुने, त्यो भुक्तानी पनि अलिक बढी असारमै हुने, कतिपय फेरि पहिले भएका कामहरूको पनि अन्तिममा गएर बल्ल भुक्तानी गर्ने, किनभने असारपछि त खाता बन्दै हुन्छ अनि हतार हतारमा भुक्तानी गर्ने प्रवृत्ति छ। यो प्रवृत्तिलाई वास्तवमा आउने वर्ष यो नयाँ सरकारले जिम्मेवारी बोध गरेर यसलाई चाहिँ परिमार्जन गर्नुपर्छ। वर्तमान सरकारले नै गरेन भनेर भनिहाल्न त नमिल्ला, तर अर्को वर्ष भएन, साउनदेखि आउने आगामी आर्थिक वर्ष पनि यस्तै रह्यो भने पक्कै पनि सरकारको कमजोरीको रूपमा लिन सकिन्छ।
12: यो हामी जे काम गर्दाखेरि पनि अन्तिम अन्तिम समयमा बढी चाहिँ ताक्ने गर्छौं, यसैको असर हो हाम्रो समग्र परिवेश।
11: एउटा त नेपाली शैली पनि होला, कुनै घर व्यवहार अथवा अरू सामाजिक काम कारवाहीहरूमा पनि त्यो देख्छौ नि, अन्तिममा गएर जब समय ढल्किएपछि हतार गर्ने राजनीतिक निर्णयहरूको सवालमा पनि त्यस्तै देख्छौ। सरकारी पनि पारा अलिकति त्यस्तै हुन्छ, गरौंला नि भोलि गरौंला भन्ने प्रवृत्तिले पनि अलिकति रोल खेलेको हुन सक्छ। तर अब सधैँ यस्तै गरेर त भएन, विकास गर्ने हो, समृद्धि ल्याउने हो भनेर हामीले यो प्रवृत्ति, समय व्यवस्थापनका प्रवृत्ति, हामी विभिन्न कार्यक्रमहरू सामान्य कार्यक्रमहरू बैठकहरूको पनि हाम्रो समय व्यवस्थापनमा त धेरै कमजोरी देख्छौ नि, त्यही आयोजना व्यवस्थापनमा पनि देखिएको देखिएको जस्तो लाग्छ।
12: अहिलेको सरकारले आगामी दिनमा चाहिँ साउनदेखि नै लागू हुने गरी कामहरू गर्नुपर्ने के हो यो बजेट समयमै खर्च गर्नका लागि? निर्माण व्यवसाय पनि यही बेला तातिने, सरकार पनि अनुगमनमा यति बेला हिँड्ने, बाढ़ी पहिरो विपदको यही समय छ, यो कुराहरूलाई चाहिँ नीतिगत व्यवस्थापन कहाँनिर हो?
11: त्यसैको लागि नै जेठ 15 गते बजेट ल्याउन शुरू गरिएको हो। जेठ 15 गते बजेट आइसकेपछि अब मेरो आगामी वर्षको कार्यक्रम के हो भन्ने कुरा सबै मन्त्रालय कार्यालय संस्थालाई थाहा भइसक्यो। भनेपछि अब 15 गतिदेखि असार मसान्तसम्म एक हिसाबले हेर्ने हो भने तयारीको समय हुनुपर्ने हो, तयारी गर्नुपर्ने हो, गरिनुपर्ने हो, अनि साउन 1 गतिदेखि कार्यान्वयन गरिनुपर्ने हो। त्यो हुन सकेका छैन, हामी यो 15 जस 15मै बजेट ल्याए पनि त्यो अनुसारको हुन सकेका छैन, कार्यान्वयन हुन सकेका छैन। अब अहिले मौका छ नयाँ सरकारले नयाँ ढंगले त्यो किसिमको प्रभावकारी ढंगले काम गर्नलाई। अब के भइरहेछ, मन्त्रालयको तयारी कस्तो छ थाहा छैन, असारको पनि अब हामी 10-11 दिन मात्रै बाँकी छ। यतिखेरसम्म साउन 1 गतिदेखि गर्ने कामको जुन जेठ 15 बजेट आयो, बजेट पास पनि एक हिसाबले भइसक्यो, संसदबाट पास पनि भइसकेको छ, पेश भइसकेपछि बहुमती विधायकको सरकारमा होइन अन्य दुई विधायकको सरकारको पास नहुने कुरो पनि भएन। त्यो हिसाबले अब तयारी मन्त्रालयहरूले के कस्तो गरेका छन् त्यहाँ पनि तपाईँहरूले बुझ्न सक्नुहुन्छ। वास्तवमा असारसम्म तयारी गरेर साउन 1 गतिदेखि 2 गतिदेखि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा लग्यो भने अहिले जस्तो अन्तिममा गएर बढी खर्च गर्नुपर्ने, अन्तिममा गएर हतारो गर्नुपर्ने स्थिति आउने थिएन। अब हेरौँ कसरी अब नयाँ सरकार जान्छ, अब नयाँ राम्रो म्यान्डेट लिएर आएको सरकार छ, त्यसको लागि त्यहाँको सरकारको पास नहुने कुरो पनि भएन। त्यो हिसाबले अब तयारी मन्त्रालयहरूले के कस्तो गरेका छन् त्यहाँ पनि तपाईँहरूले बुझ्न सक्नुहुन्छ। वास्तवमा असारसम्म तयारी गरेर साउन 1 गतिदेखि 2

0: राष्ट्रीय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठ नेपाल दर्पणमा खबरकै सिलसिला। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियर संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटको कारण समग्र वृद्धि दर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24.5% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक बजार क्षेत्रमा पनि उल्लेखनीय वृद्धि भएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.58% रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्चिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64 खर्ब 27 अर्ब रूपियाँबाट 64 खर्ब 65 अर्ब रूपियाँ पुगेको कार्यालयले जनाएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दाबीच सहकार्यका विविध क्षेत्र र बैंकले उपलब्ध गराइरहेको सहयोग लगायतका विषयमा छलफल भएको छ। सिंहदरबारमा रहेको अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री डाक्टर वाग्ले नेपालको विकासका लागि बैंकका तर्फबाट प्राप्त सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्दालाई धन्यवाद दिनुभयो। उहाँले आउँदा दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर वाग्ले संघको भेटमा अध्यक्ष काण्डले नेपालको विकासका लागि बैंकको तर्फबाट उच्च प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
0: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 26.29 अंकले घटेर 2627.11 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक 3% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 239 कम्पनीको शेयर घटेकामा 34 बढ़ेको छ। यस्तै 4 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज थ्री स्टार हाइड्रो पावरको शेयर 13.79% घटेको छ। समग्रमा बजार घटेको दिन स्नो रिभर्स, सानीगढ़ हाइड्रो, कलंगा हाइड्रो शेयर 15% बढ़ेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.41 अर्ब रूपियाँ कारोबार भएकोमा आज 356 कम्पनीका 75,40,000 किता शेयर 3.55 अर्ब रूपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: some full of channel back as bonus pound. It's a top भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। नवलपरासीको पाली नन्दन गाउँपालिकाका अध्यक्ष बैजू प्रसाद गुप्ताले 3,45,49,000 रूपियाँ बराबर

0: को गैर कानूनी सम्पत्ति आर्जन गरेको दावी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ। अत्याचार दुरूपयोग अनुसन्धान आयोगका अनुसार गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असार 20 गतेदेखि 2079 असार 28 गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी गरेको अनुसन्धानबाट भ्रष्टाचार पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अख्तियारको छानबिनका क्रममा गुप्ता र उहाँका परिवारको कुल आय 3,51,52,620 रूपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रूपियाँ देखिएको अभियोग पत्रमा उल्लेख छ। अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुबा आमा र दुईजना श्रीमतीहरूलाई पनि प्रतिवादी कायम गरेको छ।
1: नेपालमा शिक्षित महिलाले नै आफ्नो नवजात शिशुलाई पर्याप्त स्तनपान नगराउने गरेको तथ्याङ्कले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालय खोटाङले आज दिक्तेलमा गरेको अन्तर्क्रियामा प्रस्तुत गरेको तथ्याङ्क अनुसार 61% आधारभूत र 53% माध्यमिक शिक्षा प्राप्त आमाले शिशुलाई पर्याप्त स्तनपान नगराएका हुन्। उच्च शिक्षा हासिल गरेका 49% आमाले भने दूधदानी प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताउनुभयो। कोशी प्रदेशमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने महिला 47% मात्र रहेका छन् भने 6 महिनासम्म पूर्ण स्तनपान गराउने महिला 53% मात्रै छन्। तर खोटाङको अवस्था तुलनात्मक रूपमा राम्रो रहेको र जिल्लामा एक घण्टाभित्र 98.65 र 6 महिनासम्म 73.01% शिशुले पूर्ण स्तनपान पाएको स्वास्थ्य कार्यालयले जनाएको छ। पूर्ण स्तनपान नगराउँदा शिशुमा पखाला, श्वासप्रश्वास संक्रमण र मोटोपनाको जोखिम बढ़ने र आमालाई स्तन क्यान्सरको सम्भावना बढ़ने जनस्वास्थ्य अधिकृत शिवेन्द्र प्रसाद सिंहले बताउनुभयो।
0: नेपालबाट हराएका दुई पुरातात्विक महत्वका मूर्ति अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ। पुरातत्व विभागका अनुसार फिर्ता भएकामा न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयमा रहेको 16 शताब्दीको काठको नृत्यदेवीको मूर्ति एक हो, जुन पाटनको इवाहावहीबाट हराएको थियो। अर्को ब्रिकर्ली कला संग्रहालयमा रहेको 13 शताब्दीको तामाको पद्मपाड़ी लोकेश्वरको मूर्ति हो, जुन थमेलको विक्रमशिला महाविहारबाट सन् 1980 दशकमा हराएको थियो। अनुसन्धानमा दुवै मूर्ति नेपालबाट गैरकानूनी रूपमा गएको प्रमाणित भएपछि न्यूयोर्कको जिल्ला अधिवक्ता कार्यालयले फिर्ता गर्न सहयोग गरेको थियो। नेपाल र अमेरिका बीचको सांस्कृतिक सम्झौताका कारण भविष्यमा अन्य चोरी सम्पदा पनि फिर्ता ल्याउन सहज हुने विभागले जनाएको छ।
1: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले सगरमाथामा बढ़दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानून व्यवस्था ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले 7,000 मिटरका हिमाल नचढ़ी सगरमाथा आरोहण गर्न नदिने तयारी गरेको जानकारी गराउनु भएको हो।
0: म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोड़ीलाई नगद सहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजन बजेटबाट हिजो आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोड़ीलाई प्रति जोड़ी 3,500 रूपियाँ सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष वेग प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। श्रीलंकामा कारागारभित्र दुई समूहबीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गएको छ। बिहान नोगुम्बो कारागारमा भएको झडपमा अरू 100 जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। कारागारभित्र गोली चलेको आवाज सुनिएको खबरमा उल्लेख छ। झडपपछि विशेष कार्य बल र दंगा नियन्त्रण इकाईका अधिकारीहरू कारागार परिसरभित्र प्रवेश गरेका थिए। हिजो पनि यही कारागारमा भएको झडपमा 2 जनाको ज्यान गएको थियो भने 39 जना घाइते भएका थिए। यद्यपि अधिकारीहरूले हिजो नोगोम्बो कारागारभित्रको तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिएको दावी गरेका थिए, तर आज कारागारभित्र फेरि झडप भएको हो। झडपपछि धेरै कैदी र कारागारका अधिकारीहरूलाई कारागारबाट बाहिर लगिएको छ। यसैबीच कारागारका प्रवक्ता एसी गजनायकले दुई समूहबीचको झडप नियन्त्रणमा लिन आएका अधिकारीहरूमाथि कैदीबन्दीहरूले आक्रमण गरेका बताउनु भएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको अक्सन शुरू भएको छ। अक्सनका लागि नेपाल क्रिकेट संघ क्यानले अन्तिम छनौटमा परेका 155 जना खेलाड़ीलाई 3 श्रेणीमा छुट्याएको छ। अक्सनका लागि 47 जना खेलाड़ीले नाम दर्ता गराएका थिए। श्रेणी एमा 5, बीमा 27 र सीमा 123 जना खेलाड़ी रहेका छन्। अक्सन मार्फत 7 फ्रेन्चाइज टोलीले 52 जना खेलाड़ी अनुबन्धन गर्नेछन्। क्यानका अनुसार यस पटकदेखि हरेक फ्रेन्चाइज टोलीमा 2-2 जना थप नेपाली खेलाड़ी हुनेछन्। मार्की र ट्यालेन्ट हन्टबाट छनौट हुने खेलाड़ी सहित हरेक टोलीमा 14 जना नेपाली खेलाड़ी रहनेछन्।
1: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 विजेता स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रियालाई 3-0 गोलले हराउँदै अन्तिम सुरमा पुगेका हुन्। पोर्चुगल समूह के को उपविजेता र स्पेन समूह यसको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2010 स्पेनले पोर्चुगललाई 1-0 हराएको थियो। यस्तै 2018 दुवै टोलीबीचको खेल 3-3 बराबरीमा सकिएको थियो। यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुई फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाको रूपमा हेरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 41 र स्पेनका लामिन यामल 18 वर्षका छन्। रोनाल्डोले सन् 2006 पहिलो पटक विश्वकप खेल्दा यामल जन्मिएकी थिएनन्। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 6:45 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। नकआउटमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभेनियालाई 2-0 र बेल्जियमले सेनेगललाई 3-2 गोलले हराउँदै अन्तिम सुरमा पुगेका हुन्। अमेरिका समूह डी र बेल्जियम समूह जीको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक भेट हुन लागेको। यसअघि सन् 1930 अमेरिका 3-0 र सन् 2014 बेल्जियम 2-1 विजयी भएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द। 25,000 रूपियाँका लागि निवेदन दिने म्याद सकियो। 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई।
1: असारको चौथो हप्ता शुरू भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै। अबका केही दिन रोपाईका लागि उपयुक्त वर्षा हुने मौसमविदको अनुमान।
0: चालू आर्थिक वर्षको खाताबन्दी हुन 3 दिन बाँकी, पुँजीगत खर्च 36.5% मात्र। अब साउनदेखि नै बजेट कार्यान्वयन शुरू गर्न विज्ञको सुझाव।
1: श्रीलंकामा कारागारभित्र दुई समूहबीच झडप हुँदा 3 प्रहरी अधिकारी सहित 25 ज्यान गयो, 100 भन्दा धेरै घाइते।
0: तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको अक्सन शुरू। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भजेन्द्र बसेत पनि विदा हुन्छौं। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioaandhikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको 23 औं जिल्ला परिषद सम्पन्न। इलाका प्रशासन कार्यालय वालिङमा अर्को सूचना जारी नभएसम्मका लागि नयाँ राहदानी पासपोर्ट सह आवेदन संकलन कार्य स्थगित र चापाकोटमा ट्र्याक्टरको नयाँ भाड़ा दर निर्धारण। नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाले आफ्नो 23 औं जिल्ला परिषद सम्पन्न गरेको छ। जिल्लाभरका करिब 250 जना शिक्षकहरूको सहभागिता रहेको परिषदले संगठनको आगामी कार्यदिशा, शैक्षिक सुधार र शिक्षकका पेशागत हकहितका विषयमा छलफल गरेको छ। परिषदको उद्घाटन गर्दै संगठनका निवर्तमान राष्ट्रिय समिति अध्यक्ष विष्णु प्रसाद भण्डारीले गुणस्तरीय शिक्षा निर्माणमा शिक्षकको भूमिका अझ प्रभावकारी बनाउन संगठन सुदृढ़ हुनुपर्नेमा जोड़ दिनुभयो। वहाँले बदलिँदो शैक्षिक परिवेश अनुसार शिक्षकको क्षमता विकास, पेशागत मर्यादा र शैक्षिक नीतिमा शिक्षकका सुझावलाई प्राथमिकता दिन सुझाव दिनुभयो। कार्यक्रममा संगठनका जिल्ला तथा स्थानीय तहका पदाधिकारी, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षा क्षेत्रका आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षकका साझा समस्या, संगठनको सुदृढ़ीकरण र आगामी कार्यक्रमबारे आफ्नो धारणा राखेका थिए। परिषदले संगठनको वार्षिक प्रगति समीक्षा गर्दै आगामी वर्षका लागि संगठन विस्तार, शिक्षक क्षमता अभिवृद्धि, पेशागत अधिकार संरक्षण र शैक्षिक सुधारसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। संगठनका पदाधिकारीहरूले परिषद सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी र सरकारवालाप्रति धन्यवाद व्यक्त गर्दै शिक्षकहरूको एकता, पेशागत मर्यादा र गुणस्तरीय शिक्षाको लक्ष्य प्राप्तिका लागि संगठन निरन्तर सक्रिय रहने बताएका छन्। इलाका प्रशासन कार्यालय वालिङले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ राहदानी पासपोर्ट आवेदन संकलन कार्य स्थगित गरेको जनाएको छ। कार्यालयले एक सूचना जारी गर्दै राहदानी विभागको निर्देशन अनुसार यो कदम चालेको जनाएको छ। राहदानी विभागले आगामी असार 29 गतेदेखि नयाँ राहदानी प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको छ। उक्त नयाँ प्रणाली पूर्ण रूपमा संचालनमा आउनु अघि हालको मौजदा प्रणालीमा बाँकी रहेका सम्पूर्ण आवेदकहरूको प्रक्रिया सम्पन्न गरी तथ्याङ्क नयाँ प्रणालीमा स्थानान्तरण माइग्रेट गर्नुपर्ने भएको छ। सोही प्राविधिक कार्यका लागि राहदानी विभागबाट निर्देशन प्राप्त भए बमोजिम इलाका प्रशासन कार्यालय वालिङले असार 23 गते पश्चात नयाँ राहदानी सम्बन्धी आवेदनहरू संकलन नगर्ने निर्णय गरेको हो। कार्यालयका अधिकृत सरिता चापागाई भारीद्वारा हस्ताक्षरित उक्त सूचनामा अर्को सूचना जारी नहुँदासम्म नयाँ आवेदन संकलन नहुने स्पष्ट पारेको छ। चापाकोट नगरपालिकामा ट्र्याक्टर व्यवसायीले नयाँ भाड़ा दर निर्धारण गरेका छन्। ट्र्याक्टर व्यवसायीले प्रति मिनट 100 रूपियाँसम्म लिएको गुनासो आएपछि नयाँ भाड़ा दर निर्धारण गरेको चापाकोट ट्र्याक्टर व्यवसाय प्रालिका सचिव दिपेन्द्र रोटेले बताउनुभयो। चापाकोट क्षेत्रमा धान रोपाई शुरू भइसकेको अवस्थामा ट्र्याक्टर जोताई सम्बन्धी भाड़ा दरका विषयमा कृषक गुनासो आएपछि नयाँ भाड़ा दर निर्धारण गरिएको उपाध्यक्ष श्रीराम घिमिरेले बताउनुभयो। चापाकोट ट्र्याक्टर व्यवसाय प्रालिको आकस्मिक बैठकपछि हिलो जोताईका लागि रोडाको प्रति मिनट 70 र फालीको 60 रूपियाँ निर्धारण गरिएको संस्थाका अध्यक्ष कमल रेग्मीले बताउनुभयो। अध्यक्ष रेग्मीले सम्पूर्ण ट्र्याक्टर व्यवसायलाई संस्थाले निर्धारण गरेको भाड़ा दरभन्दा बढ़ी शुल्क नलिने पनि आग्रह गर्नुभयो। पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् 2027 मार्च 26 सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेको छ। कम्पनीले दीर्घकालीन रूपमा पोखरा दुबई उडान सञ्चालनको लागि गर्ने लक्ष्यसहित अग्रिम बुकिङ खुल्ला गरेको हो। फ्लाइ दुबईका लागि नेपालस्थित जनरल म्यानेजर नवराज शाहीले शुरूमा भदौ 6-7 गतेदेखि 1 महिनासम्म दैनिक 1 उडान भर्ने घोषणा गरिएको भए पनि पोखरा उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो। पोखरा दुबई उडान सफल बनाउन पोखरा उद्योग वाणिज्य संघ संघको सहयोगमा आग्रह गर्न आयोजित कार्यक्रममा उहाँले यस उडान मार्फत पोखराबाट दुबई हुँदै लन्डन, न्यूयोर्क, टोकियो लगायतका 260 भन्दा बढ़ी अन्तर्राष्ट्रिय गन्तव्यमा सहज रूपमा पुग्न सकिने बताउनुभयो। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि संघले गरेको पहल र लामो रेले अनशनको स्मरण गर्दै यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोम नारायण श्रेष्ठले फ्लाइ दुबई र इमिरेट्स मार्फत शुरू हुन लागेको अन्तर्राष्ट्रिय हवाई सेवा सफल हुन नसकेको पोखराको पर्यटन र अर्थतन्त्र दशकौं पछाडि धकेलिन सक्ने धारणा व्यक्त गर्नुभयो। चिनिया ऋण सहयोगमा करिब 22 अर्ब रूपियाँको लागतमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 2079 पुष 17 गते उद्घाटन गरिएको थियो। विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म पनि यहाँबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान भने शुरू हुन सकेको थिएन। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
3: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
2: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई नगद सहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई नव प्रति जोडी 3,500 नगद सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष वेग प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकोले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजन गरे बताउनुभयो। उहाँले भन्नुभयो, हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ। सदियौंदेखि कायम रहेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ। पालिकाका 7 वटै वडाबाट दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका ज्येष्ठ नागरिकदेखि युवा युवतीलाई सम्मान गरेर जातीय विभेद अन्त्य गर्ने सन्देश दिन खोजेका हौं, उहाँले भन्नुभयो। गाउँपालिकाको केन्द्र दरबाङमा आयोजित कार्यक्रममा अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मी देवी घरदीपुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, उपाध्यक्ष उदयबहादुर बुढाथोकी र पथबहादुर रोका, कार्यपालिका सदस्य प्रतीक्षा रसाइली, दलबहादुर खड्का थोकी, वडा नम्बर 1 का कार्यवाहक अध्यक्ष मानसिंह सापकोटा लगायतले सम्मान गर्नुभएको थियो। कार्यपालिका सदस्य प्रतीक्षा रसाइलीले अन्तर्जातीय विवाहपछि विभिन्न प्रकारका सामाजिक विभेद र अदृश्य हिंसाको सामना गरिरहेको जोडीलाई सम्मान गरिएको बताउँदै गाउँपालिकाले पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेको बताउनुभयो। गोर्खाको गण्डकी गाउँपालिका 7 र 8 घिहालचोकका व्यवसायीहरू तरकारी किसान उत्पादनले उचित मूल्य नपाउँदा गम्भीर समस्यामा परेका छन्। लागत समेत नउठ्ने गरी व्यापारीले मूल्य तोकेपछि केही किसानले विरोध स्वरूप सड़कमा भण्डा फाल्न थालेका छन् भने बोरी बारीमै छोड्न बाध्य भएका छन्। स्थानीय किसान देवेन्द्र भुजेलले 2 क्विन्टल भण्डा बजारमा पठाउन टिपाई, बोरा र अन्य खर्च गरी करिब 600 80 रूपियाँ खर्च गरे पनि व्यापारीले प्रति किलो 5 रूपियाँ मात्र दिने बताएपछि सड़कमा भण्टा फालेको बताउनुभयो। उहाँका अनुसार 2 क्विन्टल भण्टा बिक्री गर्दा जम्मा 1200 रूपियाँ मात्र आमदानी हुने अवस्था रहेकाले लागत समेत नउठ्ने भएपछि यस्तो निर्णय गर्नु परेको हो। 2076 सालदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका भुजेलले यो वर्ष चाँडो पनि 8 आनामा भण्टा खेती गर्नुभएको छ। भण्टासँगै बोडी र काँक्रोको मूल्य पनि निकै घटेकाले किसान थप चिन्तित बनेका छन्। काँक्रो प्रति किलो 10 रूपियाँ र बोडी 5-12 रूपियाँसम्म बिक्री भइरहेको उहाँले बताउनुभयो। घालचोकका अर्का किसान ईश्वर अधिकारीले पनि लागत नउठ्ने मूल्य पाएपछि बारीबाट बोडी टिपेको बोडी सड़कमा फाल्दै असन्तुष्टि जनाउनु भएको छ। गत वर्ष यही समयमा प्रति किलो 180 रूपियाँसम्म बिक्री भएको बोडी यो वर्ष भने अत्यन्त न्यून मूल्यमा झरेपछि किसान निराश बनेका छन्। 3 दशकदेखि व्यावसायिक तरकारी उत्पादनका लागि परिचित घ्यालचोकमा काठमाडौँबाट सम्म तरकारी आपूर्ति हुँदै आएको छ, तर यो वर्ष भने बजार मूल्यमा आएको गिरावटले किसानको मेहनत खेर जाने अवस्था सृजना भएको छ। मल अभाव, उत्पादन लागत वृद्धि र बजारमा उचित मूल्य नपाउने समस्याले खेतीप्रतिको उत्साह घट्दै गएको किसानहरूले बताएका छन्। किसानहरूले सरकारले लागतका आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरी उत्पादनको सुनिश्चित बजार व्यवस्थापन गर्न माग गरेका छन्। अन्यथा व्यावसायिक तरकारी खेती नै संकटमा पर्ने चेतावनी पनि दिएका छन्। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनै पटक। नेपाल राष्ट्रिय शिक्षक संगठन संघको 23 जिल्ला परिषद सम्पन्न। इलाका प्रशासन कार्यालय वालिगमा अर्को सूचना जारी नभएसम्मका लागि नयाँ राहदानी पासपोर्ट आवेदन संकलन कार्य स्थगित र चापाकोटमा ट्राक्टरको नयाँ भाड़ा दर निर्धारण। आधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

एस आदि खोला खबरको साथमा हिमाल सुनसादी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आदिखोला 105.4
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
1: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780
3: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको
4: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चुरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
3: ए हो र अङ्कल अनि यो चुरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
4: सुन नानी भिल्कोट चुरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
3: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 063-691-004
6: सम्पर्क मोबाइल 97484-34484
7: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 सेन्गा
8: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
9: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
8: भनेको त हो नि वालिङ 8 बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
9: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
8: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
9: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बिपी चोक
8: मोबाइल नम्बर 9856054313 र 9841-43-48-32
9: मूल्य होइन स्वास्थ्य रोजौं हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
10: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आइडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
9: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
10: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
9: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
8: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ 8 केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
8: मोबाइल नम्बर 9865019076 9161790076 र 9817-16823
11: पर्सनल मेडिको फर्मा भिरकोट बैर खारीमा डाक्टर आउने सूचना। यही असार 27 गते शनिबारका दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो विनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857279071 र 9841600866। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 27 गते शनिबार। होइन, के भयो, किन बन्द भएको गाडी?
12: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
11: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
12: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
11: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
12: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
13: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
11: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
13: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
11: फोन नम्बर 0364145002, मोबाइल 9856405002 र 9864501।
14: नाक छोडी काम, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
15: होइन ए दाई, बिमारले फेरि च्यापेकै क्या हो, गुनगुनाइरहनु भएको छ त।
14: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
15: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिबुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
16: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
15: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
16: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
17: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
18: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
17: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
18: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
17: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
18: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
17: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
18: मुटुको जाँच, ईसीजी सेवा,
17: भाँचिएको हड्डी प्लास्टर सेवा,
18: डिजिटल एक्सरे सेवा,
17: चिरफार गर्ने,
18: थाइराइड जाँच,
17: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
18: सर्वसुलभ फार्मेसी सेवा।
17: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
18: फोन नम्बर 0364141087, मोबाइल 9849706741।
19: कस्तो सास गनाएको तिम्रो त
20: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
19: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
20: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
19: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
21: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
19: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
22: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
19: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
22: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
19: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
23: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
24: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
23: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
24: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
25: सार्वजनिक
26: ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
27: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
26: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाससम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
27: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहालेँ
28: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856309888 र 9856555988
29: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
30: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
29: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
30: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
29: मोबाइल 9815564696
31: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
32: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
31: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन अब त जान्नमा कहीँ पनि
32: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
31: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
32: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच ईसीजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
31: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौं प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
0: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुटरोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
32: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ 8 स्याङ्जा फोन 063-440-594।
1: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त। त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 063-412-133।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
6: यस समयको साथमा जितु सुनचाँदी पसल
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
8: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
9: सुख दुःखका तरेलीहरूसँग रम्दै
10: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
9: तपाईँको मनको टुकटुकी आधी खोलाको स्पन्दन।
10: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
9: 105.4 मेगाहर्ज।
12: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
25: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
12: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
25: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
12: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
25: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
12: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
25: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
12: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497।
25: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
33: फ्रिज बिग्रेर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
34: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
33: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
34: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
11: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
34: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
11: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
2: मोबाइल नम्बर 98560-54313 र 98143-4832।
3: मूल्य होइन स्वास्थ्य रोजौं।

0: होइन, यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, जेके 33-33, 64-44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98 73 70 771।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
3: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर, वालिङ बजार।
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
4: मोबाइल नम्बर 98460 86005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।

0: मित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका दुई दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
1: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
0: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
1: रेड्डी सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
0: फोन 0363446600
2: आहा कति राम्रो हो बालीनाले बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
3: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो कहाँ पाइन्छ दाई
3: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0363446696
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
5: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
4: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
5: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
4: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली वालिङ आठ मोड
5: फोन 0363446258

हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: रेडियो आदिखोला 105.4
1: इले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पाँच सय दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा। 12 लाख भन्दा बढ़ी भूमिहीन र व्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा। आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता नपाउने।
1: होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पाएको पर्ने स्थलमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो।
0: तत्काल बजार भाव घटाउन व्यवसायलाई उद्योग मन्त्रीको निर्देशन। देशभर 32% मात्रै धान रोपाई, मधेसमा सबैभन्दा कमजोर अवस्था। किसान अझै वर्षाको प्रतीक्षामा। तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाई।
2: भोलि रातिबाट चाहिँ मधेसमा पनि मधेस केन्द्रित भएर पनि वर्षाहरू देखिन्छ।
0: सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापन बारे सदनलाई जानकारी गराउनु पर्ने। नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्कियो। संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत। गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी।
3: उनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर कि हामी त जान्छौ काङ्ग्रेसमा, पख्रु सरकारहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेको छ।
0: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: यस वर्ष समयमा नै आवश्यक मात्रामा पानी नपर्दा देशभर धान रोपाई सुस्त बनेको छ, जसले खाद्य उत्पादन र किसानको आमदानीमा प्रत्यक्ष असर पार्ने देखिएको छ। अहिले नै सिंचाई व्यवस्थापन र वैकल्पिक बालीको प्रवर्धनमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ। जलवायु परिवर्तनका बढ़दो चुनौतीबीच कृषिलाई मौसममा मात्र निर्भर रहने अवस्थाबाट बाहिर निकाल्ने दीर्घकालीन नीति आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: देशभर पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाई सुस्त बनेको छ। कृषि विभागका अनुसार असारको तेस्रो सातासम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको 32.38% अर्थात 4,43,595 हेक्टरमा मात्रै रोपाई भएको छ। गत वर्ष यही अवधिमा 45% रोपाई भइसकेको थियो। प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा धेरै 57.9% रोपाई भएको छ। त्यसपछि गण्डकीमा 41%, कर्णालीमा 40.5%, लुम्बिनीमा 37.3%, बागमतीमा 33.2% र कोशीमा 31.5% रोपाई सम्पन्न भएको छ। धान उत्पादनको मुख्य क्षेत्र मानिने मध्य प्रदेशमा भने अवस्था सबैभन्दा कमजोर देखिएको छ। 3,85,933 हेक्टर खेतीयोग्य क्षेत्र मध्ये 15.6% क्षेत्रमा मात्रै रोपाई भएको छ, जुन गत वर्षको 25.1% भन्दा निकै कम हो। धान रोपाईका लागि तत्काल मधेसमा पानी पर्ने सम्भावना के छ? सीआईएनसँग कुरा गर्दै मौसमविद सरोज पुरासैनीले भन्नुभयो।
2: कुरा चाहिँ अब आज र भोलिको लागि पर्साका गतिविधिहरू कमै छन्। अब भोलि रातिबाट चाहिँ केही रूपमा बढ्ने चाहिँ देखिन्छ। आज र भोलि भन्दा पनि भोलि रातिबाट चाहिँ मधेसमा पनि मधेस केन्द्रित भएर पनि वर्षाहरू देखिन्छ। त्यहाँका पनि केही स्थानहरू चाहिँ मधेससम्मको वर्षा हुने, केही स्थानमा भारी वर्षाको पनि सम्भावना चाहिँ देखिएको छ मध्य प्रदेशमा। अब अहिलेलाई चाहिँ अरू प्रदेशहरू केन्द्रित भएर यो पश्चिमी क्षेत्र र अलिक बढी यो गण्डकी पश्चिम केन्द्रित र बागमती केन्द्रित भएर चाहिँ वर्षाहरू भइरहेको छ।
5: पर्याप्त वर्षा नहुँदा किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन्। सभामुख डोलप्रसाद अर्यालले सरकारलाई सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको छ। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको भन्दै अहिलेको पूर्व तयारी व्यवस्थापन र सम्भावित जोखिम पहिचानको विषयमा जानकारी दिन निर्देशन दिनुभएको हो। उहाँले देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कार्यवाहीबारे तत्काल जानकारी गराउन निर्देशन दिनुभएको हो।
6: सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक
7: विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कार्यवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
5: त्यस्तै बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत समेत गराउनुभयो। सरकारले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या 500 दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने योजना अघि सारेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै भूमिहीन एकिङ भएका परिवारलाई संयुक्त स्थानमा जग्गा उपलब्ध गराउने काम पनि अघि बढ़ाइएको बताउनुभयो। उहाँले हाल 12,47,000 भन्दा बढ़ी भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको क्रममा रहेको समेत बताउनु भएको छ।
1: नेपालको संविधानले प्रत्येक नागरिकको आवासको हक सुनिश्चित गरेको छ। साथै सार्वजनिक सम्पत्ति, नदी प्रणाली, सड़क, वन तथा अन्य सार्वजनिक उपयोगका जग्गाको संरक्षण गर्नु पनि राज्यको संवैधानिक दायित्व हो। सरकारले यी दुवै काठमाडौँ उपत्यका विभिन्न स्थानबाट उठाई हाल होल्डिङ सेन्टरमा राखिएका सुकुमवासी परिवारहरूलाई दीर्घकालीन समाधान सहित पुनर्स्थापना गर्ने नेपाल सरकारको नीति हो। तत्कालका लागि राहत स्वरूप प्रति परिवार ₹25,000 र 3 महिनाको घरबाडा स्वरूप मासिक ₹15,000 उपलब्ध गराई होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पाएक पर्ने स्थलमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो।
5: यसैबीच काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुमवासी परिवार मध्ये आजसम्म आवेदन नदिनेहरूले पुनर्स्थापना खर्च नपाउने भएका छन्। अधिकांश अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै आवेदन दिने आज अन्तिम दिन रहेको जनाएको थियो। सरकारले पुनर्स्थापनाका लागि प्रति परिवार ₹25,000 उपलब्ध गराउने व्यवस्था गरेको छ। समितिले नेपाल सरकारको अनलाइन भुक्तानी प्रणाली असार 24 गतेदेखि बन्द हुने भएकाले त्यसपछि प्राप्त हुने निवेदनका आधारमा ₹25,000 भुक्तानी गर्न नसकिने भएकाले आजसम्मको सीमा तोकेको समितिले जनाएको हो। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्काल बजार भाव घटाउन निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले निजी क्षेत्रका विभिन्न छात्र संगठनहरूका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव घटाउन निर्देशन दिनुभएको हो। आज मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताउनु भएको छ। छलफलका क्रममा व्यवसायीहरूले आफ्नो व्यावसायिक समस्या र गुनासोहरू पनि मन्त्री समक्ष राखेका थिए। नेपाली कांग्रेसको संस्थापन र संस्थापनेतर बीच आन्तरिक तिक्तता थप बढ़ेको छ। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वलाई संस्थापनेतरले स्वीकार्न नसक्दा आन्तरिक कलह चरम बिन्दुमा पुगेको हो। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज छुट्टै पार्टी कार्यालयको स्थापना समेत गरेका छन्, जसले गर्दा कांग्रेसमा थप विभाजनको संकेत देखिएको विश्लेषण भइरहेको हो। नेताहरूले सम्पर्क कार्यालय भने पनि देउवा निकटले सोही स्थानबाट पार्टीका आगामी गतिविधि सञ्चालन गर्ने निर्णयमा पुगेका हुन्। कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले दुवै समूह आफ्ना एजेण्डामा छलफल गर्न सकिने भए पनि प्रचारका लागि मात्र नभई पार्टीको हितमा सहमति हुनुपर्ने बताउनुभयो।
8: उहाँहरू चाहिँ पहिला बसेर सबै हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नु भएन। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ, पनि राख्छौ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलान हामी बस्छौं भन्छौ, नेतृत्व तहकै उहाँ पनि आफूसहित बसेर ल यो चाहिँ पार्टी एक हुन जरुरी छ, ल कसरी एउटा सम्मानजनक एकता हुन सक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्सनको लागि होइन।
5: संस्थापन इतरका नेताहरू पूर्णबहादुर खड्का, डाक्टर शशांक कोइराला, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला लगायतका शीर्ष नेताहरू बीचको छलफलले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय समेत गरेको छ। यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्यालय सञ्चालन गर्नु, भेला तथा गुट सार्वजनिक गर्नुले कांग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। कांग्रेस सहमहामन्त्री फर्मुला मनसुरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो। सीआईएमसँग कुरा गर्दै नेतृत्वले सर्वोच्चको फैसलालाई मान्दिन भन्नु कति जायज हुने भन्दै प्रतिप्रश्न समेत गर्नुभयो।
3: सम्मत तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लग्नको लागि गगन थापा तयार हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हामी गर्दैछौँ। तर विधान बाहिर कसैले केही खोज्यो भने त्यो चाहिँ वैधानिक छैन, त्यो काम हुँदैन। ए अब रह्यो कुरो उनीहरूले यो जो सब गरिरहेछ, तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर कि हामी त जान्छौँ काङ्ग्रेसमा, पक्रु सर तपाईँहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेछ।
5: कांग्रेसले आगामी महाधिवेशनका लागि सदस्यता नवीकरण र अध्यावधिको समय साउन 3 गतेसम्म थप गरेको छ, तर त्यसको कुनै औचित्य नभएको भन्दै इतर पक्षका नेताले अध्यावधि गरेका छैनन्। ताजा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालस रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह के को उपविजेता र स्पेन समूह एच को विजेताका रूपमा नकआउटमा पुगेका छन्। विश्वकपमा यी दुई टोली बीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुवै फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 6:00 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ।
0: मुगुको भी गाउँमा खडेरीको संकट, भोकमरेको जोखिम बढ्दो। किसानको घाउमा मलम लगाउने स्थानीय सरकारको प्रयास, रिपोर्ट सँगै डिजिटल हिंसा र ठगीबाट कसरी जोगिने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। असार लागिसक्दा देशका अधिकांश स्थानमा रोपाई चलिरहेको छ, तर मोगुको सोरु गाउँपालिका 3 स्थित भी गाउँमा भने अवस्था बिल्कुलै फरक छ। लामो समयदेखि पानी नपर्दा खेतबारी बाँझै छन्, पानीका मुहान सुकिसकेका छन् र किसानहरू भोकमरीको चिन्तामा छन्।
12: मुगुको सोरु गाउँपालिका 3 भी गाउँका हिमाली धामीको परिवार वर्षौंदेखि खेतीपातीकै भरमा चलेको छ, तर यस वर्ष असार लागिसक्दा पनि उहाँले खेतमा बिउ समेत छर्न पाउनु भएको छैन। खेतबारी सुक्खा छन्, पानीको कुनै स्रोत छैन। घर अगाडि बाँझो जमिन देख्दा उहाँको चिन्ता झन बढ़ेको छ।
13: पहिला बारी गहुँ गर्दा छिउ सरन, अब यस बेला त गहुँ भित्री बेला भइसक्यो होइन, अब नेरेपछि अब कोदो काउनी रोम्ने बेला भयो होइन, काउनी कोदो घोगा मकै त्यस्तै अन्य धुप त छिउ सर्दै अब के गर्नु अब अहिले केही मेगाया नै अन्त अठको खाने पानी पाइँदैन अन्त के गरिकन बाली लाउने अब
12: भी गाउँका अधिकांश किसान आकाशीय पानीमै निर्भर छन् सिंचाई सुविधा नहुँदा पानी नपरेसम्म खेती शुरू गर्न सकिँदैन यसो पालि खडेरीले पानीका मुहान समेत सुकाएपछि खेतबारी मात्र होइन पशुपालन समेत संकटमा परेको छ कोदो मकै चिनो कागुनो जस्ता मुख्य बाली लगाउन नपाएपछि खाद्यान्न अभाव हुने चिन्ता बढेको स्थानीय डल्ली धामी बताउनुहुन्छ
13: समस्या भन्नु त केही छैन समस्या बाली नाली भन्ने साउ अहिले काति कार्तिकीय बाली पनि भएन जेठाजी तीन बाली जेठाजी भयो दुई बाली कार्तिकीय भयो अनि मान्छे कोनो राम्रो राम्रो गरेको नि मर्नु भयो केही छैन सुकी गर्नु खै के दोमुखा चामल त्यो भन्दा पिने पानी पनि छैन गोरु बाछा पनि मन नआटिक केही पनि मान्छे पनि त्यस्तै छ रात पनि यही धारन्ती बहिनी दिन पनि यही धारन्ती बहिनी छन् पानीको पानी अरू खानु भन्दा त पानीको पनि पाउन आँटिनन्
12: यसै गाउँका अधिकांश परिवारको मुख्य आमदानीको स्रोत कृषि पेसा नै हो पहिले आफ्नै खेतमा उत्पादन भएको अन्नले झण्डै एक वर्षसम्म खान पुग्थ्यो धेरै उत्पादन गर्ने किसानले बिक्री गरेर घर खर्च समेत चलाउँथे तर लगातार दुई वर्षदेखि खडेरी दोहोरिँदा किसानको जीवन झन कठिन बनेको छ पानी नहुँदा चरण क्षेत्र समेत सुक्दै जाँदा पशु चौपाया पाल्न समेत समस्या भएको किसानहरू बताउँछन् स्थानीय धना भूमि र कन्तरी भूमि
13: खेती मुले हुकी गया खेती बाँझा उभया सिम बोया कहीँ मास बोया त्यही न बोटोमा त उमारे क्याउँ केही कोही पनि लाग्यो नै म पनि त्यही राखेँ तलाउँदो अब खडेर पर्यो भने खडेर एकजना आउँदो खान एकजना ल्याएर बसेर खाने एकजना भया भइ कसरी हो एकजना म दि आफू खाँदा उनी ठेका लिनाएर बैकिन गर्नु बैकिन नआएको बैकिन ठाउँको ठाउँ लगाइदा हामीको यस्तो सर खडेर पर्यो सामान निशुल्क काम कोही दिने छैन
14: दुई वर्ष लगभग भयो हुनु हाम्रो खडेर परेको अब पोर पनि गाउँ भएन अहिले पोर कार्तिकै पनि भएन अनि अहिले पनि कार्तिकै पनि छैन हुने छैन पुरो गाउँ पनि अब केही पनि भएन खाद्य विकल्प अरू छैन पैसा आर्थिक ओरपोर अब कमाउने ठाउँ पनि छैन हाम्रो केही पनि पानीका मूल भनेर सुकेर रात दिन त्यहाँ बैकिनीको लाइन छ त्यहाँ मारामार दुच्छा चुर मात्रै छ केही छैन तिन चार घण्टा बस्नु छ कि रातभरि बस्नु छ कि दिनभरि बसेर कुनै न कुनैले हेरिदिएले हल्का नाप हामीको राहत केही न केहीको राहत गरिदिएले हामी आभारी हुने थियौँ
12: खडेरीको असर नयाँ बालीमा मात्र होइन अघिल्लो मौसममा लगाएका जौ गहुँ उवा र धान जस्ता बालीमा पनि परेको छ मुगोका अन्य बस्ती तथा हुम्लाका केही गाउँमा पनि यस्तै खडेरी देखिएको छ यस्तो समस्या प्राकृतिक कारण भएकाले तत्काल समाधान गर्न कठिन भए पनि विभिन्न कार्यक्रम मार्फत राहत र खाद्यान्न व्यवस्थापनको प्रयास भइरहेको सोरु गाउँपालिका तीनका वडाध्यक्ष सिंह बहादुर धामी बताउनुहुन्छ
15: हाम्रो मुगुमा गमगढीमा पानी आउँछ अर्को ठाउँ पानी आउँछ यहाँ खडेरी किन पर्यो पनि भन्छन् तर्क पनि छ मान्छेको विभिन्न तर वारी हाम्रो सोरु बेल्टको भी हुम्ला बेल्टको यो गल्बा कल्खे पहिलेबाट पनि अलिकति चाहिँ खडेरी पर्ने ठाउँ किन हामीले आज वन जंगल पनि कम छ अनि माथितिर लेक पनि अलिकति चाहिँ जंगल भएको लेक लामो पनि छैन त्यो हिसाबले पनि खडेरी पर्छ फोहोर सालबाट अलि चाहिँ बढी भएकै हो
12: समयमै पर्याप्त वर्षा नभए खाद्यान्न उत्पादन घट्ने र भोकमरीको जोखिम अझ बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् खड्क सुनार सीआईएन रेडियो मुगु मुगु गमगढी
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ डिजिटल जालमा फस्दै महिला श्रमिक
16: विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउनु आवश्यक छ जस्तो लाग्छ मलाई
0: विदेश जाने महिलामाथि बढ़दो डिजिटल हिंसा सुरक्षित रहने उपाय के होला विज्ञसँगको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
19: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमनेट शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ वैदेशिक रोजगारीले रोजगारी र आमदानीको अवसर दिए पनि पछिल्लो समय महिलामाथि डिजिटल हिंसा अनलाइन ठगी फेक प्रोफाइल ब्ल्याकमेल र गलत सूचनाका घटना बढ़िरहेका छन् यस्ता जोखिमबाट कसरी सुरक्षित रहने अनलाइन मार्फत हुने ठगी र हिंसाबाट जोगिन महिलाले के कस्ता सावधानी अपनाउनुपर्छ यिनै विषयमा केन्द्रित रहेर हामीले पौरखी नेपालका संस्थापक मन्जु गुरूङसँग कुराकानी गरेका छौं
20: नेपालभित्रै पनि साइबर क्राइमहरू भएको थुप्रै हामीले घटनाहरू दुर्घटनाहरू देखेका छौँ त्यसमा पनि अझ नेपालको राजनैतिक सिमाना छोडेर जाने जहाँ चाहिँ उसको सुरक्षाको प्रत्याभूति ज्यादै न्यून हुन्छ त्यस्तो अवस्थामा चाहिँ अझ वैदेशिक रोजगारमा जाने महिलाहरूले यो विषयमा अझ बढी जानकार भएर बुझेर सचेत भएर सजग भएर र यो विषयमा चाहिँ उनीहरूलाई चाहिँ जानकारी दिएर पठाउने वातावरण चाहिँ राज्यले सृजना गर्नुपर्छ र साथसाथै हामी जस्तो सामाजिक संघ संस्था हजुरहरू जस्तो संचारकर्मीहरूले पनि यो विषयमा चाहिँ जनचेतना अभिवृद्धि गरेर जान्न पर्छ बुझ्नुपर्छ भन्ने त्यो ज्ञान त्यसको महत्व चाहिँ उहाँहरूलाई दर्शाउनु पर्छ अनि उहाँहरूलाई चाहिँ एहसास भन्छ नि रियलाइजेसन महसुस गराउने त्यस्तो किसिमको वातावरण चाहिँ सृजना गर्नु
21: यो व्यक्तिगत जानकारी कसलाई दिने कसलाई नदिने र व्यक्तिगत जानकारी अरूलाई दिँदाखेरि हुने बेफाइ एकातिर डिजिटल ठगी अन्तर्गत चाहिँ अब वैदेशिक रोजगारीमा जाँदै गर्दाखेरि अब पुरुषहरूले जस्तै महिलालाई पनि भनेको काम नपाउने तलब एकदमै धेरै थोरै जान पाउने कुरा गइसकेपछिको कुरा भयो कतिपय चाहिँ अब पैसा दिएर जानै नपाएको स्थिति पनि हुन्छ होइन ठगिएको एक त घरमा आर्थिक समस्या भएर जान खोजेको ऋणपान गरेर दिएको संकलन गरेको पैसा पनि दलालले एजेन्टले खाइदिने स्थिति पनि छ नि त त्यसो नहोस् भन्नका लागि पनि केही सावधानता अपनाउनु पर्यो महिलाहरूले चाहिँ विशेष के ख्याल गर्ने
20: अब विशेष गरेर घरेलु श्रमिकमा जाने महिलाहरूको जति पनि यो वैदेशिक रोजगारमा जाने लागत छ नि लागत चाहिँ उहाँहरूले तिर्नु पर्दैन कि यसलाई चाहिँ इम्प्लोयर पे मोडल भन्छ जो चाहिँ उसको रोजगारदाता हो उसको रोजगारदाताले उसको समग्र उसको पासपोर्ट बनाउनेदेखि लिएर उसको भिजाको उसको तालिमदेखि लिएर उसको समग्र हवाई टिकटदेखि लिएर आफ्नो गन्तव्य मुलुकमा नपुगिन्जेलसम्मको समग्र उसको लागत चाहिँ उसको रोजगारदाताले बेहोर्ने एउटा चाहिँ प्रावधान छ कि तर बीचको बिचौलियालाई हाम्रो महिलाहरूलाई त्यो बारेमा जानकारी छैन बीचको बिचौलियाले महिलाहरूबाट पनि के अरे फाइदा लिने र उसको जुन चाहिँ रोजगारदाता छ रोजगारदाताबाट पनि फाइदा लिन्छ एक नम्बरमा यो कुरा बुझ्नु चाहिँ जरुरी छ र त्यसको साथसाथै अब उसले आफ्नो विदेशमा जानुभन्दा पहिला उसले ब्याङ्क खाता खोल्नुपर्ने होला ब्याङ्क खाता खोल्दाखेरि उसको चाहिँ त्यहाँको सेक्युरिटी पिनको कुराहरू होला अहिले पछिल्लो अवस्थामा ई ब्याङ्किङको सिस्टमहरू आइरहेको छ ई ब्याङ्किङको एउटा मान्छेलाई एकदमै सहज एउटा क्लिकमा नै विदेशबाट पैसा आउँछ यहाँबाट विदेश पठाउनु चाहिँ सजिलो भएको छ तर त्यसको साथसाथै एकदम चुनौती पनि छ
21: विदेशमा हुँदाखेरि चाहिँ रोजगारीको क्रममा बाहिर रहँदाखेरि अब घर परिवार आफ्नो साथमा हुँदैन एक्लै त्यो हुँदाखेरि चाहिँ एक्लोपनको महसुस हुँदै गर्दाखेरि चाहिँ यहाँ सामाजिक सञ्जालले अहिले त सजिलो छ हातमा मोबाइलमा यसो गरेपछि जोसँग कुरा गर्न पाइयो होइन छान्दाखेरि चाहिँ सही मान्छे भनेर छानेर विश्वास गरेर थुप्रै खालका अन्तरङ्गका कुराहरू अनि आफ्ना गोपनीय स्थानका फोटोहरू पनि पठाउने गर्दै गर्दाखेरि चाहिँ विभिन्न दुर्घटनाहरू भएको दुःखद घटनाहरू घटेको कुराहरू पनि आइरहन्छ नि त विदेशमा रहँदै गर्दाखेरि महिलाले के विषयमा चाहिँ ख्याल गर्ने यो डिजिटल ठगी भित्र चाहिँ यो आर्थिक रोजगारी मात्रै नसमेटिएर यो त एक किसिमको यो पनि ठगी नै हो हिंसा हो के विषयमा ख्याल गर्ने त
20: अब मैले अघि नै यहाँलाई निवेदन गरे जस्तै जो पाए त्यही सँग साथी नगर्ने र साथी गरिहाले पनि आफ्नो के रे संवादको परिधिलाई पनि हामीले मेन्टेन गर्नु पर्यो त्यो हेर्नु पर्यो र यदि कसैले तपाईँलाई ललाई फकाई होइन एकदमै मन जितेर म चाहिँ अनम्यारिड हो मेरो बिहाई भएको छैन त्यो सुरुमा नपाइन्जेल त अब लोग मान्छेले त्यो भन्छ नि त्यो भनेर झट्टै विश्वास नगरिहाल्ने कसैलाई
21: मसँग यस्तो अलिक गलत तरिकाले नजिक हुन खोजिरहेको छ
20: इन्ट्युसन भइहाल्छ नि यो व्यक्तिले मसँग किन मसँग उसले बारम्बार कुराहरू खतल्न लागेको छ किन यो व्यक्ति मसँग किन नजिक हुन लागेको छ यसले मबाट के चाहन्छ भन्ने कुरा त हामीले अलिकति सुइँको पनि पाउँछौँ विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउन आवश्यक छ जस्तो लाग्छ मलाई
21: यदि हामीले चाहिँ यो मान्छेले मलाई गलत तरिकाले उपयोग गर्न खोजिरहेको छ भन्ने सुइँको अलिअलि पाउन थाल्यो भने त्यस पश्चात के गर्ने
20: त्यस पश्चात चाहिँ उसँग संवाद पनि संवादको दूरी घटाउने कमी एकदम कम बोल्ने र सम्भव हुन्छ भने उसलाई ब्लकै गरिदिने त उसलाई ब्लक गरिदिने उसले चाहिँ अर्को के अरे आइडीबाट पनि उसले रिक्वेस्ट पठाउन सक्छ त्यो अवस्थामा चाहिँ आफू अलिकति सचेत भएर त्यस्तो व्यक्तिहरूसँग परै रहनु चाहिँ आफू पनि सुरक्षित हुन्छ र दुर्घटनाहरूबाट चाहिँ आफू बस्न सफल हुन्छ
21: यदि आफू त्यो समस्यामा म परिसकेपछि त्यस पश्चात चाहिँ के गर्न सकिन्छ हामी महिलाले उजुरी दिनुपर्ने होला अथवा कोही साथीसँग कुरा गर्न सकिने मेन्टली त हामी मानसिक रूपमा एक किसिमको त्यो तनाव त उत्पन्न हुन्छ नि त्यसपछि के गर्न सक्छौँ
20: त्यसपछि आफूले एकदमै विश्वास गर्ने व्यक्तिसँग आफ्नो समस्याको बारेमा चाहिँ सेयर गर्ने र राज्यसँग नेपाल सरकारसँग नि त्यस्तो यो अहिले साइबर क्राइमको मुद्दाहरू हेर्ने इन्स्टिट्युसनहरू अलरेडी बनिसकेको अवस्था छ त्यस्तो संस्थामा गएर पहिला सुरु प्रहरीलाई हामीले उजुरी दिने र साइबर ब्युरो भनेर छ साइबर ब्युरोमा पनि दिन सकिन्छ त्यसरी चाहिँ हामीले आफूलाई भएको जुन किसिमको अपराध गर्न खोजिएको छ त्यो अपराधको विरुद्ध चाहिँ आफूले आवाज उठाउनु पर्छ
21: विदेशमा हुँदा जस्तो
20: विदेशमा हुँदाखेरि पनि अब त्यस्तै अब विभिन्न सामाजिक संघ संस्थाहरू हुन्छ हाम्रो अब कूटनीतिक नियोगहरू छ मिसनहरू हुन्छ होइन त्यस्तै गरेर अब कोही न कोही आफन्तहरू हुनसक्छ उहाँहरू मार्फत चाहिँ कानुनी उपचारको लागि चाहिँ हामी अगाडि बढ्नुपर्छ
0: पाँच सय दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा 12 लाख भन्दा बढ़ी भूमिहीन र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा रहेको सरकारले जनाएको छ आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता भने नपाउने भएका छन् तत्काल बजार भाव घटाउन व्यवसायलाई उद्योग मन्त्रीको निर्देशन छ देशभर 32% मात्रै धान रोपाई मधेसमा सबैभन्दा कमजोर अवस्था छ किसान अझै वर्षाको प्रतीक्षामा छन् तर तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाई छ सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापन बारे सदनमा जानकारी गराउनु पर्ने भएको छ नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्किँदै गएको छ संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत देखिएको छ गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी छ र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन् हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असार 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
3: यस समयको साथमा जितु सुनचादी पसल
4: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
3: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक। प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी। मोबाइल 98469921 र 98462939।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स बिस्लु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर। डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि

0: बासमा सरेको जानकारी गराउँदछौं। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: ए अंकल, गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
2: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
3: उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9864-21629 र 9864-68-251।

0: जी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मजु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लागे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
3: किन चिन्ता लिएकी तिमीले अब झगडा आउने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
2: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
3: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुटरोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार
3: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आर्ट स्याङ्जा फोन 063-440-594

0: आहा, कति राम्रो हो बालीनाले। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आरेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
3: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाऊ न तिमी। भकुन्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा कर्णाली राजमार्गको दुर्घटना लगायतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन,
1: विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कार्यवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: होल्डिङ सेन्टरबाट निस्किन नचाहने सुकुम्बासी परिवारलाई सरकारले जबरजस्ती निकाल्ने हो,
2: उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन्, अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै खेल छलफल गर्छौं।
0: आयोजना निर्देशकसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनी राजधानी किएवमाथिको पछिल्लो रूसी बमबारीको 12 घण्टाभन्दा बढ़ी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी किएव र आसपासका क्षेत्रमा ज्यान गुमाउनेको संख्या 20 पुगेको बताइएको छ। युक्रेनको वायुसेनाले इन्टरसेप्टर क्षेप्यास्त्रको गम्भीर अभावका कारण पछिल्लो आक्रमणमा प्रयोग भएका 23 बलिस्टिक क्षेप्यास्त्र मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे दृढ़ निर्णय लिन आग्रह गरेका छन्। पश्चिम श्रीलंकाको एउटा कारागारमा दुई दिनसम्म चलेको दंगामा कम्तीमा 25 मृत्यु भएको छ भने 100 भन्दा बढ़ी घाइते भएका छन्। ती दंगाहरू नेगम्बो कारागारमा भएको झडपपछि शुरू भएका थिए। एकजना कैदीले लागू औषध तस्करी बारेको सूचना दिएको विषयमा विवाद भएपछि तनाव शुरू भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोनपछि फिफाले अमेरिकाका तर्फबाट विश्वकपका सर्वाधिक गोलकर्ता फलोरोन बल्गनमाथिको एक खेलको प्रतिबन्ध हटाउने निर्णय गरेको भन्ने विषयमा युरोपेली फुटबलको नियामक निकायले अविश्वास प्रकट गरेको छ। यूईएफएले फुटबलका नियमहरूको पालना सुनिश्चित हुन छाडेमा खेलको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चेतावनी दिएको हो। यूईएफएको वक्तव्यबारे बीबीसीका वेन क्राउचर भन्छन्, यो एक अत्यन्त असामान्य वक्तव्य हो र निकै प्रभावशाली छ। उनीहरू के भन्छन् भने नियमहरूलाई अपवादको अधीन राख्न सकिँदैन, विशेष गरी कुनै प्रतियोगिताको बीचमा त झनै होइन। बीबीसीका वेन क्राउचर। युरोपेली संघका खेलकुद तथा संस्कृति मामिला सम्बन्धी आयुक्त ग्लेन मिकलेफले खेल सम्बन्धी निर्णय राजनीतिज्ञहरूले नभई खेलकुद निकायहरूले नै लिनुपर्ने बताएका छन्। फिफाले यस प्रकरणबारे अझै पूर्ण रूपमा स्पष्ट पारिसकेको छैन। राष्ट्रपति ट्रम्पले प्रतिबन्धको निर्णयलाई उनकै शब्दमा ठूलो अन्याय भनेका थिए। इरानका दिवंगत सर्वोच्च नेता अली खामेनेईको शवयात्रा अवलोकन गर्न तेहरानको केन्द्र भागमा मानिसहरूको विशाल भीड़ जम्मा भएको छ। खामेनेई अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणको पहिलो दिन मारिएका थिए। उक्त शवयात्रा पूरा हुन 10 भन्दा बढ़ी समय लाग्ने ठानिएको छ। अधिकारीहरूले उक्त जनसागरले शक्ति र विरोध प्रदर्शनको रूपमा काम गर्ने ठानेका छन्। र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिशियल इन्टेलिजेन्स एआईबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम घटाउन र त्यसमा पनि विशेष गरी बालबालिकाको संरक्षणका लागि विश्वव्यापी रूपमा सामञ्जस्यपूर्ण नियमहरू बनाउन आह्वान गरेका छन्। राष्ट्रसंघले नेतृत्व गरेको एउटा एआई सम्बन्धी पहिलो विश्वव्यापी बैठकलाई जिनिभामा सम्बोधन गर्दै उनले एआई विकास गर्ने प्रविधि कम्पनीहरूले समेत यसको तीव्रतासँग तालमेल मिलाउन नसकिरहेका बताए। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा उठाइएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। संसदमा प्रतिपक्षी र सत्तापक्षकै कतिपय सांसदले कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा ध्यानाकर्षण गराएपछि सभामुखले जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्। सुनौ एउटा रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अरियालले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्। उनले भने,
1: सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन, साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: आजको बैठकमा सरकारको कामबारे सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले सरकारलाई प्रश्न गरेका थिए। उनीहरूले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाइ भएको उल्लेख गरी सरकारलाई निर्देश गर्न माग समेत गरे। त्यसो गर्नेमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू पनि थिए। त्यसै मध्येका एक रमेश प्रसाईले प्रतिनिधि सभामा भने,
4: यसपटक जुन हालसालै दुर्घटना कर्णाली राजमार्गमा भएको छ, सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन, के मान्छे भीड़मा अड्केर हार गुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो? भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि सरकारसँग दीर्घकालीन योजनाहरू के छन्? गृहमन्त्रीले यो रोस्टममा उभिएर उत्तर दिनै पर्छ।
0: त्यस्तै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले पनि सुर्खेतबाट कालीकोट जाँदै गरेको गाड़ी दुर्घटनापछि सरकारले समयमा नै उद्धार गर्न नसकेको बताइन्। सांसद ज्ञानेन्द्र बहादुर शाहीले संसदमा कर्णालीमा दुर्घटना हुँदा सरकार संवेदनशील नभएको भन्दै प्रश्न उठाए।
5: कर्णालीका जनता नेपाली हुन् भने विपदको बेला राज्य किन अनुपस्थित हुन्छ? सम्माननीय सभामुख महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारमा प्राथमिकता दिने ठूला गफ हाल्यो, तर व्यवहारमा कर्णाली परेन, कर्णालीलाई देखिएन।
0: गत साता सुर्खेतबाट कालीकोट जाँदै गर्दा दैलेख सड़क खण्डमा गाड़ी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो। उक्त घटनामा एकजनाको शव भीड़मा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार कर्णाली नदीमा बेपत्ता भएका मानिसहरूको खोजी कार्य जारी छ। यसै साता कर्णाली प्रदेशका अन्य सड़कहरूमा पनि दुर्घटनाहरू भएका छन्। अब अर्को विषय, उपत्यकाभित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये 1440 परिवारले आज साँझसम्म सो व्यवस्थापनको रकम बुझेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले दिएको म्यादभित्र करिब 1750 परिवारको निवेदन परेको र त्यस बाहेकका परिवारले निवेदन नदिएको उक्त समितिले जनाएको हो। यसै सन्दर्भमा हामीले उक्त समितिका आयोजना निर्देशक मचाकाजी महर्जनलाई सम्पर्क गरी शुरूमा अब आजसम्म नाम दर्ता नगर्ने परिवारले रकम पाउँदैनन् भनेर सोधेका छौ।
2: अब फेरि भोलि आउनु भयो भने अझै एक मौका छ, तर हामीले समय दिएरै यो भोलि आए पनि हुन्छ भनेका छैनौ। हाम्रो पेमेन्ट सिस्टम चाहिँ भोलि राति 12 बजे क्लोज हुन्छ। भोलिसम्म यस्तै घुम्दै आएका छौँ भने पनि हामी रिटर्न गर्छौ, दिन्छौ मिल्ने सम्मलाई।
6: अनि यी 1700 परिवारले चाहिँ अब जुन मासिक रूपमा 15,000 दिने भनिएको छ त्यो पनि पाउँछन् प्रत्येक महिना?
2: यसो अब उहाँहरूलाई चाहिँ होल्डिङ सेन्टरबाट अब बाहिर निस्किनु पर्यो, आफ्नो व्यवस्था गरेर भाडा माल लिएर भए पनि बस्नु पर्यो भनेर हामीले उहाँहरूलाई सूचित गरेका छौँ होइन। त्यही भएर होल्डिङ सेन्टरबाट अब उहाँहरू हामीले भने अनुसारको अब बाहिर आफ्नो हिसाबले व्यवस्था पनि गरेर बसिसकेपछि उहाँहरूलाई चाहिँ मासिक रूपमा भाडाको रकम पनि उपलब्ध गराउँदै जान्छौँ।
6: अहिलेसम्म यो रकम प्राप्त गरेर होल्डिङ सेन्टरबाट बाहिर निस्किने परिवारको संख्या चाहिँ कतिको धेरै देखिन्छ?
2: अब भर्खर भर्खरै निस्किनु भएको छ। हामीले राखेका होल्डिङ सेन्टरहरू मध्ये मसँग तथ्याङ्क भएको अनुसार नगरकोटको परिवार चाहिँ 26 परिवार थियो, अब नगरकोटका सबै गइसक्नु भएको छ। त्यस्तै चाहिँ यो बोडेको परिवार पनि सबै गइसक्नु भएको छ। 10-15 परिवार चाहिँ खरिपातीबाट पनि गइसक्नु छ भन्ने कुरा सुनेछु। यो बस पार्क स्थित चाहिँ यो होटेलहरूबाट पनि अब जान थाल्नु भएको छ भन्ने कुरा आएको छ। जहाँसम्म लाग्छ भोलि पर्सिसम्ममा अधिकांश व्यक्तिहरू एडजस्ट गरेर बस्नुहुन्छ।
6: जस्तो अब त्यसरी होल्डिङ सेन्टरमा बस्ने त कति परिवारका सदस्यहरू बिरामी वा शारीरिक अपाङ्गता भएका शल्यक्रिया गरेर बसेकाहरू पनि छन्, उनीहरूको हकमा के हुन्छ?
2: त्यो कुरा पनि हामीले आज छलफल गर्यौं, मैले कुरा राखेको थिएँ, अनि त्यो अनुसार चाहिँ सिडियो साहबसँग पनि हाम्रो अन्डरस्ट्यान्डिङ भएको छ। भोलि हामी एउटा टिम खटाउँदैछौँ, त्यो अति विपन्न शारीरिक अस्वस्थता भएका, अपाङ्ग, प्यारालाइसिस भएका, एकदम वृद्ध, औषधि उपचार गरेका बिरामी अनि सुत्केरी महिला आदिको चाहिँ तथ्याङ्क सर्वेक्षण गरेर कति परिवार छन् उहाँहरूको चाहिँ एकिन विवरण लिएर आउने, त्यसपछि उहाँहरूलाई छुट्टै के गरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी छलफल गर्छौँ। त्यति नगरेसम्म उहाँहरूलाई त्यहाँबाट निकाल्नु पर्ने राखिराख्नु भनेको छ। उहाँहरूले अब आश्रय दिनै पर्छ त्यस्ता व्यक्तिहरूलाई। यस्तो बर्खामा बाहिर जाऊ भनेर त्यतिकै बाहिर गेट बाहिर हुलिएर पनि राज्यले गर्न खोजे त्यो पनि होइन।
6: जस्तो कतिपय चाहिँ अब नाम दर्ता पनि नगर्ने र रकम नलिने र होल्डिङ सेन्टरबाट हामी जान पनि चाहन्नौ भन्ने परिवारलाई चाहिँ अब पहिला जसरी उहाँहरू बसिरहेको ठाउँबाट निकालिएको थियो त्यसै गरी जबरजस्ती बाहिर निकाल्ने हो।
2: अब पैसा लिएर जानु अथवा पैसा नलिएर जानु उहाँहरूको स्वैच्छिक इच्छा भयो, तर सरकारले राखुन्जेलसम्मलाई बिना भेदभाव सबैलाई समान व्यवहार गरेर राखिएको अवस्था छ। अब सरकारले चाहिँ अब धेरै समय यो होल्डिङ सेन्टरमा राखिराख्दाखेरि विभिन्न विचलनहरू आउँछ, मानसिक असन्तुलनहरू आउने, समाजबाट विमुख हुने, तिरस्कृत हुने जाने, अनि उहाँहरूको काम गर्ने क्षमता कार्य गर्ने शैली पनि छिन हुँदै जाने भएको हुनाले अब सधैँ धेरै समय यसरी राखिराख्नु हुँदैन भन्ने नै हो मेन उद्देश्य। त्यो भए हुनाले उहाँहरूलाई ब्याक टु द सोसाइटीमा लान खोजेको हो। त्यो कुरा उहाँहरूलाई बुझाइदिएका छौँ। उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन् अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै फेरि छलफल गर्छौँ।
6: कतिपय परिवारले हामीसँगै कुरा गर्दाखेरि हामी बाहिर कोठा भाडा लिउन त भनेर जाँदाखेरि ओहो यिनीहरू त सुकुम्बासी हुन् यिनीहरूलाई दिन हुँदैन भनेर घरबेटीले भाडा पनि दिँदैनन् हामीलाई भन्ने गुनासो पनि थियो। घर भाडामा बस्न नै नपाउने हो भने त निस्किन पनि गाह्रो होला नि उहाँहरूलाई।
2: नेपालीलाई चाहिँ कोमल मनै भन्छन् क्या। एकजनाले त्यस्तो भन्यो भन्नेमा सबै त्यस्ता पनि होइनन्। त्यो भए हुनाले एकचोटि प्रयास गरेर एक ठाउँमा त्यस्तो जवाब पायो भने मन खुसुरुक्क नपार्नुहोस् भनेछौँ हामीले। एक न एक ठाउँमा भेटिहाल्छ, जुरिहाल्छ भनेर कुरा गरेका छौँ। अलिकति प्रयास चाहिँ गर्नु पर्यो भनेको छौँ। अब उहाँहरू हस् भनेर त्यही अनुसार चाहिँ कोसिस गर्ने हिसाबले नै लागिराख्नु भएको छ। अब बस्ने ठाउँमा होटेलमा बसेका बाहेक अरूलाई चाहिँ बस्ने ठाउँमा एक दिन बस्नलाई चाहिँ हामीले निकालिहाल्नुपर्छ भनेर भनेको छौँ।
6: खानाको पनि व्यवस्था हुन्छ?
2: अब खानाको चाहिँ 19 गतेबाट हामीले अब यो बन्द गर्नु पर्यो भन्ने निर्देशन छ, त्यही अनुसार चाहिँ हामीले बन्द गर्ने भन्ने हिसाबले नै गएको छ। खाना आफै कतै जो गरेर खायो भने पनि अब बस्नुलाई त्यहाँ भएपछि सहज होला भन्ने लाग्छ हामीलाई।
6: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जन। अब अन्त्यमा देश बाहिरको एउटा प्रसंग। युक्रेनको राजधानी कियव माथिको पछिल्लो रूसी बमबारीको 12 घण्टा भन्दा बढ़ी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी कियव र आसपासका क्षेत्रमा मृत्यु हुनेहरूको संख्या 20 पुगेको बताइएको छ। युक्रेनी वायुसेनाको इन्टरसेप्टर क्षेप्यास्त्रहरूको गम्भीर अभाव भएका कारण रूसले आइतबार राति कियवतर्फ प्रहार गरेका 23 बलिस्टिक क्षेप्यास्त्रहरू मध्ये कुनै पनि खसा नसकिएको जनाएको छ। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: युक्रेनी वायुसेनाका अनुसार रूसलाई कियवसँग इन्टरसेप्टर क्षेप्यास्त्र लगभग सकिएको थाहा थियो र त्यसैले गर्दा बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरिएको हो। ती हमलाहरूपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सैनिकहरू क्रूज क्षेप्यास्त्र र ड्रोन हमलाहरू रोक्न सफल भएका तर बलिस्टिक क्षेप्यास्त्र रोक्न नसकेका बताए। जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे उनकै शब्दमा दृढ़ निर्णय लिन आग्रह गरेका छन्। प्याट्रियट क्षेप्यास्त्रहरू सहयोगी देशका भण्डारमै रहिरहँदा रूसलाई आवासीय भवनहरूमा आक्रमण जारी राख्न थप प्रोत्साहन मिल्ने उनको भनाई छ। आइतबारको व्यापक रूसी आक्रमणका क्रममा 68 क्षेप्यास्त्र र 351 ड्रोन प्रयोग गरिएको जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा गरिएको एउटा पोस्टमा उल्लेख गरेका छन्। लगत्तै बिहान राजधानी कियवका विभिन्न स्थानमा विनाशका व्यापक दृश्य देखिएका थिए।
6: बीबीसी विवरणमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 बजे
7: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ। यस समयको साथमा जितु सुनचादी पसल
8: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
7: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
9: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: अनि घोलेर सैक्याओ।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगाहर्ज।

0: सुमित ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज मंगलबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदि खुला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निंग आदि खुला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: 12:30 देखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीत,
1: 3 देखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने गीत संगीत,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9:00 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: राति 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल असार 23 गते मंगलवार असार कृष्ण पक्ष सप्तमी सन 2026 7 जुलाई नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: बागभण्डा नबिलद्वारा सुपामा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनमा अलमल, संसदमा प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न माग, एक वर्षमा 151 कानून बनाउन प्रस्ताव, संविधानसँग बाँझियो संसद नियमावली, तंग्रिएन अर्थतन्त्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको बागलुङ नगरमा उत्पादनसँग जोड्न एक बोर्ड सहायकको नोट शीर्षकको शुभ समाचार।
0: बागलुङ नगरपालिकाले खाली जमीनलाई उत्पादनमा लगाउन एक बोट सहायकको नोट कार्यक्रम ल्याएको छ। बागलुङ नगरपालिकाको आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम बुधबार 19 नगरसभामा प्रस्तुत गर्दै नगर प्रमुख वसन्त कुमार श्रेष्ठले पर्यावरणको रक्षा गर्दै बाँझो जमीनलाई हराभरा बनाउन र किसानलाई सीधै उत्पादनसँग जोड्न आगामी आर्थिक वर्षमा पर्यावरण मैत्री नव प्रवर्तन नीतिका रूपमा एक बोट सहयको नोट कार्यक्रम ल्याएको बताए। यो नीति अन्तर्गत बागलुङ नगरपालिकाभित्रका बाँझा र खाली जमीनमा फलफूल, कफी, टिमुर वा बहुमूल्य जड़ीबुटीका विरूवा रोपी संरक्षण गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रति जीवित बोट बराबर पहिलो वर्ष 100 रूपैयाँ सीधै अनुदान दिने उनले बताए। यो कार्यक्रम अन्तर्गत पहिलो वर्ष 100 रूपैयाँ, दोस्रो वर्ष बोट जोगाउन सफल भएमा 75 रूपैयाँ, तेस्रो वर्ष 50 रूपैयाँ र चौथो वर्ष 25 रूपैयाँ सीधै अनुदान उपलब्ध गराइने नीति नगरपालिकाको छ। कृषि वनको अवधारणामा आधारित यो कार्यक्रमले गाउँघरमा बढ़दै गएको बसाई सराई र बाँझो जमीनको चुनौती रोक्ने र किसानको श्रमको सम्मान हुने बागलुङ नगरपालिकाले विश्वास लिएको छ। यही कार्यक्रम मार्फत किसानलाई आत्मनिर्भरता र दीर्घकालीन आर्थिक समृद्धिको बाटोमा डोर्याउन सहयोग पुग्ने नगर प्रमुख श्रेष्ठले बताए। नगरपालिकाले उत्पादन, रोजगारी, गुणस्तरीय सेवा र दिगो पूर्वाधार वर्षका रूपमा आगामी वर्षको नीति कार्यक्रम ल्याएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: AI TV मा हेर्नुस फुटबलको हरेक एक्साइटिंग मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स LG लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर सत्तारूढ रासोपाको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित सभापति रवि लामिछानेले 12 असारमा भरतपुरमा शपथ लिए काठमाडौँ फर्किएर कार्यभार सम्हाले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई उनले 17 असारमा केन्द्रीय कार्यालय घण्टीघरमा शपथ गराए तर मनोनयनमा भागभण्डा मिल्न नसक्दा केन्द्रीय समिति र पदाधिकारी अझै अपूर्ण छ जबकि महाधिवेशन स्थलमै मनोनितको टुंगो लगाएर सामूहिक तस्विर खिच्नेसम्मको योजना तय थियो राष्ट्रपतिका सभापति र 99 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भए उनीहरू निर्वाचित भएको घोषणा राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगले 12 असारमा चितवनमै गरेको थियो राष्ट्रपाको विधान अनुसार पार्टीको सर्वोच्च कार्यकारी निकायका रूपमा 158 केन्द्रीय सदस्य र 7 प्रदेश सभापति पदेन केन्द्रीय सदस्य र 1 पार्टी सभापति समेत सदस्य रहनेछ पार्टी सभापतिले मनोनित गर्ने 51 केन्द्रीय सदस्यको सीट भने अझैसम्म खाली रहेको छ सभापति लामिछानेले मनोनित गर्ने 51 केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहपक्षले कतिजना पाउने भन्ने टुंगो नलाग्दा शाहपक्षले नाम दिन सकेको छैन कम्तीमा 25 आफूले सिफारिश गरेकालाई मनोनित गर्नुपर्ने शाहपक्षको अडान छ तर सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने व्यवस्था रहेको छ बागभण्डा नमिल्दा रासोपामा पदाधिकारी र सदस्य मनोनयनमा अलमल शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ
4: संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्तिको स्रोतको खोजी भएको छ सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भ्रष्टाचार नियन्त्रणका लागि सम्पत्ति छानबिनको शुरूआत प्रधानमन्त्री बालेन्द्र शाह र आफूबाट गर्न चुनौती दिनुभएको हो सरकारको 100 दिनको कार्यकाल समीक्षा गर्दै आङदेम्बेले भन्नुभयो हाम्रो मूल चासो भ्रष्टाचार नियन्त्रणमा हो सम्माननीय प्रधानमन्त्रीज्यूको म सम्मानपूर्वक नामै लिन्छु र भन्छु सम्पत्ति छानबिनको शुरूआत म विपक्षी नेता भीष्मराज आङदेम्बे र प्रधानमन्त्री बालेन्द्र शाहबाट होस् पाँच थरको उल्लाबुङ स्थित तीन घरे सिलौटी र फुङसिङको पोखरीको छानबिन होस् प्रधानमन्त्रीजीको झण्डै 200 तोला सुनको पनि छानबिन होस् संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका विषयमा गम्भीर बन्न सरकारलाई रूलिङ गर्नुभएको हो यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधानका आधारभूत विशेषतालाई नचलाउन चेतावनी दिएको छ प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले संविधान संशोधनका विषयमा भइरहेका क्रियाकलापप्रति चिन्ता व्यक्त गर्दै अहिले संविधान संशोधनका नाममा संहिता खारिज गर्न खोजेको आरोप समेत लगाउनुभयो यसैबीच विपक्षी दल नेकपा एमाले बालेन्द्र नेतृत्वको वर्तमान सरकार निर्वाचित अधिनायकवादी सोचतर्फ उन्मुख भएको आरोप लगाएको छ कंग्रेस संसदीय दलका नेता आङदेम्बेले संशोधनका नाममा संविधानको आधारभूत मर्म लोकतान्त्रिक मूल्य र संघीय व्यवस्थामाथि अनावश्यक छेड़खानी स्वीकार्य नहुने चेतावनी दिनुभएको छ नेता आङदेम्बेले सामाजिक सञ्जालमा भाइरल हुन सजिलो रहेको तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर कार्य गर्न गाह्रो रहेको बताउनुभयो आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँडेको भान आफूलाई भएको टिप्पणी समेत गर्नुभएको थियो संसदमा प्रधानमन्त्रीको सम्पत्ति छानबिन माग आङदेम्बेको प्रश्न झण्डै 200 तोला सुनको स्रोत के शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो
3: संविधानत संविधान संशोधनका लागि संघीय संसदका दुवै सदनको छुट्टा छुट्टै दुई तिहाई बहुमत चाहिन्छ तर यससँग बाजिने गरी प्रतिनिधि सभा नियमावली 2083 बनेको दावी विपक्षी दलहरूले गर्दै आएका छनृ 17 जेठ 2083 विपक्षीहरूको नाराबाजीका बीच प्रतिनिधि सभा नियमावली पारित भएको थियो। उक्त नियमावलीको उपनियम 11 संविधान संशोधनसँग सम्बन्धित विषय रहेको छ। सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दामा सांसद निलम्बन नहुने गरी विशेषाधिकारको प्रावधान पनि विवादित रहेको छ। नियमावलीको नियम 259 नियमावली लागू हुने सम्बन्धी प्रावधान रहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानसँग बाजिएको प्रतिनिधि सभा नियमावलीका प्रावधान उपर अदालती व्याख्या खोज्दै आएको छ। संविधान संशोधनमा राष्ट्रिय सभाको मत सभामुखले गन्ने अधिकार, सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दामा सांसद पद निलम्बन नहुने प्रावधान, विधायकी प्रक्रियामा राष्ट्रिय सभाको अधिकार खुम्च्याउने प्रयास लगायतका प्रावधानमा प्रश्न उठेका छन्। प्रतिनिधि सभालाई आफ्नो सभामा भएको मत गन्ने अधिकार रहेको छ भने यसको नेतृत्व सभामुखले गर्ने हो, तर संविधान संशोधनको हकमा सभामुखले राष्ट्रिय सभामा व्यक्त भएको मत समेत गर्न पाउने भन्नेपछि यसबारे संवैधानिक रूपमा प्रश्न उठेको छ। संविधानसँग बाजियो संसद नियमावली खोजिँदै अदालती व्याख्या शीर्षकमा मध्याह दैनिकमा यो खबर छ।
4: एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। आर्थिक वर्ष 2083-84 151 कानून निर्माण गर्न मन्त्रालयहरूले सुझाव दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले माग अनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनको नाम बुझाएका हुन्। यसलाई प्राथमिकता क्रम निर्धारण गरेर असारभित्रै संघीय संसदमा पेश गर्ने कानून मन्त्रालयको तयारी छ। कानून मन्त्रालयका सहसचिव मानबहादुर अर्यालका अनुसार प्रस्ताव गरिएकामा सबै नयाँ कानूनका लागि होइनन्। सूचीमा अधिकांश पुराना ऐन संशोधनका छन्। केही नयाँ विधेयक बनाउनुपर्ने देखिएको छ, उनले भने। विधायन ऐनको दफा 3 नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना र क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा सृजित दायित्व समेतका आधारमा सम्बन्धित मन्त्रालयले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी प्रत्येक वर्षको जेठभित्र विधेयकको प्राथमिकता क्रम खुलाई कानून मन्त्रालयमा पठाउनुपर्नेछ भनिएको छ। यही व्यवस्था अनुसार सूची मागिएको थियो। यस्तै दफा 3-2 सम्बन्धित मन्त्रालयसँग छलफल गरी प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका निर्धारण गर्नुपर्ने र दफा 3-3 वार्षिक कार्यतालिका असार मशान्तभित्र संघीय संसदमा पठाउनुपर्ने उल्लेख छ। एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
3: सरकारले गठन गरेको संविधान संशोधन बहस पत्र कार्यदल 2082 असार मशान्तभित्रै प्रतिवेदन बुझाउने भने पनि विपक्षी सात दलले असहमति जनाएका छन्। बहस पत्रको मोडलप्रति नै असहमति जनाउँदै पुराना दलहरूले आगामी बैठकमा सहभागी नहुने लिखित जानकारी गराएका हुन्। प्रधानमन्त्री बालिन्द्र शाह बालिनका प्रमुख राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने दललाई समेत सदस्यका रूपमा राखिएको छ। कांग्रेसले शुरूबाटै आफ्नो प्रतिनिधि पठाएको थिएन भने एमाले शुरूआती दिनमा प्रतिनिधि पठाए पनि पछि कार्यदलबाट बाहिरिएको हो। सोमबार नेपाली कम्युनिष्ट पार्टी, रोसपा, जसपा, राजमो सहित 4 दलले लिखित असहमति जनाएको नेकपा नेता देव गुरूङले बताएका छन्। त्यस्तै श्रम संस्कृति पार्टी पनि उक्त बहस पत्रमा सहभागी नहुने बताएको छ। त्यस्तै कांग्रेसले संविधान संशोधनबारे सरकारले धारणा सार्वजनिक नगरेको भन्दै कार्यदलमा प्रतिनिधि नपठाउने बताएको छ। कांग्रेसकी उपसभापति तथा पार्टीकी तर्फबाट गठित संविधान संशोधनका लागि सुझाव समितिकी संयोजक पुष्पा भूषालले भनिन्, संविधान संशोधनका लागि पार्टीका तर्फबाट हामीले सुझाव संकलन गरिरहेका छौं। संविधान संशोधनबारे आफ्नो दृष्टिकोण केही समयपछि आफै सार्वजनिक गर्नेछौ। संविधान संशोधनबारे आफ्नो दृष्टिकोण केही समयपछि सार्वजनिक गरी सरकारी कार्यदललाई सुझाव दिनुको औचित्य नरहेको उनको भनाइ थियो भने संविधान रक्षा गर्ने अंग सरकारले नै संविधानका सबै दफा र धाराको व्याख्या गर्न खोज्दा कुरा नमिलेको हुनाले छलफलमा सहभागी नहुने लिखित जानकारी गराएको देव गुरूङले बताएका छन्। सरकारले आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै कांग्रेस एमाले सहित 7 दल असन्तुष्ट छन्। कार्यदलमा पनि नबस्ने उनीहरूको अडान रहेको छ। अड्कियो संविधान संशोधन बहस पत्र शीर्षकमा मध्याह दैनिकमा यो खबर छ।
4: तंग्रिएन अर्थतन्त्र तेस्रो त्रैमासमा सात क्षेत्र ऋणात्मक शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। पछिल्ला महिनामा आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरिए पनि तथ्याङ्कले अर्थतन्त्र तंग्रिन नसकेको देखाएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा सात क्षेत्रको वृद्धि दर ऋणात्मक रहेको र अर्थतन्त्र तंग्रिन नसकेको सरकारी तथ्याङ्कले नै पुष्टि गरेको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोस्रो त्रैमास कार्तिक मंगिर र पुषको तुलनामा तेस्रो त्रैमास माघ फागुन र चैतमा कृषि उत्पादनमूलक बसोबास तथा खाना सूचना तथा संचार वित्तीय तथा बीमा शिक्षा र अन्य गरी अर्थतन्त्रका सात क्षेत्रको वृद्धिदर ऋणात्मक रहेको देखाएको छ। दोस्रो त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर 0.58% छ। गत वर्षको तेस्रो त्रैमासमा यस्तो वृद्धिदर 0.92% थियो। गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा मुलुकको आर्थिक वृद्धिदर 3.51% रहने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। उक्त अवधिमा विद्युत उत्पादन तथा वितरण निक्षेप संकलन तथा ऋण प्रवाह निर्जीवन बीमा शुल्क संकलन व्यापार सेवा लगायत क्रियाकलापमा भएको वृद्धिका कारण 3.5% आर्थिक वृद्धि हुने देखिएको कार्यालयले जनाएको छ। यो वृद्धिदर गत वर्षको तेस्रो त्रैमासको तुलनामा कम हो। गत वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्रको वृद्धिदर 4.05% थियो। सामान्यतया तथ्याङ्क शास्त्रीहरूले वार्षिक रूपमा तथ्याङ्क तुलना गर्छन्। त्रैमासिक तुलनाले वास्तविक अवस्था नदेखाए पनि अर्थतन्त्र कता जाँदैछ भन्ने संकेत दिने उनीहरूको भनाइ छ।
3: नेपाली कांग्रेसभित्र विगत छ महिनादेखि जारी आन्तरिक शक्ति संघर्ष र विवाद समानान्तर गतिविधिको तहमा पुगेको छ। पार्टीको संस्थापन पक्ष र असन्तुष्ट इतर पक्षबीच लामो समयदेखि चल्दै आएको विवादले निकास नपाएपछि कांग्रेस गम्भीर संकटमा फँसेको हो। पार्टी नेतृत्वले असन्तुष्ट पक्षका मागहरू सम्बोधन गर्न नसकेको र एकताका लागि सार्थक पहल नगरेको भन्दै संस्थापन इतर पक्षले सोमबारदेखि काठमाण्डुको महाराजगंज स्थित चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। यसलाई 15 महाधिवेशनको समानान्तर तयारीका रूपमा हेरिएको छ। चुनदेवीमा स्थापना गरिएको सो कार्यालयको नाम 15 महाधिवेशन तयारी सम्पर्क कार्यालय राखिएको छ। सोमबार 14 महाधिवेशनबाट निर्वाचित तर हाल पार्टी संरचनाभन्दा बाहिर रहेका नेताहरूको सक्रियतामा कार्यालय उद्घाटनसँगै औपचारिक रूपमा बैठक समेत प्रारम्भ भएको छ। समानान्तर अभ्यास र अलग बाटो तय गर्ने चेतावनी सहित देखावटी नभई साँचो मनले संवाद गर्ने डाक्टर महतको भनाई छ भने शेखर कोइरालाको मध्यमार्गी प्रयासमा खड्काको अध्यक्षतामा बसेको पहिलो बैठकमा पूर्व सभापति शेरबहादुर देउवा र खड्का पक्षमा रहेका तत्कालीन केन्द्रीय पदाधिकारी तथा संस्थापन इतर पक्षका नेताहरूले वर्तमान नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आफ्ना मागहरू पूरा नभए छुट्टै महाधिवेशन गर्ने वा राष्ट्रिय भेला बोलाएर कठोर निर्णय लिने चेतावनी दिएका छन्। सोमबारको बैठकमा नेता पूर्णबहादुर खड्काले पार्टीभित्र संस्थापन समूहसँग भएका पछिल्ला छलफल सात बुधे प्रस्ताव र केन्द्रीय कार्य समितिमा समायोजनका विषयमा विस्तृत जानकारी गराउनु भएको थियो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले मुलुकको वर्तमान राजनैतिक परिस्थितिको सामना गर्न कांग्रेसभित्र मजबूत एकता आवश्यक रहे पनि वर्तमान नेतृत्वले त्यसलाई व्यवस्था गरेको आरोप लगाएका छन्। अर्का नेता विमलेन्द्र निधिले पनि अहिलेसम्मका प्रत्यक्ष र अप्रत्यक्ष संवादका आधारमा पार्टी एकताको कुनै सम्भावना नदेखिएको प्रश्न पारेका छन्।
4: राष्ट्रिय सभामा नौ मन्त्रीको जवाब, बजेट अनुसार काम गर्ने प्रतिबद्धता शीर्षकमा गोर्खापत्र खबर लेख्छ। राष्ट्रिय सभामा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकमाथि नौवटा मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको नेपाल सरकारका मन्त्रीहरूले जवाफ दिनुभएको छ। संघीय संसद सचिवालयका अनुसार बाँकी रहेका मन्त्रालय तथा राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गत विनियोजित विभिन्न शीर्षकमाथिको जवाब सम्बन्धित मन्त्रीहरूले मंगलबार दिनुहुनेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमको भनाई छ, आगामी वर्ष सरकारले कुन कुन कानूनको मस्यौदामा काम गर्दैछ छिट्टै सांसदलाई जानकारी गराउनेछौं। महावीर पुन भन्नुहुन्छ, युवा तथा वैज्ञानिकलाई देशमै रोक्न मन्त्रालयले प्रयास गरिरहेको र देशमै केही गर्न हुटहुटी रहन जरूरी छ। त्यसैगरी महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीको भनाई, आगामी आर्थिक वर्षभित्र नेपाललाई सड़क बालबालिका मुक्त देश बनाउने सरकारको लक्ष्य छ। प्रतिभा रावल भन्नुहुन्छ, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या 500 दिनभित्र चरणबद्ध रूपमा समाधान गरिनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको भनाई छ, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमका रूपमा राज्यले स्वास्थ्य बीमालाई प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई छ, आर्थिक अवस्था सुधार हुँदै जाँदा शिक्षा क्षेत्रको बजेट समेत वृद्धि गर्ने सरकारको नीति छ। यता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़क राज पौडेल भन्नुहुन्छ, 7,000 मीटर माथिको हिमाल नचढ़ी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको भनाई छ, सरकारले 2083 देखिको दशकलाई रोजगार प्रवर्धन दशकका रूपमा घोषणा गरेर आवश्यक अग्रसरता लिएको छ। राष्ट्रिय सभामा 9 मन्त्रीको जवाब, बजेट अनुसार काम गर्ने प्रतिबद्धता, गोर्खापत्रमा छापिएको खबर हो यो।